सुप्रभात आदरणीय श्रोतागण, एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौ। साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङ एफएम 110.2 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप, साथै प्रसार भारती ओटीटी वेब्स प्लेटफर्ममा पनि। त समय बिहानको ठिक 6:26 भयो श्रोता, अनि आज हो विक्रम सम्वत 2083 सालको श्रावण 15 गते, सक सम्वत 1948 श्रावण 9 गते, साथै 2026 सालको जुलाई महिनाको अन्तिम दिन 31 तारिक शुक्रबार। अब आरम्भ गर्न लागिरहेछु आजको हाम्रो अधिवेशन विविध रोचक कार्यक्रमहरूको साथमा। त सर्वप्रथम आकाशवाणी खरसाङलाई सुनेर बसिरहनुभएका हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूलाई उद्घोषिका मचित्रको न्यानो स्वागत अभिवादन।

सबै धर्म एकै हुन्। जुन व्यक्तिले धर्म विषय नराम्रो टिप्पणी गर्छ ऊ विश्वको नै सबैभन्दा मूर्ख व्यक्ति कहलाइन्छ। यो भनाई हो राष्ट्रपिता महात्मा गान्धीको। आदरणीय श्रोताबिन्द नमस्ते। आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेलको न्यानो अभिवादन अनि शुभ प्रभात।

0: दाता।
1: श्रोताबिन्द, आजको यस गान्धी कथाको अङ्कमा हजुरहरूलाई नागरीफङ चियाबारी निवासी सत्यम राईले गान्धीजी अनि सर्वधर्म विषयमाथि एक चिन्तन सुनाउनेछ। त आउनु सुनौ सत्यम राईबाट यो चिन्तन।
2: महात्मा गान्धी विश्व इतिहासका महान व्यक्तित्वहरूमध्ये एक हुन्। उनी केवल भारतका स्वतन्त्रता सेनानी मात्र नभई मानवता, शान्ति, सत्य, अहिंसा र धार्मिक सहिष्णुताका प्रतीक पनि हुन्। उनले आफ्नो सम्पूर्ण जीवन सत्यको खोजी, अन्याय विरुद्ध सङ्घर्ष र मानव समाजको कल्याणका लागि समर्पित गरे। उनका विचारहरूले विश्वका करोडौँ मानिसहरूलाई प्रभावित पारेका छन्। गान्धीजीले मानिसलाई धर्मको आधारमा विभाजन गर्नुभन्दा मानवताको आधारमा एकताबद्ध हुन सिकाए। उनका अनुसार संसारमा रहेका सबै धर्महरूको मूल उद्देश्य मानिसलाई नैतिक, अनुशासित, सत्यवादी, दयालु र परोपकारी बनाउनु हो। त्यसैले उनले सर्वधर्म

असम्भव सिद्धान्त प्रस्तुत गर्नु र सबै धर्मका अनुयायी प्रति समान व्यवहार गर्नु हो। आजको विश्वमा धार्मिक सहिष्णुता, साम्प्रदायिकता, हिंसा र द्वन्द्व बढिरहेको बेला गान्धीजीको सर्वधर्म सम्भवको विचार झन महत्त्वपूर्ण बनेको छ। शान्तिपूर्ण समाज निर्माणका लागि यो विचार अत्यन्त उपयोगी र आवश्यक मानिन्छ। महात्मा गान्धी सर्वधर्म सम्भवका प्रबल समर्थक थिए। उहाँका अनुसार संसारका सबै धर्महरूले सत्य, प्रेम, अहिंसा र मानव कल्याणको शिक्षा दिन्छन्। कुनै पनि धर्म ठुलो वा सानो हुँदैन र सबै धर्मप्रति सम्मान राख्नुपर्छ भन्ने उहाँको विश्वास थियो। गान्धीजीले मानिसहरूबीच धार्मिक सहिष्णुता, आपसी सम्मान र सद्भाव कायम हुनुपर्छ भन्ने जोड दिएका थिए। उहाँको अनुसार आफ्नो धर्मलाई प्रेम गर्नु जति आवश्यक छ त्यति नै अन्य धर्मको सम्मान गर्नु पनि आवश्यक छ। धर्मको आधारमा भेदभाव, घृणा र हिंसा गर्नु मानवताको विरुद्ध हो। त्यसैले गान्धीजीको सर्वधर्म सम्बन्धी विचारले सबै धर्मका मानिसहरू बीच एकता, शान्ति, सहिष्णुता र भाइचाराको भावना विकास गर्न प्रेरणा दिन्छ। गान्धीजीले बाल्यकालदेखि नै धार्मिक वातावरणमा हुर्किने अवसर पाए। उनकी आमाले नियमित पूजा, व्रत, प्रार्थना र धार्मिक कार्य गर्थिन्। यसले गान्धीजीको मनमा धर्मप्रति सम्मान, सत्यप्रति विश्वास र मानवता प्रतिको भावना विकास गरायो। बाल्यकालमा उनले राजा हरिश्चन्द्रको कथा सुनेका थिए। सत्यको लागि सबै कुरा त्याग्ने हरिश्चन्द्रको चरित्रले उनको मनमा गहिरो प्रभाव पारेको थियो। त्यही कारणले उनले पछि आफ्नो जीवनको आधा नै सत्यलाई बनाए।

गान्धीजीका प्रमुख सिद्धान्तहरू पहिलो सत्य, उनका अनुसार सत्य नै ईश्वर हो, मानिसले जीवनभर सत्यको मार्गमा हिँड्नुपर्छ। दोस्रो अहिंसा, हिंसाले घृणा जन्माउँछ भने अहिंसाले प्रेम र सद्भाव बढाउँछ। तेस्रो प्रेम, गान्धीजीले सबै मानिसहरूलाई प्रेम गर्नुपर्छ भन्ने शिक्षा दिए। चौथो समानता, उनले जात धर्म वर्ण र सम्पत्तिका आधारमा हुने विभेद विरोध गरे। पाँचौँ सेवा, मानव सेवा नै सबैभन्दा ठुलो धर्म हो भन्ने उनको विश्वास थियो। छैटौँ सर्वधर्म सम्भव, सबै धर्मलाई समान दृष्टिले हेर्नु र सबै धर्मका राम्रा शिक्षालाई ग्रहण गर्नु उनको प्रमुख विचार थियो। सर्वधर्म सम्भवको अर्थ सर्व भनेको सबै, धर्म भनेको धार्मिक मार्ग वा आस्था र सम्भव भनेको समान व्यवहार हो। त्यसैले सर्वधर्म सम्भवको अर्थ सबै।

समान व्यवहार गर्न हो। गान्धीजीका अनुसार धर्म फरक फरक हुन सक्छ, पूजा गर्ने तरिका फरक फरक हुन सक्छ, संस्कार फरक हुन सक्छ, तर सबै धर्मको उद्देश्य एउटा हो, मानव कल्याण। गान्धीजीको धार्मिक दर्शन। गान्धीजीले हिन्दू धर्मका वेद उपनिषद र भगवद् गीताको अध्ययन गरे, साथै इस्लामको कुरान, इसाई धर्मको बाइबल, बौद्ध धर्मको उपदेश तथा जैन धर्मका सिद्धान्तहरूको पनि अध्ययन गरे। उनले विभिन्न धर्मबाट निम्न शिक्षा लिए, हिन्दू धर्मबाट सहिष्णुता, इस्लाम धर्मबाट समानता र भाइचारा, इसाई धर्मबाट प्रेम र क्षमा, जैन धर्मबाट अहिंसा, बौद्ध धर्मबाट करुणा। सर्वधर्म सम्भवका मुख्य विशेषताहरू, पहिलो सबै धर्मप्रति सम्मान, दोस्रो धार्मिक सहिष्णुता, तेस्रो आपसी सद्भाव, चौथो मानवताको भावना, पाँचौ शान्तिपूर्ण सअस्तित्व, छैटौं समान व्यवहार, सातौं धार्मिक स्वतन्त्रताको सम्मान, आठौं प्रेम र भाइचाराको विकास। गान्धीजीले आफ्नो प्रार्थना सभामा विभिन्न धर्मका प्रार्थना समावेश गर्थे। हिन्दू, मुस्लिम, इसाई, सिख र अन्य धर्मका ग्रन्थहरूका अंशहरू पढिन्थे। यसको उद्देश्य सबै धर्म एकअर्काका शत्रु होइनन् भन्ने सन्देश दिनु थियो। उनले मानिसलाई धर्मका नाममा झगडा नगर्न आग्रह गर्थे। उनको दैनिक प्रार्थना सभामा हिन्दूहरूको रघुपति रागम राजा राम मात्र गाइँदैनथ्यो, त्यहाँ कुरानका आयतहरू, बाइबलका भजनहरू र बौद्ध तथा जैन धर्मका मन्त्रहरू पनि समान रूपमा वाचन गरिन्थ्यो। उनले आफ्नो अनुयायीहरूलाई सबै धर्मका चाडपर्वहरू सँगै मिलेर मनाउन प्रोत्साहन गर्थे।

भारतमा स्वतन्त्रता आन्दोलनका क्रममा विभिन्न समुदायबीच कहिलेकाहीँ तनाव उत्पन्न हुन्थ्यो। गान्धीजीले यस्ता विवाद समाधान गर्ने प्रयास गरे। उनी देशका विभिन्न स्थानहरूमा गएर धार्मिक एकताको सन्देश दिन्थे। जब दङ्गा हुन्थ्यो, उनी उपवास बस्थे र मानिसहरूलाई शान्तिको मार्गमा फर्कन आग्रह गर्न गर्थे। गान्धीजीका लागि हिन्दू र मुस्लिम दुवै भारतका समान नागरिक थिए। सर्वधर्म सम्भावले समाजमा प्रेम सद्भाव र शान्ति कायम गर्छ।

विधि समाजमा सबै धर्मलाई सम्मान गरियो भने धार्मिक द्वन्द्व कम हुन्छ, मानिस बीच विश्वास बढ्छ, राष्ट्रिय एकता बलियो बन्छ, सामाजिक विकास सम्भव हुन्छ, मानव अधिकरणको संरक्षण हुन्छ अनि हिंसा र घृणा गर्छ। धार्मिक विविधता युक्त देशमा राष्ट्रिय एकता कायम राख्न सर्वधर्म सम्भव अत्यन्त आवश्यक हुन्छ। भारत र नेपाल जस्ता बहुधार्मिक देशमा विभिन्न धर्मका मानिसहरू बसोबासो गर्छन्। यदि एक धर्मले अर्को धर्मलाई सम्मान गरेन भने समाजमा अशान्ति उत्पन्न हुन सक्छ। त्यसैले गान्धीजीले धार्मिक सहिष्णुता राष्ट्रिय एकताको आधार मानेका थिए। यदि संसारका सबै राष्ट्रहरूले गान्धीजीको सर्वधर्म सम्भव र अहिंसाको सिद्धान्तलाई अपनाउने हो भने युद्धको सम्भावना गर्छ, आतंकवाद कम हुन्छ, अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार हुन्छ, मानवतावादी सोचको विकास हुन्छ, विश्व शान्ति स्थापना गर्न मद्दत पुग्छ। आज विज्ञान र प्रविधिले संसारलाई धेरै अगाडि पुर्याएको छ, तर मानिस बीचको घृणा र अहिष्णुता अझै समाप्त भएको छैन। धर्मको नाममा हुने हिंसा, जातीय द्वन्द्व, सामाजिक विभाजन र घृणाको समाधानका लागि गान्धीजीको विचार अत्यन्त आवश्यक छन्। उनको सर्वधर्म सम्भावको सिद्धान्तले आज पनि विश्वलाई प्रेम, सहिष्णुता र मानवताको बाटो देखाइरहेको छ। महात्मा गान्धीको सर्वधर्म प्रतिको विचार निकै गहिरो, व्यापक र व्यावहारिक थियो। उनको यो दृष्टिकोणलाई केवल एउटा राजनीतिक र सिद्धान्त मात्र नभएर उनको जीवन पद्धति र आध्यात्मिक चिन्तनको मुख्य खम्बा मानिन्छ। गान्धीजीले पश्चिममा अवधारणाको धार्मिक सहिष्णुता रिलिजियस टलरेन्स भन्दा माथि उठेर सर्वधर्म सम्भावको वकालत गरे। उनले अरूको धर्मलाई सहनु मात्र पर्छ भनेनन्, बरु आफ्नो धर्मलाई जति आदर गरिन्छ अरूको धर्मलाई पनि त्यति नै श्रद्धा र आदर गर्नुपर्छ भन्ने मान्यता राखे। गान्धीजीको धार्मिक यात्राको विकास क्रममा उनको ईश्वरप्रतिको परिभाषा पनि बदलिएको थियो। सुरुका दिनहरूमा उनी ईश्वर नै सत्य हो, गड इज ट्रुथ भन्थे, तर पछि उनले आफ्नो विचार परिमार्जन गर्दै सत्य नै ईश्वर हो, ट्रुथ इज गड भन्न थाले। यसको कारण के थियो भने संसारमा ईश्वरको अस्तित्वलाई नमान्ने नास्तिकहरू हुन सक्छन्, तर सत्यको अस्तित्वलाई कसैले पनि नकार्न सक्दैनन्। त्यसैले सत्यको खोजी र पालना गर्नु नै संसारको सबैभन्दा ठूलो धर्म हो। गान्धीजीको एउटा निकै क्रान्तिकारी विचार के थियो भने संसारका कुनै पनि धर्म पूर्ण छैनन्। उनले भनेका थिए, ईश्वरद्वारा दिएको ज्ञान पूर्ण हुन सक्छ, तर जब त्यसलाई मानिसले आफ्नो भाषामा लेख्छ, व्याख्या गर्छ वा व्यवहारमा उतार्छ, त्यसमा मानवीय कमजोरी वा त्रुटिहरू मिसिन्छन्।

एकता हो। उनी संसारबाट फरक फरक धर्महरू मेटाएर एउटा धर्म बनोस् भन्न चाहँदैनथे। उनी त सबै धर्महरू आआफ्नो विशेषता सहित बगैँचाका थरी थरीका फूलहरू झैं सुगन्धित भइरहनु भन्ने चाहन्थे। उनको विचार आजको धार्मिक असहिष्णुता र द्वन्द्वग्रस्त विश्वका लागि सबैभन्दा ठूलो ओखती हो। महात्मा गान्धीको सर्वधर्मप्रतिको दृष्टिकोण केवल कुनै दार्शनिक सिद्धान्त मात्र थिएनन्, बरियो उनको व्यक्तित्वगत साधना राजनीतिक सङ्घर्ष र सामाजिक रूपान्तरणको एउटा गतिशील महाअभियान थियो। गान्धीजीले आफ्नो विचारलाई भाषणमा मात्र सीमित राखेनन्, आश्रम र सार्वजनिक जीवनमा लागू गरे। विद्यार्थीहरूले गान्धीजीबाट निम्न कुराहरू सिक्नुपर्छ: पहिलो, सत्य बोल्ने; दोस्रो, सबै धर्मको सम्मान गर्ने; तेस्रो, अनुशासित बन्ने; चौथो, हिंसाबाट टाढा बस्ने; पाँचौँ, मानवताको सेवा गर्ने; छैटौँ, सबैलाई समान व्यवहार गर्ने; सातौँ, प्रेम र सहिष्णुताको भावना राख्ने। महात्मा गान्धी मानव इतिहासका महान दार्शनिक, समाज सुधारक र शान्तिका प्रतीक हुन्। उनका विचारहरू आज पनि विश्वका लागि उति नै महत्त्वपूर्ण छन्। सर्वधर्म सम्भावको सिद्धान्तले मानिसलाई धर्मका आधारमा विभाजित नगरी एक अर्काको सम्मान गर्न सिकाउँछ। सबै धर्मले मानवता, प्रेम, दया, सत्य र नैतिकताको शिक्षा दिन्छन्। त्यसैले कुनै पनि धर्मलाई सानो वा ठूलो मान्नु हुँदैन। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव र विश्व शान्तिका लागि गान्धीजीको सर्वधर्म सम्भव विचार अत्यन्त आवश्यक छ। हामी सबैले गान्धीजीको सन्देशलाई जीवनमा अप्नाई सबै धर्मप्रति सम्मान, प्रेम र सहिष्णुताको व्यवहार गर्नुपर्छ। यही नै शान्तिपूर्ण, समानतामूलक र मानवतापूर्ण समाज निर्माण गर्ने सही मार्ग हो।

पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जको तरंगमा समय सुविधा बिहानको ठिक 7:05 औ 32 सेकेन्ड भइरहेको छ श्रोता अनि अबको यो समय हो बिहानी जानकारी साथै संगीतमय कार्यक्रम शुभ प्रभातको श्रोता साथी कार्यक्रम शुभ प्रभातको आरम्भमा प्रस्तुत छ खेतीपाती बारे सल्लाहमा आज मेवाको खेती सम्बन्धी जानकारी। समुद्रदेखि 4,000 फिटदेखि 7,000 फिटको उचाइमा मेवाको खेती खुबै राम्रो सप्रन्छ। मेवाको निम्ति सुक्खा वा बलौटे जमिन हुन नितान्त आवश्यक छ। यसलाई बियाड 2.5 फिटको भएपछि 10-10 फिटको फरकमा 2 फिट लामो 2 फिट चौडा र 2 फिट गहिरो खडाल खनेर 2-3 हप्तासम्म त्यस खडाललाई त्यसै छाडिदिनुपर्छ जसमा कि त्यस खडालमा सूर्यको ताप र हावा पस्न सकोस्। त्यसपछि त्यस खडालमा 1 किलो हड्डिमल 1 किलो अमोनिया सल्फेट 500 ग्राम सुपरफस्फेट 250 ग्राम क्याल्सियम नाइट्रेट 250 ग्राम पोटास र 25 किलो गाईको मल वा पचेको मल फिटेर त्यस खडाललाई पुरिदिनुपर्छ। जब बोट 2.5 फिटदेखि 3 फिटको अग्लो हुन्छ तब त्यस खडालमा बिरुवा सारिदिनुपर्छ। बिरुवा सार्दा 2-2 वा 3-3 वटा गरेर सार्नुपर्छ। जब बोट 4-5 फिटको अग्लो हुन्छ त्यस बोटमा कोपिला लाग्न थाल्छ। भाले मेवा जति उखालेर फ्याँकिदिनुपर्छ र 20-25 वटा पोथी मेवाको बीचमा एउटा भाले मेवा राख्नुपर्छ। मेवा जति बुढो हुँदै जान्छ उति त्यसले सानो र कम्ती फल दिन्छ। त्यसर्थ 3 वा 4 वर्षभन्दा ज्यादा भएको बोटलाई उखालेर फ्याँकिदिनुपर्छ। उखालेको ठाउँमा नयाँ बिरुवा अघि भने चाहिँ मलझर हालेर रोप्नुपर्छ। अरू फलहरूलाई चाहिँ यसलाई पनि विशेष वर्षा महिनामा राम्ररी हेरचाह गर्नुपर्छ। यसको वरिपरि झार जङ्गलहरू उम्रन दिनु हुँदैन। पानी जम्ने ठाउँ छ भने त्यसलाई कुलो काटेर फेदमा पानी जम्न दिन हुँदैन। बोटको फेदमा 1 किलो फिटको अग्लो माटो उठाइदिनुपर्छ। पहिलेको काम नलाग्ने बुढो पातहरू चुटाएर फ्याँकिदिनुपर्छ।

श्रोता साथी खेतीबारी बारे सल्लाहमा मेवाको खेती सम्बन्धी जानकारी पछि अब लिएर आएका छौ केही आधुनिक गीतहरू। त स्वीकार्नुहोस् यो प्रथम प्रस्तुति लावण्य गजमेरको आवाजमा।

आकाशवाणी दार्जिलिंग को एफएम 102.2 मेगाहर्ज न्यूज अन एआईआर मोबाइल एप साथ ही प्रसार भारती ओटीटी वेब्स प्लेटफॉर्म में पनि समय भएको छ बिहान को ठीक 7:15 श्रोता र अब लिएर आएका छौं केही नेपाली भजनहरू वरुण र शैलीको आवाजमा।

0: आज प्रस्तुत थियो वरुण शैलीको आवाजमा केही भजनहरू। यो प्रसारण आकाशवाणीका अब प्रस्तुत छ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार।

0: सुरुमा मुख्य समाचार। संसदले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 पारित गरेको छ। लोकसभाले बुधबार विधेयक पारित गरेपछि राज्यसभाले हिजो यसलाई पारित गरेको हो। प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले विश्वसनीय शिक्षा प्रणाली स्थापना गर्न निरन्तर कदम चालिरहेको बताउनु भएको छ। पाकिस्तान अधीनस्थ कश्मीरमा सुरक्षा बलले नागरिकहरूमाथि गरेको हिंसात्मक आक्रमणपछि विरोध प्रदर्शन तीव्र भएको छ। मौसम विभागले केरलममा आज 14 जिल्लामध्ये 11 जिल्लामा भारी वर्षा हुने संकेत गर्दै ओरेन्ज अलर्ट जारी गरेको छ। र ग्लास्गो राष्ट्रमण्डल खेलकुदमा हिजो राति भारतीय भारोत्तोलक लवप्रीत सिंहले पुरुष 110 किलोग्राम वर्गमा रजत पदक जिते भने सीमा काली रामनले महिला डिस्कस थ्रोमा काश्य पदक आफ्नो नाम गरिन्। अब समाचार विस्तारमा। संसदले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 पारित गरेको छ। लोकसभाले बुधबार विधेयक पारित गरेपछि राज्यसभाले हिजो यसलाई पारित गरेको हो। कार्मिक सार्वजनिक गुनासो र पेन्सन राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले विधेयक प्रस्तुत गर्नुभएको थियो। सभापति सीपी राधाकृष्णनले छलफलको लागि 7 घण्टा समय छुट्याएको बताउनुभयो। विधेयकमा कडा दण्ड र जरिवाना सहित धेरै महत्वपूर्ण प्रावधानहरू समावेश छन्। यसमा 10 वर्षसम्मको कारावास, 10 करोड रुपियाँसम्मको जरिवाना र दोषी व्यक्तिहरूको सम्पत्ति जफत गर्ने व्यवस्था समावेश छ। राज्य सरकारहरू र केन्द्र शासित प्रदेश शासनहरूले मुद्दाहरूको छिटो फैसला गर्न विशेष फास्ट ट्र्याक अदालतहरू स्थापना गर्नेछन्। पुलिस थानामा सूचना दर्ता भएको मितिबाट 2 महिनाभित्र मुद्दाको जाँच पूरा गरिसक्नुपर्छ। आरोप पत्र दायर भएको 3 महिनाभित्र मुद्दाको सुनवाई सम्पन्न गरिसक्नुपर्छ। प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, देशका युवाहरू विकसित भारतको लागि सबैभन्दा ठूलो लगानी हुन्। उहाँले राष्ट्रिय शिक्षा नीति 2020 विगत 1 दशकमा महत्वपूर्ण परिवर्तन ल्याएको बताउनुभयो। छलफलको जवाफ दिने क्रममा विपक्षी दलले वकआउट गरे। सदनमा विधेयक प्रस्तुत गर्नुहुँदै डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, यो विधेयकले विद्यार्थी र युवाहरूको हितको रक्षा गर्ने सरकारको सर्वोच्च प्राथमिकतालाई पुनः पुष्टि गर्दछ। उहाँले भन्नुभयो, पेपर लिक एक गम्भीर समस्या हो र विगतका सरकारहरूको समयमा पनि देशका विभिन्न भागहरूबाट यस्ता घटनाहरू रिपोर्ट गरिएको थियो। डाक्टर सिंहले मोदी सरकार परीक्षामा हुने दुर्व्यवहार र पेपर लिकको लागि शून्य सहनशीलतामा प्रतिबद्ध रहेको बताउनुभयो। विद्यार्थीहरूको भविष्यसँग सम्झौता गर्न कसैलाई पनि अनुमति दिनु हुँदैन।
1: प्रधानमंत्री मोदी ने बिना समय गवाए घोषणा की है कि छात्रों के भविष्य को खतरे में डालने की अनुमति नहीं दी जाएगी। इसलिए वर्ष 2024 के अधिनियम में संशोधन करने वाला ये विधेयक लाया जा रहा है ताकि इसे अधिक कठोर और प्रभावी बनाया जा सके। यदि इसमें सुधार के लिए कोई सुझाव होंगे तो मैं उनका स्वागत करता हूँ और उन पर विचार करूँगा।
0: छलफल शुरू गर्नुहुँदै विपक्षी दलका नेता मल्लिकार्जुन खड्गेले भन्नुभयो, सरकारले नयाँ विधेयकमा कस्मेटिक परिवर्तनहरू गरेको छ। प्रस्तावित संशोधनहरू सार्वजनिक परीक्षामा हुने दुर्व्यवहारहरू रोक्न प्रभावकारी हुने छैनन्। उहाँले विद्यार्थीहरूले पेपर लिक र परीक्षामा हुने अनियमितता विरूद्ध आवाज उठाएपछि मात्र सरकारले यो कदम चालेको बताउनुभयो। छलफलमा भाग लिँदै भारतीय जनता पार्टीका ब्रिजलालले भन्नुभयो, सरकारले अनुचित माध्यमको प्रयोग रोक्न 2024 ऐनमा प्रभावकारी संशोधन गरेको छ। उहाँले यस्ता घटनाहरूको जाँच गर्न विशेष कार्यदल गठन गर्ने प्रस्ताव गरिएको पनि बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले विश्वसनीय शिक्षा प्रणाली स्थापना गर्न निरन्तर कदम चालिरहेको बताउनु भएको छ। सामाजिक सञ्जालमा एक भिडियो सन्देशमा श्री मोदीले विगत केही दशकदेखि प्रत्येक राज्य र केन्द्र सरकारले पेपर लिकको समस्याको सामना गरिरहेको बताउनु भएको छ, जसले विद्यार्थीहरूको भविष्यलाई असर गरेको छ। यसलाई ध्यानमा राख्दै राज्य र केन्द्र दुवै स्तरमा शिक्षा र परीक्षा प्रणालीमा सुधार आवश्यक रहेको उहाँले बताउनुभयो। प्रधानमन्त्रीले यस उद्देश्यका लागि कडा कानूनी प्रावधानहरू सहितको संसदले विधेयक पारित गरेको बताउनुभयो। उहाँले पारदर्शी र प्रविधिमा आधारित परीक्षा प्रणाली, पेपर लिक रोक्न कडा कानून र परीक्षा माफियाहरू विरूद्ध कडा कार्यवाही, विद्यार्थीहरूको कडा परिश्रमको रक्षा गर्न र विकसित भारतको जग बलियो बनाउन महत्वपूर्ण रहेको बताउनुभयो।
2: पिछले कई दशकों से हर राज्य और केन्द्र सरकार इस प्रकार की पेपर लिक की परेशानी झेल रहा है। बच्चों के भविष्य को भी इसके कारण संकट पैदा हो रहा है। इन सब को ध्यान में रखते हुए देशव्यापी सभी राज्यों में भी और केंद्र में भी शिक्षा पद्धति में सुधार अनिवार्य हो गया। टेक्नोलॉजी के भरपूर उपयोग की आवश्यकता हो गई और साथ साथ फिर से कोई पेपर माफिया, पेपर लीक करने वाली गैंग देश के

0: बच्चों के भविष्य के साथ खिलवाड़ करने वाली गैंग उनको बख्शा नहीं जाएगा।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। लोकसभा अध्यक्ष तथा कोटाका सांसद ओम बिरलाले हिजो नागरिक विमानन मन्त्री राममोहन नायडूसँग कोटा ग्रीनफिल्ड विमानस्थल परियोजनाको प्रगतिको समीक्षा गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री नायडूले ठूला विमानहरू ह्यान्डल गर्न सक्ने 3.2 किलोमिटर लामो धावन मार्गको साथ कोटा विमानस्थल राजस्थानको हादोती क्षेत्रको लागि राम्रो सम्पर्क र लगानीको प्रवेशद्वार बन्ने बताउनुभयो। नीति आयोगका सदस्य डाक्टर अरविन्द बिरमानीको नेतृत्वमा रहेको टोली हिजो आधिकारिक भ्रमणमा पुडुचेरी पुगेका छन्। यो भ्रमण विकसित भारत 2047 दृष्टिकोण प्राप्त गर्न नीति आयोगले राज्य र केन्द्रशासित प्रदेशहरूसँग गरिरहेको संवादको एक भाग हो। भारतीय रेलवेले दक्षिण मध्य रेलवेको वादी रायचुर खण्डमा विद्युतीय कर्षण प्रणालीको स्तरोन्नतरी गर्न 220 करोड रुपियाँको परियोजनालाई स्वीकृति दिएको छ। यस परियोजना अन्तर्गत 102 किलोमिटर लामो वादी रायचुर खण्डलाई 25 केभीबाट 50 केभी विद्युतीय कर्षणमा स्तरोन्नति गरिनेछ। पाकिस्तान अधीनस्थ कश्मीरमा सुरक्षा बलले नागरिकहरूमाथि गरेको हिंसात्मक आक्रमणपछि विरोध प्रदर्शन तीव्र भएको छ। यस हप्ताको सुरुमा सुरक्षा बलको कार्यवाहीमा 40 जनाको मृत्यु भएको थियो। स्थानीय अधिकारीहरूले अब आधारभूत अधिकारको माग गर्दै महिला प्रदर्शनकारीहरूलाई निशाना बनाइरहेका छन्। पाकिस्तानी सुरक्षा बलले रावलकोट र मिरपुरमा महिला प्रदर्शनकारीहरूको ठूलो जमघटमा गोली चलाएको छ। सामाजिक सञ्जालमा रहेका धेरै भिडियोहरूले कोटलीमा शान्तिपूर्ण विरोध प्रदर्शनमा पुलिसले गोली चलाएको देखाएको छ। विश्लेषकहरूले विरोध सुरु भएदेखि 125 भन्दा बढी व्यक्तिको मृत्यु भएको दावी गरेका छन्। साउदी अरेबिया र 13 अन्य देशहरूले पश्चिम एसियाका प्रमुख जलमार्गहरूमा आवागमन सुरक्षित राख्न समुद्री सुरक्षा गठबन्धन गठन गरेको छ। यस विषयमा छलफल गर्न रियादमा सम्बन्धित देशका सैन्य अधिकारीहरूको बैठकपछि यो घोषणा गरिएको हो। संयुक्त विज्ञप्तिमा भनिएको छ, गठबन्धनले बढ्दो समुद्री चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। यो सहयोगले समुद्री सहयोग, स्वतन्त्र नेभिगेसन र अन्तर्राष्ट्रिय व्यापार मार्गहरु र ऊर्जा आपूर्ति स्रोतहरूको सुरक्षाको लागि एक रूपरेखा स्थापित गर्नेछ। पाकिस्तानको बलुचिस्तान प्रान्तमा हिजो कोइला खानीमा विस्फोट हुँदा 18 जना खानी कामदारको मृत्यु भएको छ भने 24 जना फँसेको जानकारी प्राप्त भएको छ। प्रान्तीय राजधानी क्वेटाको बाहिरी क्षेत्रमा रहेको यो विस्फोटको कारण मिथेन ग्यास भएको विश्वास गरिएको छ। स्रोतहरूले 18 जना खानी कामदारको शव निकालिएको बताएको छ। बाँकी कामदारहरूको खोजी गर्न उद्धार र राहत कार्य भइरहेको छ। मौसम विभागले केरलमा आज 14 जिल्लामध्ये 11 जिल्लामा भारी वर्षा हुने संकेत गर्दै अरेन्ज अलर्ट जारी गरेको छ। बाँकी 3 जिल्लामा यल्लो अलर्ट जारी गरिएको छ। भोलि पनि केरलमा भारी वर्षा हुने अनुमान गरिएको छ। भोलि 9 जिल्लामा ओरेन्ज अलर्ट जारी गरिएको छ। यसैबीच मौसम विभागले आगामी 48 घण्टामा गुजरातको विस्तृत भागमा अत्याधिक भारी वर्षा हुने चेतावनी जारी गरेको छ। ग्लास्गो राष्ट्रमण्डल खेलकुदमा हिजो राति भारतीय भारोत्तोलक लवप्रीत सिंहले पुरुष 110 किलोग्राम वर्गमा रजत पदक जिते भने सीमा काली रामनले महिला डिस्कस थ्रोमा काश्य पदक आफ्नो नाम गरेकी छन्। 8 दिनमा अस्ट्रेलिया 110 पदक सहित पदक तालिकाको शीर्ष स्थानमा रह्यो भने भारत 17 पदक सहित 10 स्थानमा रहेको छछ। भारतको पदक तालिकामा 3 स्वर्ण, 10 रजत र 4 काश्य पदक समावेश छन्। नीरज चोपडाले पुरुष भाला थ्रोको फाइनलमा स्थान हासिल गरे। भाला थ्रोका खेलाड़ी रोहित यादव र यशवीर सिंह पनि फाइनलमा पुगे। छनौट चरणमा नीरज 5औं, रोहित यादव 9 र यशवीर सिंह 10औं स्थानमा रहेका छन्। दुई भारतीय ट्रिपल जम्पर प्रवीण चित्राभेल र सिल्वा प्रभु तिरुमरन फाइनलमा पुगे। पुरुष डेकाथलनमा तेजस्विन शंकर पनि पदकको दौड़मा छन्। 5 कार्यक्रमपछि उनी पहिलो दिन 4,339 अङ्कका साथ दोस्रो स्थानमा रहेका छन्। अन्तमा मुख्य समाचार सुन्नुहोस् एकपल्ट। संसदले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 पारित गरेको छ। लोकसभाले बुधबार विधेयक पारित गरेपछि राज्यसभाले हिजो यसलाई पारित गरेको हो। प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले विश्वसनीय शिक्षा प्रणाली स्थापना गर्न निरन्तर कदम चालिरहेको बताउनु भएको छ। पाकिस्तान अधीनस्थ कश्मीरमा सुरक्षा बलले नागरिकहरूमाथि गरेको हिंसात्मक कार्यक्रमपछि विरोध प्रदर्शन तीव्र भएको छ। मौसम विभागले केरलममा आज 14 जिल्लामध्ये 11 जिल्लामा भारी वर्षा हुने संकेत गर्दै ओरेन्ज अलर्ट जारी गरेको छ र ग्लास्गो राष्ट्रमण्डल खेलकुदमा हिजो राति भारतीय भारोत्तोलक लवप्रीत सिंहले पुरुष 110 किलोग्राम वर्गमा रजत पदक जिते भने सीमा काली रमनले महिला डिस्कस थ्रोमा काश्य पदक आफ्नो नाम गरिन्। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ।

संगीत प्रभा हजुर श्रोता, समय भएको छ बिहानको ठिक 7:35 र यो समय हो कार्यक्रम संगीत प्रभाको, जसको साथमा उपस्थित भएका छौ विविध आधुनिक गीतहरूको साथमा म चित्रा।

संगीत स्वर तल लय ताल र भावनाहरूको संयोजन मनलाई छुने आकर्षण गर्ने जसमा प्रेम र भावनाको गहिरो प्रभावबारे कुरा गरिएको हुन्छ। संगीतले मनलाई आनन्द शान्ति र भावनात्मक जोड दिन्छ। यो लय स्वर र शब्दहरू मार्फत स्पर्श गर्छ। त यस्तै संगीतहरूको सङ्गालोहरूको साथमा उपस्थित भएका छौँ कार्यक्रम संगीत प्रभाको साथमा। त यो प्रथम प्रस्तुति रहेको छ हरिरामजलको संगीत, दिनेश अधिकारीको शब्दमा गुन्जिने स्वर रहेको छ निकिता थापाको।

त कार्यक्रम संगीत प्रभाको यो प्रथम प्रस्तुतिपछि श्रोता अब भने लिएर आएका छौ यो अघिल्लो प्रस्तुति शिव परियारको आवाजमा, जसमा शब्द छ नरवीर रसाइलीको अनि संगीत पनि छ नरवीर रसाइलीकै।

त श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम संगीत प्रभा अन्तर्गत विविध आधुनिक गीतहरू विभिन्न कलाकारहरूको स्वरमा। त्यसै क्रममा श्रोता अब भने हामी कार्यक्रमको अन्त्यमा छौँ र राखिरहेको छौँ यो अन्तिम प्रस्तुति पानीका प्रधानको मधुर स्वरमा सिकार्नुहोला।

प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचिका सबिना गिरी विषय बाघहरूको संरक्षणमा भारत सबैभन्दा अघि आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी विज्ञानमा आधारित नीतिहरू र बलि

0: संस्थागत समर्थन मार्फत भारत बाघ संरक्षणमा विश्वव्यापीको रूपमा अघि देखा परेको छ। देशले अब विश्वको लगभग 70% जंगली बाघहरू राख्छ। प्रविधि संचालित अनुगमन, प्रभावकारी शासन र सामुदायिक संलग्नताले संरक्षण परिणामहरूलाई बलियो बनाएको छ। भारतले बाघ र तिनीहरूको वासस्थानको भविष्य सुरक्षित गर्न विश्वव्यापी सहयोगलाई पनि अगाडि बढ़ाइरहेको छ। हरेक वर्ष 29 जुलाईमा मनाइने अन्तर्राष्ट्रिय बाघ दिवसले बाघ संरक्षणको विश्वव्यापी महत्वलाई प्रकाश पार्छ। नोभेम्बर 2010मा सेन्ट पिटर्सबर्ग बाघ शिखर सम्मेलनमा अन्तर्राष्ट्रिय बाघ दिवस शुरू गरिएको थियो। भारतसहित 13 बाघ क्षेत्र देशका नेताहरूले 2022सम्ममा विश्वव्यापी जंगली बाघको जनसंख्या दोब्बर गर्ने महत्वाकांक्षी लक्ष्य अप्नाए। आज यो संरक्षण प्रगतिको समीक्षा गर्न, अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउन र जागरूकता जगाउन विश्वव्यापी प्लेटफर्मको रूपमा काम गर्दछ। 2010मा विश्वभरि लगभग 3,200 जंगली बाघ मात्र बाँकी रहेको अनुमान गरेको थियो। 2022सम्ममा सुधारिएको संरक्षण र वैज्ञानिक अनुगमनले यो अनुमानलाई लगभग 4,500 पुर्याएको छ, जसको सम्भावित दायरा 3,700 देखि 5,600 बाघहरू छन्। हालैका विश्वव्यापी अनुमानहरू अनुसार विश्वभरि लगभग 5,711 जंगली बाघहरू बाँकी छन्, जुन 2010देखि लगभग 78% वृद्धि भएको छ। भारतको लागि यसले विज्ञानमा आधारित संरक्षण र दिगो विकासप्रति सरकारको लामो समयदेखिको प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ। यो दिनले भारतको प्रभावशाली संरक्षण उपलब्धिहरूलाई पनि हाइलाइट गर्दछ। आज भारतमा विश्वको सबैभन्दा ठूलो जंगली बाघ जनसंख्या छ, जुन विश्वभरिका सबै जंगली बाघहरूको लगभग 70% हो। यो सफलताले दशकोको निरन्तर नीतिगत समर्थन, वैज्ञानिक व्यवस्थापन र सामुदायिक संलग्नतालाई प्रतिविम्बित गर्दछ, जसले भारतलाई बाघ संरक्षणमा विश्वव्यापी नेताको रूपमा स्थापित गरेको छ। यो उपलब्धि बाघसँग भारतको गहिरो सांस्कृतिक र पारिस्थितिक सम्बन्धमा निहित छ। शताब्दीयौंदेखि प्राचीन सिक्का, शाही छाप र मन्दिरका नक्कासीहरूले बाघलाई शक्ति र सार्वभौमिकताको प्रतीकको रूपमा चित्रण गर्दै आएका छन्। यो स्थायी विरासतलाई मान्यता दिँदै सरकारले 1972मा रोयल बंगाल बाघलाई राष्ट्रिय जनावरको रूपमा घोषणा गरेको छ। आज पनि बाघले विभिन्न ठाउँहरूमा भारतको समृद्ध जैविक विविधता, पारिस्थितिक सम्पत्ति र साझा प्राकृतिक सम्पदा प्रदर्शन गरिरहेको छ। यसको सांस्कृतिक महत्वको अतिरिक्त बाघले महत्वपूर्ण पारिस्थितिक भूमिका खेल्छ। शीर्ष शिकारी प्रजातिको रूपमा यसले स्वस्थ वन पारिस्थितिक प्रणाली कायम राख्न मदत गर्दछ। बाघको वासस्थानको संरक्षणले वन, नदी र अनगिन्ती अन्य प्रजातिहरूको सुरक्षा गर्दछ। यी वनहरूले पानीलाई नियमन गर्दछ, माटो संरक्षण गर्छन्, परागकणमा मदत गर्छन् र स्थानीय हावापानीलाई मध्यम बनाउँछ। तिनीहरूले प्रकोप जोखिमहरू पनि कम गर्छन् र ग्रामीण जीविकोपार्जन र शहरी अर्थतन्त्रलाई कायम राख्ने पारिस्थितिक सेवाहरू प्रदान गर्दछ। बाघ र नीतिहरूको तिनीहरूमा वासस्थानको संरक्षण गरेर सरकारले जैविक विविधता संरक्षणलाई सुदृढ पार्दै, पारिस्थितिक सुरक्षा बढ़ाउँदै र दिगो विकास मार्फत विकसित भारतको दृष्टिकोणलाई अगाडि बढ़ाइरहेको छ। भारतको बाघ संरक्षण प्रयासहरू वनजन्तु पुनर्प्राप्तिको लागि विश्वव्यापी मोडलको रूपमा देखा परेको छ। देशले 2006देखि यसको वैज्ञानिक रूपमा अनुमानित बाघको जनसंख्या दोब्बर भन्दा बढ़ी गरेको छ। अखिल भारतीय बाघ अनुमान 2022 अनुसार भारतको बाघको जनसंख्या 3,682 छ। 2022को अखिल भारतीय बाघ अनुमानले 20 राज्यहरूलाई समेटेको थियो र यसमा 6.41 लाख किलोमिटर भन्दा बढ़ीको फूट सर्वेक्षण समावेश गरेको थियो। यो विश्वको सबैभन्दा ठूलो र सबैभन्दा व्यापक वन्यजन्तु मूल्यांकनहरू मध्ये एक हो। यो प्रभावशाली पुनरुत्थान निरन्तर नीतिगत समर्थन, विज्ञानमा आधारित संरक्षण र बलियो संस्थागत शासनलाई प्रतिविम्बित गर्दछ। दीर्घकालीन वासस्थान संरक्षण, कठोर अनुगमन र समन्वित कार्यान्वयनले भारतभरि बाघ संरक्षणलाई बलियो बनाउँदछ। राष्ट्रिय बाघ संरक्षण प्राधिकरण एनटीसीएको प्रतिवेदन 2023 अनुसार परियोजना बाघले 18 बाघ क्षेत्र राज्यहरूमा रहेको बताएको छ।
1: अबको अघिल्लो प्रस्तुति आकाशवाणी दिल्ली केन्द्रको प्रथम हिन्दी अनि त्यसपछि अंग्रेजीमा समाचार, यसलाई हामी समापन गरी सुनाउनेछौ। प्रतीक्षा साँच्नुहोस्।

समय यस बेला बिहानको ठिक 8:30 भयो र स्वागत छ श्रोताहरूलाई आकाशवाणीको यस नेपाली प्रसारण सेवामा एफएमको 103.5 मेगाहर्जको तरङ्गमा। साथै श्रोताहरूले हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जीलिङको एफएम 100.2 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप, साथै प्रसार भारती ओटीटी वेब्स प्लेटफर्ममा पनि। त आउनु श्रोता, अब प्रस्तुत छ कार्यक्रम कथा सफलताको।

कथा सफलता को। असफलता शब्दबाट अ हटाउँदा सफलता हुन्छ। यो धारणा अनुसार हरेक असफल प्रयासले गल्तीहरू वा भूलहरू सिकाउँछ र अर्को प्रयासलाई मजबुत बनाउँछ। असफलताको कारण विश्लेषण गर्नुहोस् र सुधार गर्नुहोस्। असफलताले निराश नहुनुहोस्। धेरै पल्ट असफल भए पनि अन्तमा सफल हुन्छ, त्यसरी नै दृढ रहनुहोस्। पुनः प्रयास गर्नुहोस्। सफल व्यक्तिहरूले असफलतालाई चुनौती ठान्छन्। जस्तै थोमस एडिसनले सफल बल्ब डिजाइन बनाउनका लागि लगभग 10,000 पटक असफल भएका थिए। यो संख्या प्राय प्रेरणादायी कथाहरूमा उल्लेख हुन्छ। एडिसनले भनेका थिए, म असफल भइनँ, मलाई 10,000 तरिकाहरू थाहा भयो जुन काम गर्दैनन्। त यही भनाइको साथमा आरम्भ गरे कार्यक्रम कथा सफलताको यस नयाँ अङ्कलाई। स्वागत छ सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रममा म चित्रको, र कार्यक्रम कथा सफलताको यस नयाँ अङ्कमा आज हामी कुराकानी गर्नेछौँ, या भनौँ आजको हाम्रो कथा रहनेछ, एक सम्मानित भारतीय फुटबल खेलाडी जसको जीवन खेलकुद, सेवा र अन्तत सङ्घर्षको मिश्रण थियो। हजुर श्रोता, आजको कथा रहेको छ चन्दन सिंह रावत बारे। साल 1951 भारतीय फुटबल टोलीका सदस्य अनि एसियाली खेलकुदमा स्वर्ण पदक विजेता, साथै 1952 हेलसिङ्की ओलम्पिकमा पनि भारतको प्रतिनिधित्व गरेका थिए। चन्दन सिंह रावतको जन्म जुलाई 26, 1928 पश्चिम बङ्गालको दार्जिलिङमा भएको थियो। उनी बाल्यकालदेखि नै खेलकुदमा रुचि राख्थे र पछि भारतीय सेनामा भर्ना भए, जसले उनको फुटबल करियरलाई अगाडि बढायो। उनी भारतीय सेवामा सेवा गर्दा फुटबलमा संलग्न भए र पछि 1950 व्यावसायिक फुटबल खेल्न सेना छोडे। उनको करियरको सबैभन्दा महत्वपूर्ण क्षण 1951 एसियाली खेलकुद थियो, जहाँ भारतले स्वर्ण पदक जितेको थियो र रावत त्यो ऐतिहासिक टोलीको हिस्सा थियो। त्यसपछि उनले 1952 ओलम्पिकमा भारतको प्रतिनिधित्व गरे। उनको क्लब करियरसँग सम्बन्धित स्रोतहरूले उनी पूर्वी बङ्गाल, मोहन बगान र राजस्थान क्लबबाट पनि खेलेको बताउँछन्। इस्ट बङ्गालका लागि खेल्दा उनले 1951 आइएफए सिल्ड जिते, जसले गर्दा उनी आफ्नो समयका लागि लोकप्रिय र भरपर्दो खेलाडी थिए भन्ने संकेत गर्छ। रावतले भारतीय राष्ट्रिय टोलीका लागि महत्वपूर्ण योगदान दिए। 1951 एसियाली खेलहरू भारतले स्वर्ण पदक जित्यो, जहाँ रावत मध्य पंक्तिमा खेल्थे। 1952 ग्रीष्मकालीन ओलम्पिक, उनले पुरुष फुटबल प्रतियोगितामा भारतको प्रतिनिधित्व गरे। कोलम्बो कप 1953 र 1954 भारतले यो प्रतियोगिता जित्यो, जसमा रावत पनि सहभागी थिए। उनको मुख्य स्थान मध्य पंक्ति मिडफिल्डर थियो र उनले राष्ट्रिय टोलीका लागि 2 अन्तर्राष्ट्रिय खेलहरू खेले। खेल करियर सकिएपछि रावतले कोचिङतर्फ लागे। उनको कोचिङ करियरको उत्कृष्ट क्षण 1997 आयो, जब उनले भारतलाई दक्षिण एसियाली फुटबल महासङ्घ एसएएफएफ कपमा विजय गराए। उनको अन्तिम वर्षहरूको सबैभन्दा दुखद पक्ष भनेको उमेरसँग सम्बन्धित रोगहरू र आर्थिक कठिनाइहरूसँगको सङ्घर्ष थियो। एउटा रिपोर्टले उनको चस्मा भाँच्दा पनि उनलाई ठूलो सङ्कट पर्ने बताएको थियो, जसले उनको कठिन अवस्थालाई प्रतिबिम्बित गर्दछ। जुलाई 24, 2008 सिलगढीमा उनको निधन भयो, आफ्नो 80 जन्मदिनभन्दा 2 अगाडि। चन्दन सिंह रावतलाई केवल एक फुटबल खेलाडीको रूपमा मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा भारतलाई पहिचान दिलाउने पुस्ताको सदस्यको रूपमा पनि सम्झिन्छन्। उनको कथाले हामीलाई यो पनि सम्झाउँछ कि महान खेलाडीहरूको पनि खेल करियर पछि जीवन हुन्छ, समर्थन चाहिन्छ।
अवस्थ श्रोता साथी अब भने हामी कार्यक्रम कथा सफलताको आजको श्रृंखलालाई यही समाप्त गर्दछौ। अवश्य पनि हजुरहरूलाई यस श्रृंखलालाई मन पराउनु भयो होला भन्ने आशा राख्दै अहिलेलाई भने म चित्र साथै प्रस्तुता लेखनाथ राईलाई पनि दिनुहोस् विदा। अर्को श्रृंखलामा फेरि पनि भेट हुने नै छ। तबसम्मलाई आज्ञा दिनुहोस्। नमस्ते, शुभ दिन।

एफएम 103.5 मेगाहर्जमा यो हो सूचना अनि मनोरञ्जनको अनुपम संगम आकाशवाणीको खरसाङ केन्द्र समय यसबेला बिहानको ठिक 8:45 भएर श्रोता र अबको यो समय हो कार्यक्रम सन्दर्भको जस अन्तर्गत आज जानकारी दिनेछौ मुन्सी प्रेमचन्दको रचनामा स्वतन्त्रता संग्राम बारे जानकारी साथै विविध हिन्दी फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौं

मुन्सी प्रेमचन्दको रचनामा स्वतन्त्रता संग्राम र सामाजिक चेतना। मुन्सी प्रेमचन्द 1880 र 1936 कृतिहरू स्वतन्त्रता र सामाजिक चेतनाको सङ्घर्षमा गहिरो जडा गाडेका छन्। उनले साहित्यलाई राष्ट्रिय जागरण र सामाजिक सुधारको साधन मान्थे। स्वतन्त्रता संग्राम र राष्ट्रियवादी चेतना। रामचन्दले 1921 गान्धीजीको आह्वानमा आफ्नो सरकारी जागिर छोडेर साहित्यिक सेवामा लागे, जुन उनको राष्ट्रियवादी विचारधारा अनुरूप थियो। उनका निबन्धहरूमा बाल बालिकाहरूलाई मुक्त बनाउनुहोस्, मानसिक दास्तव, नयाँ र प्राचीन जस्ता विषयहरू समेटिएका छन्। राष्ट्रवाद संग्राम 1923 नाटक जस्ता निबन्ध लेखहरूमा सङ्घर्ष, बलिदान र सामूहिक चेतना चेतावनीको आवाजहरू छन्, जुन स्वतन्त्रता संग्रामको सन्दर्भमा पढ्न सकिन्छ।

त श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम सन्दर्भ विविध हिन्दी फिल्मी गीतहरूको साथमा। साथै श्रोताहरूलाई आज मुन्सी प्रेमचन्दको रचनामा स्वतन्त्रता संग्राम र सामाजिक चेतनाबारे जानकारी पनि दियौ। त आउनु श्रोता स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति।

0: तहुन श्रोता, अब प्रस्तुत छ बिहान 9 बजेको मुख्य समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् बिहान 9 बजेको प्रमुख समाचार। संसदले लोकपरीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 पारित गरेको छ। लोकसभाले बुधबार विधेयक पारित गरेपछि राज्यसभाले हिजो यसलाई पारित गरेको हो। राष्ट्रपति द्रौपदी मुर्मूले ग्लासको राष्ट्रमण्डल खेलकुद 2026 महिला डिस्कस थ्रोमा काँस्य पदक जित्ने खेलाड़ी सीमा कालीरमनलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै राष्ट्रपतिले कालीरमनको उपलब्धिको प्रशंसा गर्दै यो उनको लगनशीलता, क्षमता र कडा परिश्रमको प्रमाण भएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा पेपर लिक रोकथाम विधेयक पारित भएकोमा स्वागत गर्नुभयो। उहाँले भन्नुभयो, यसले परीक्षा प्रणालीलाई अझ बलियो बनाउनेछ। सामाजिक सञ्जालमा एक भिडियो सन्देशमा प्रधानमन्त्रीले सरकारले विश्वसनीय शिक्षा प्रणाली स्थापना गर्न निरन्तर कदम चालिरहेको बताउनुभयो। आज क्रान्तिकारी स्वतन्त्रता

सेनानी शहीद उद्धम सिंहको 87 औं शहीद दिवसमा सम्पूर्ण राष्ट्रले उनलाई श्रद्धाञ्जली अर्पण गर्दछ। गृहमन्त्री अमित शाहले क्रान्तिकारी उद्धम सिंहलाई उनको 87 औं शहीद दिवसमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री शाहले उद्धम सिंहलाई अतुलनीय साहस र वीरताको प्रतीक रूपमा वर्णन गर्नुभयो। ओडिसामा महानदीको जलस्तरमा लगातार वृद्धि भएको कारण बाढ़को स्थिति अझ गम्भीर भइरहेको छ, जसका कारण तल्लो थाले क्षेत्र जलमग्न भएको छ। मौसम विभागले आज गुजरात र मध्य महाराष्ट्रमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अरूणाचल प्रदेश, पूर्वी राजस्थान, कर्नाटक, केरला र माहेका केही भागहरूमा पनि भारी वर्षाको सम्भावना रहेको छ। 135 औं डुरन्ड कप प्रतियोगिता आजबाट सिलोङमा सुरु हुँदैछ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 9:25 मा सुन्दै गर्नुहोस् आकाशवाणी।

प्रमुख समाचारको प्रसारणपछि अब केही क्षण तपाईँहरूलाई फेरि मनोरञ्जन गराउनको निम्ति लिएर आएका छौँ केही हिन्दी फिल्मी गीतहरू युगल आवाजमा। त स्वीकार्नुहोस् यो प्रथम प्रस्तुति बागी फोर चलचित्रबाट जोस बार अनि परम्परा टन्डनको शर्मा।

श्रोताले सुन्दै हुनुहुन्छ युगल आवाजमा विविध हिन्दी फिल्मी गीतहरू। यसै क्रममा कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोला ये जवानी है दिवानी चलचित्रबाट अरिजित सिंह अनि हर्षदीप कौरको युगल आवाजमा।

रौतलामा एनआईए थाना स्थापना गरिएको छ। अब पश्चिम बंगालसँग सम्बन्धित सबै एनआईए मुद्दाहरूको एफआईआर यस थानामा दर्ता गरिनेछ। पहिले एनआईएले राज्यमा एफआईआर दर्ता गर्न दिल्लीमा रहेको आफ्नो मुख्यालयमा भर पर्नुपर्थ्यो। एनआईएले लामो समयदेखि कोलकातामा आफ्नै पुलिस थाना स्थापना गर्ने योजना बनाइरहेको थियो। यद्यपि अघिल्लो तृणमूल कांग्रेस सरकारको कार्यकालमा राज्य सरकारबाट कथित असहयोगका कारण यो योजना रोकिएको आरोप छ। सत्ता परिवर्तन भएको लगभग तीन महिनाभित्र शुभेन्दु अधिकारीको मन्त्रीमण्डलले राज्यमा एनआईए पुलिस थाना स्थापना गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ। केन्द्रीय जाँच ब्युरोले आरजीकर मेडिकल कलेज तथा अस्पतालकी प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या मुद्दामा जाँच अधिकारी परिवर्तन गरेको छ। सीमा पाहुजाको ठाउँमा सन्दीपानी गर्तलाई नयाँ जाँच अधिकारी नियुक्त गरिएको छ। उहाँ हिजो सियालदा अदालतमा उपस्थित हुनुभयो। सीबीआईले मुद्दाको जाँच गर्न नयाँ विशेष जाँच टोली पनि गठन गरेको छ। अदालतमा तीन पृष्ठको स्थिति प्रतिवेदन पेश गर्दै सीबीआईले मुद्दासँग सम्बन्धित लगभग 1000 पृष्ठका कागजातहरूको समीक्षा भइरहेको बताएको छ। एजेन्सीले रेकर्डहरूको राम्ररी अध्ययन गर्न र प्रक्रिया पूरा गर्न थप समय मागेको छ। अदालत परिसरमा नयाँ जाँच अधिकारी सन्दीपानी गर्गले पीड़ितकी आमासँग भेट गर्नुभयो। उहाँले पीड़ितकी आमालाई निष्पक्ष जाँचको आश्वासन दिनुभयो र जाँच प्रक्रियामा विश्वास कायम राख्न आग्रह गर्नुभयो। पश्चिम बंगाल सरकारका पर्वतीय मामिला मन्त्री विशाल लामाले हिजो मंगपुमा जनप्रतिनिधि विभिन्न विभागका अधिकारीहरू अनि स्थानीय बासिन्दाहरूसँग भेटघाट गर्नुभयो। भ्रमणका क्रममा उहाँले क्षेत्रको समग्र विकास, पूर्वाधार विकास तथा जनसरोकारका विविध विषयमा छलफल गर्नुहुँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री लामाले मंगपु स्थित सिन्कोना निर्देशालयमा आयोजित बैठकमा सहभागी भई स्थानीय समस्या तथा विकास सम्बन्धी योजनाबारे विस्तृत जानकारी लिनुभयो। कार्यक्रममा खरसाङका विधायक सोनाम लामा, जीटीएका मुख्य सचिव सिन्कोना निर्देशक डाक्टर सामुएल राई लगायत विभिन्न विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकमा सहभागीहरूले मंगपु तथा वरिपरि क्षेत्रको विकास, सड़क, पूर्वाधार, जनसेवा तथा स्थानीय आवश्यकता सम्बन्धी विभिन्न विषयमा मन्त्री समक्ष सुझाव तथा मांगहरू राखेका थिए। मन्त्री लामाले सम्बन्धित विषयहरूमा सकारात्मक पहल गर्दै आवश्यक समन्वय गर्ने आश्वासन दिनुभयो। यसरी नै सिन्कोना श्रमिक वर्गको विविध समस्यालाई लिएर पनि मन्त्रीलाई अवगत गराइएको छ। कालेबुङको मारवाड़ी भवनमा आयोजित समर्थन कार्यक्रममा हिजो जीटीएका 11 पूर्व तथा वर्तमान सभासदहरू सहित अन्य धेरै मानिसहरू भारतीय जनता पार्टीमा सामेल भएका छन्। उनीहरूलाई भाजपा दार्जीलिङ अध्यक्ष सञ्जीव लामा अनि कालेबुङका विधायक भरत छेत्रीले झण्डा समाएर पार्टीमा सामेल गरे। यसै गरी पेदोङ खण्ड पञ्चायत समितिका भूतपूर्व सभापति पुष्पा सुब्बा सहित धेरैजना समर्थक तथा कार्यकर्ता पनि भाजपामा प्रवेश गरेको जानकारी छ। आकाशवाणीबाट प्रादेशिक समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 10 बजी सुन्दै गर्नुहोस् आकाशवाणी।

एफएम 103.5 मेगाहर्जमा यो हो आकाशवाणी खरसाङ केन्द्रको प्रसारण र समय यस बेला बिहानको ठिक 9:30 भयो श्रोता। साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुँदैछ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज, न्यूज अन एआई एपमा, साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि। त आउनु श्रोता, अब लिएर आएका छौँ केही आधुनिक गीतहरू विविध कलाकारहरूको स्वरमा।

त भर्खरै श्रोताले सुन्नुभयो शोभना प्रधानको मधुर आवाजलाई। त अनुश्रोता, कार्यक्रमको यो अघिल्लो प्रस्तुति लिएर आएका छौँ विश्व नेपालीको आवाजमा।

श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रबाट विविध कलाकारहरूको शर्मा आधुनिक गीतहरू। यसै क्रममा स्वीकार्नुहोस् कार्यक्रमको यो अर्को प्रस्तुति उदय सोताङको आवाजमा।

प्रणय गुरुङको आवाजमा यो प्रस्तुतिपछि श्रोता भनी हामी कार्यक्रमको यो अन्तिम प्रस्तुति लिएर आएका छौँ मनोजराज शिवकोटीको आवाजमा।

0: तेरेन्जल श्रोताले सुन्दै हुनुहुन्थ्यो केही आधुनिक गीतहरू विभिन्न कलाकारहरूको शर्मा समय बिहानको ठिक 10 बजे श्रोता अब प्रस्तुत छ प्रमुख समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् बिहान 10 बजेको प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले ग्लास्गो राष्ट्रमण्डल खेलकुद 2026 महिला डिस्कस थ्रोमा काँस्य पदक जित्ने खेलाडी सीमा कालीरमनलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै राष्ट्रपतिले कालीरमनको उपलब्धिको प्रशंसा गर्दै यो उनको लगनशीलता, क्षमता र कडा परिश्रमको प्रमाण भएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा पेपर लिक रोकथाम विधेयक पारित भएकोमा स्वागत गर्नुभयो। उहाँले भन्नुभयो, यसले परीक्षा प्रणालीलाई अझ बलियो बनाउनेछ। सामाजिक सञ्जालमा एक भिडियो सन्देशमा प्रधानमन्त्रीले सरकारले विश्वसनीय शिक्षा प्रणाली स्थापना गर्न निरन्तर कदम चालिरहेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले उधम सिंह शहीद दिवसमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जालमा एक संस्कृत उद्धरण साझा गर्नुहुँदै श्री मोदीले भन्नुभयो, शहीद उधम सिंहको जीवनले राष्ट्रको सम्मान र सार्वभौमिकताको रक्षा गर्न प्रत्येक पुस्तालाई प्रेरणा दिइरहनेछ। आज उपन्यासकार तथा कथाकार मुन्शी प्रेमचन्दको जन्म जयन्ती हो। साहित्यमा उनको स्थान अतुलनीय छ। उनले गोदान, गबन र रंगभूमि जस्ता कालातीत कृतिहरू लेखेका थिए। गृहमन्त्री अमित शाहले उनको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुहुँदै भन्नुभयो, महान कथाकारले समाजको पीड़ा, असमानता अनि शोषणलाई शब्दमा उतारेको छ। पाकिस्तानको बलुचिस्तान प्रान्तमा हिजो भएको कोइला खानी विस्फोटमा 32 खानी कामदारको मृत्यु भएको छ भने 10 अझै भित्र फँसेका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ, शान्ति बोर्डले गाजामा हमास र अन्य सशस्त्र समूहहरूको पूर्ण निशस्त्रीकरणको

लागि सम्झौता गरेको छ। पाँच पटकको फिफा विश्वकप विजेता ब्राजिलले 3 अक्टोबरमा कोलकाताको सल्टलेक स्टेडियममा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याचमा भारतीय फुटबल टोलीसँग खेल्ने अखिल भारतीय फुटबल महासंघले हिजो घोषणा गरेको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो।

समय बिहानको ठिक 10:02 भयो श्रोता र तपाईँले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा, साथै आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप साथै प्रसार भारती ओटीटी वेब्स प्लेटफर्ममा पनि। त आउनु श्रोता, अबको यो समय हो कार्यक्रम हेलो खरसाङको।

1980 को जुलाई 31 मा वाराणसीबाट करिब 4 माइल टाढो रहेको लम्ही गाउँमा भएको थियो। मुन्शी प्रेमचन्दलाई भारतमा उपन्यास सम्राट मानिन्छ र उनको युग सन् 1880 देखि 1936 सम्म फैलिएको छ। भारतीय इतिहासमा यस अवधिको ठूलो महत्व छ। यसै समयमा भारतको स्वतन्त्रता संघर्षले नयाँ उपलब्धिहरू हासिल गरेको थियो। प्रेमचन्दको वास्तविक नाम धनपत राई श्रीवास्तव थियो। उहाँ एक सफल लेखक, देशभक्त नागरिक, ओजस्वी वक्ता, जिम्मेवार सम्पादक र संवेदनशील सर्जक हुनुहुन्थ्यो। 20 औं शताब्दीको पूर्वाधारमा जब हिन्दी लेखनका लागि प्राविधिक सुविधाहरूको अभाव थियो, उहाँ जति धेरै रचना सृजना गर्ने अर्को कुनै लेखक थिएनन्।

पृथ्वीका प्राकृतिक सम्पदा र सांस्कृतिक धरोहरहरूको संरक्षणमा उनीहरूले पुर्याएको योगदानको सम्मान गर्न हरेक वर्ष जुलाई 31 विश्वभर विश्व रेन्जर दिवस अर्थात् वर्ल्ड रेन्जर डे मनाइन्छ। अग्रपङ्क्तिमा रही बाहुदारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्ने रेन्जर्सहरूको साथ दिँदै र कर्तव्य पालनका क्रममा शहादत प्राप्त गरेका रेन्जर्सहरूप्रति सम्मान प्रकट गर्दै उनीहरूको साहस र त्यागबारे मनन गर्न यो दिन मनाइन्छ। युनिभर्सल रेन्जर सपोर्ट एलायन्स युआरएसए र थिन ग्रिन लाइन्ससँगको सहकार्यमा तयार पारिएको विश्व रेन्जर दिवस 2026 सामाजिक सञ्जाल टुलकिट, सोसल मिडिया टुलकिट तथा सहयोग सामग्री प्याक सपोर्ट प्याक प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौँ। अन्तर्राष्ट्रिय रेन्जर महासङ्घले रेन्जरहरूलाई पृथ्वीको स्वास्थ्यको अग्रपङ्क्तिका रक्षकका रूपमा गर्वका साथ मान्यता दिन्छ। उनीहरूका विविध भूमिकाहरूमा वन्यजन्तु संरक्षण, कानून कार्यान्वयन, वातावरणीय शिक्षा र सामुदायिक सहभागितादेखि लिएर व्यवस्थापन, रोग रोकथाम र स्रोतहरूको दिगो उपयोगसम्मका कार्यहरू समावेश छन्। राज्य, समुदाय, आदिवासी वा स्वयंसेवक रेन्जरहरूमध्ये जसले सम्पादन गरे पनि यी कार्यहरू संरक्षित तथा संरक्षण क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि आधारभूत मानिन्छन्।

ट्राफिक नियमहरू सडक प्रयोगकर्ताहरूको सुरक्षा र व्यवस्था सुनिश्चित गर्न डिजाइन गरिएका दिशानिर्देश र नियमहरूको सेट हो। यी नियमहरूले सवारी साधन, पैदल यात्रीहरू र अन्य सडक प्रयोगकर्ताहरूले कसरी अन्तर्क्रिया गर्छन् भन्ने कुरालाई नियन्त्रण गर्छन्, जसले दुर्घटनाहरू रोक्न र सहज ट्राफिक प्रभावलाई प्रवर्धन गर्ने लक्ष्य राख्छ। ट्राफिक संकेतहरूको पालन गर्नुहोस्। रातो रङको अर्थ रोक्नुहोस्, पहिलो रङको अर्थ ढिलो गर्नुहोस् र हरियो रङको अर्थ जानुहोस्। तोकिएको गति सीमाभित्र गाडी चलाउनुहोस्। सडक र मौसम अनुसार व्यवस्था सुनिश्चित गर्नुहोस्। आफ्नो लेनमा रहनुहोस् र लेन परिवर्तन गर्दा मोड्ने संकेतहरू प्रयोग गर्नुहोस्। अगाडिको सवारी साधनबाट सुरक्षित दूरी कायम राख्नुहोस्। गाडी चलाउँदा वा सवारी साधनमा चढ्दा सधैँ सिट बेल्ट लगाउनुहोस्।

शहीद उद्धम सिंहको बलिदान दिवस इतिहास बदलाको कथा र विरासत प्रत्येक वर्ष 31 जुलाईका दिन अर्थात् आज शहीद उद्धम सिंहको बलिदान दिवस मनाइन्छ। यस दिन जलियाँवाला बागको नरसंहारको बदला लिन आफ्नो जीवन अर्पण गर्ने ती साहसी स्वतन्त्रता सेनानीप्रति सम्मान व्यक्त गरिन्छ। सन् 1899 डिसेम्बर 26 सिख परिवारमा जन्मिएका भए तापनि सिंह एक धर्मनिरपेक्ष व्यक्ति थिए। राम मोहम्मद सिंह आजाद उनको नयाँ नाम थियो। बुबाको निधनपछि उनी र उनका दाजु अनाथालयमा हुर्किएका थिए। लोक संस्कृतिमा शहीद उद्धम सिंह मुख्यतया जलियाँवाला बाग काण्डको बदला लिने व्यक्तिका रूप चिनिन्छन्। उनलाई एक्लै आक्रमण गर्ने व्यक्ति, धैर्यवान आक्रमणकारीको रूपमा पनि सम्झिन्छ।

अवश्य श्रोता, यस गीतको अन्त साथै अब भने कार्यक्रम हेलो खरसाङको निर्धारित समय पनि समाप्त हुन लागिरहेको छ। अर्को दिन अर्को समय फेरि पनि तपाईँहरूसित भेट हुने नै छ। तपस्यामालाई म चित्रलाई पनि दिनुहोस् विदा। साथै

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानको 10:30 भइरहेछ र अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरोकार, जसमा आज हामी यहाँहरूलाई जानकारी गराउनेछौ अवैध शिकार र तस्करी विरूद्ध रेन्जरको वीरता, साथमा सुनाउनेछौ विविध सांगीतिक कोसेली। त प्रथममा राखिरहेछौ चलचित्र सिंगम रिटर्न्सबाट यो प्रथम सांगीतिक कोसेली, अंकित तिवारी अनि तुलसी कुमारको युगल शर्मा।

अवैध शिकार र तस्करी विरूद्ध रेन्जरको वीरता, वन्यजन्तु संरक्षणमा रेन्जरहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ। उनीहरू दिनरात जंगलमा गस्ती गरेर अवैध शिकार रोक्छन्, तस्करीमा संलग्न समूहलाई नियन्त्रण गर्छन् र वन्यजन्तुको जीवन सुरक्षित राख्छन्। रेन्जरहरूले आफ्नो जीवन जोखिममा राखेर वन्यजन्तुको रक्षा गर्छन्, तस्करीमा संलग्न समूहसँग प्रत्यक्ष भिडन्त गर्छन्। उनीहरूको साहस र समर्पणले जैविक विविधता जोगाउन ठूलो योगदान पुर्याउँछ। रेन्जरहरूको वीरता समाजका लागि प्रेरणादायी हुन्छ। वन्यजन्तु हाम्रो प्राकृतिक सम्पदा हुन्। रेन्जरहरूको साहस र बलिदानले हामीलाई सम्झाउँछ कि संरक्षण केवल जिम्मेवारी मात्र होइन, यो भविष्यका पुस्ताका लागि अमूल्य उपहार पनि हो। रेन्जरहरूको वीरता र चुनौतीहरू, अवैध शिकार र वन्यजन्तु तस्करी रोक्न रेन्जरहरूले सामना गर्ने कठिनाईहरू धेरै छन्। उनीहरूलाई जंगलको कठोर वातावरण, सीमित स्रोत साधन र अपराधी समूहको प्रत्यक्ष खतरा झेल्नुपर्छ।

हाम्रो सरकारमा अब दोस्रो सांगीतिक कोसेली राखिरहेछु चलचित्र सनम रेबाट अरिजित सिंहको स्वरमा शब्द अनि संगीत रहेको छ मिथुनको

यतिखेर कार्यक्रम हाम्रो सरकारमा हामी श्रोताहरू समक्ष राखिरहेछौ अवैध शिकार र तस्करी विरूद्ध रेन्जरको वीरताबारे जानकारी। रेन्जरहरूले धेरै जिम्मेवारी उठाएका हुन्छन्, जस्तै वन्यजन्तु र प्राकृतिक सम्पदाको सुरक्षा, अवैध शिकार गर्ने समूहलाई नियन्त्रण र कानूनी कार्यवाहीमा सहयोग, स्थानीय समुदायलाई सचेतना फैलाउने, जैविक विविधता जोगाउन निरन्तर गस्ती र निगरानी, साथै उनीहरूको साहसिक कार्यहरू यस प्रकार रहेको छ। राति जंगलमा गस्ती गर्दै शिकार रोक्ने, तस्करीमा संलग्न समूहसँग प्रत्यक्ष भिडन्त गर्ने, जोखिमपूर्ण अवस्थामा पनि आफ्नो कर्तव्य पूरा गर्ने। रेन्जरहरूको वीरता केवल वन्यजन्तु संरक्षणमा मात्र होइन, समाजलाई प्रेरणा दिने कार्यमा पनि महत्वपूर्ण हुन्छ। उनीहरूको साहसले हामीलाई सम्झाउँछ कि प्रकृति र वन्यजन्तु हाम्रो भविष्यका लागि अमूल्य सम्पदा हुन्। रेन्जरहरूको योगदानलाई केवल साहसिक कार्यको रूपमा मात्र होइन, सामाजिक, कानूनी र पर्यावरणीय दृष्टिकोणबाट पनि विश्लेषण गर्न सकिन्छ। रेन्जरहरूको वीरता समाजलाई प्रेरणा दिन्छ। उनीहरूले स्थानीय समुदायलाई वन्यजन्तु संरक्षणमा सहभागी गराउँछन्। अपराधी समूहसँग प्रत्यक्ष भिडन्त गर्दा उनीहरूको साहसले जनतामा विश्वास जगाउँछ। रेन्जरहरूको वीरता बहुआयामिक छ। सामाजिक प्रेरणा, कानूनी नियन्त्रण, पर्यावरणीय संरक्षण र मानवीय बलिदान, अवैध शिकार र तस्करी विरूद्धको लडाईमा उनीहरूको योगदानले हामीलाई सम्झाउँछ कि प्रकृति र वन्यजन्तु हाम्रो साझा सम्पदा हुन्, जसलाई जोगाउन साहस, अनुशासन र समर्पण आवश्यक छ। त कार्यक्रम हाम्रो सरकारको यो सांगीतिक कोसेली राखिरहेछौ। चलचित्र सिङ इज ब्लिङबाट राहत फतेह अली खान अनि श्रेया घोषालको युगल स्वरमा, शब्द छ मयूरपुरीको अनि संगीत रहेको छ प्रीतमको।

रेन्जरहरूको साहसले समाजमा संरक्षणको चेतना फैलाउँछ। ग्रामीण क्षेत्रमा रेन्जरहरूको उपस्थितिले जनतालाई वन्यजन्तु संरक्षणको महत्व बुझाउँछ। अवैध शिकार र तस्करी रोक्न कानूनी संरचना बलियो हुनुपर्छ। रेन्जरहरूको प्रमाण संकलन अपराधी नियन्त्रण र कानूनी प्रक्रियामा सहयोग पुर्याउँछ। कानूनी कमजोरी वा भ्रष्टाचारले उनीहरूको प्रयासलाई कमजोर पार्न सक्छ। कानूनी प्रणाली र रेन्जरहरूको सहकार्यले मात्र दीर्घकालीन सफलता सम्भव हुन्छ। वन्यजन्तु संरक्षण जैविक विविधता जोगाउने मुख्य आधार हो। अवैध शिकारले खाद्य श्रृङ्खला र पारिस्थितिक प्रणालीलाई असन्तुलित बनाउँछ। रेन्जरहरूको वीरता बिना प्राकृतिक सन्तुलन बिग्रन सक्छ।

उनीहरूको योगदानले भविष्यका पुस्तालाई सुरक्षित वातावरण दिन्छ। वन्यजन्तु तस्करी ठूलो आर्थिक अपराध हो जसले राष्ट्रिय सम्पदामा क्षति पुर्याउँछ। रेन्जरहरूको वीरता पर्यटन उद्योगलाई सुरक्षित राख्न मद्दत गर्छ। वन्यजन्तु संरक्षणले ग्रामीण समुदायलाई रोजगारी र आयको अवसर दिन्छ। अवैध शिकार रोक्दा दीर्घकालीन आर्थिक लाभ हुन्छ। श्रोता, कार्यक्रमको अघिल्लो चरणमा राखिरहेछौ चलचित्र सिंगमबाट यो अघिल्लो सांगीतिक कोशीली। श्रेया घोषाल अनि अजयको युगल स्वरमा शब्द छ स्वनन्दको अनि संगीत रहेको छ अजय अतुलको।

रेन्जरहरूले आफ्नो जीवन जोखिममा राखेर काम गर्छन्। उनीहरूको बलिदानले मानवता र प्रकृतिप्रतिको जिम्मेवारीलाई उजागर गर्छ। वीरता केवल शारीरिक साहस होइन, मानसिक दृढता पनि हो। रेन्जरहरूको आत्मत्यागले समाजलाई नैतिक शिक्षा दिन्छ।

यतिन्जेल श्रोताहरू समक्ष राखिरहेका थियौं कार्यक्रम हाम्रो सरोकारमा अवैध शिकार र तस्करी विरूद्ध रेन्जरको वीरता बारे जानकारी।

समय यस बेला बिहानको 11:05 भइरहेछ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। तब कार्यक्रम स्वर माधुरी अन्तर्गत यहाँहरू समक्ष राखिरहेछु विविध कलाकारको स्वरमा आधुनिक गीतहरू।

यतिखेर श्रोताले सुन्दै हुनुहुन्छ विविध कलाकारको स्वरमा आधुनिक गीतहरू। प्रथममा सुन्नुभयो नीलमणि राईको स्वरमा, अनि दोस्रो स्वर रहेको थियो गणेश कुमार घिसिङको। अनि अब बज्ने गीत यहाँ समक्ष राखिरहेछौ निन्द्या बान्तवाको यो स्वरमा।

ले सुन्दै हुनुहुन्थ्यो चन्द्रकला राईको स्वरमा आधुनिक गीत। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र श्रोताले हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङ एफएम 103.2 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआईआरमा पनि, साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ।

एफएम 103.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको। समय यस बेला दिउँसोको 12:05 भइरहेछ। श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज साथै न्यूज अन एआईआर एप अनि प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि सुनिरहनु भएको छ। र अब प्रस्तुत छ फरमाइसी हिन्दी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा।

सर्वप्रथम त फरमाइसी हिन्दी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा पर्खेर बसिरहनुभएका समस्त हाम्रा श्रोतालाई प्राविधिक मित्र राजीव सुब्बा अनि महेश थामी, प्रसारण सहयोगी निता राणा अनि म उद्घोषिका रेबिना सुब्बाको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन।

प्रथममा राखिरहेछौ चलचित्र आराधनाबाट लता मंगेशकर अनि किशोर कुमारको युगल स्वरमा। त यस गीतलाई अनुरोध गरी पठाउनु हुने हाम्रा श्रोता मित्रहरू हुनुहुन्छ सरलाई सुकना नेपालबाट, अरुण कुमार शर्मा, रेणु देवी शर्मा, राहुल कुमार, वन्दना कुमारी, प्रियंका कुमारी अनि सम्पूर्ण शर्मा परिवारका सदस्यहरू। त्यसरी नै मेहरनगर उमरखेर महाराष्ट्रबाट हुनुहुन्छ अभिजित गौहानकर, श्रीमती सरिता गौहानकर, प्रिन्स एकांश गौहानकर। बदलापुर मुम्बईबाट हुनुहुन्छ सिद्धान्त गौहानकर, प्रणिता गौहानकर, लादला टुकटुक गौहानकर। आकर आइट्स बहादुरा नागपुरबाट वैशाली शैलेश गौहानकर, श्वेता सुमित, कुमारी ध्वनि गौहानकर। राजविराज नेपालबाट श्याम कुमार हक्कु, तारादेवी, रजन, कल्पना राई, सुमनिमा हक्कु, पिंकी, खुशबू, श्रुति, पूजा हक्कु, पूर्णिमा अनि सन्नी हक्कु।

कार्यक्रमको दोस्रो प्रस्तुति राखिरहेछौ चलचित्र तिस्री मन्जिलबाट मोहम्मद रफीको स्वरमा। त यस गीतको निम्ति अनुरोध गरी पठाउनुहुने हाम्रा श्रोताहरू हुनुहुन्छ दुबिहा नेवादा जिल्ला गाजीपुरबाट प्रतीक रोय, श्रीमती रोशनी रोय, प्राञ्जल रोय, कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश रोय, श्रीमती उषा रोय, अमित कुमार, ह्याप्पी रोय, सारिमपुर बक्सरबाट राजेश टी अन्सारी, आसमा खातुन अन्सारी, आफताब अन्सारी, महताब मिरज अन्सारी, कल्लु अनि मल्लु अन्सारी, डुमराव बिहारबाट डाक्टर डब्लु अन्सारी, डाक्टर सोनम अदिवा अनि वसिम अन्सारी, बक्सर बिहारबाट सरफुद्दिन अन्सारी, फातिमा खातुन अन्सारी, असलम अक्रम अनि अल्ताफ अन्सारी, मेन रोड राजविराज नेपालबाट मोहम्मद अताउल्ला, बेगम जिनत जहाँ, सोनी परविन, इम्तियाज आलम, शिव मन्दिर हकिकत पुरा मऊबाट मुन्ना भाइ स्वर्णकर, पिङ्की स्वर्णकर, आर्यन कृष्ण, पिहु स्वर्णकर, गोल्डेन रेडियो श्रोता संघ राज पेलेस मौनाथ भञ्जन उत्तर प्रदेशबाट राजेश कुमार वर्मा, प्रीति वर्मा अनि कार्तिक आर्यन वर्मा, अरेडिया रजखार बजारबाट हुनुहुन्छ मोहम्मद शरीफ आर्जु, मोहम्मद मोहसिन आर्जु, नवाब आर्जु, सवाब आर्जु, सरफराज खान, मेन रोड रानीगंजबाट नुसरत जानम, फरजना खानम, सहाना सबनम, अररिया जोकी हाटबाट हुनुहुन्छ सौम्य नाजमिन, रुकैया अफरिन, रिहाना प्रवीण अनि मोहम्मद मोहसिन आर्जु।

कार्यक्रमको अघिल्लो प्रस्तुति राखिरहेछौ चलचित्र आप तो ऐसे नाथे मोहम्मद रफीको स्वरमा। त यस गीतको निम्ति हामीलाई अनुरोध गरी पठाउनु भएको छ नगर निगम वार्ड नम्बर 28 नाजमन्जिल मेसोल सीतामढीबाट अक्रम हुसेन, बेगम इसरत, वसिम अक्रम, रुबिना वसिम, आरजी वसिम, नदीम समीम, ममता रानी शर्मा, पूनम कुमारी अनि कलेर बिहारबाट मोहम्मद आसिफ खान, निकट परवीन। त्यसरी नै खरसाङ बजारबाट छिरिङ लकी, पेमा यल्मो, छिरिङ यल्मो, पासङ यल्मो साथै सतीश पाण्डे, मालबजारबाट अजय धनुकार, नागरी फार्मबाट हुनुहुन्छ शान्ता तामाङ, मालदिरमबाट हुनुहुन्छ सुषमा राई, सुनिल राई, सुशन राई, सरिता, सौरभ अनि देशमान, नाहर मन्टोला जिल्ला मधुबनी बिहारबाट सबिर परवाना, जाहिद अली, मोहम्मद साहिद, साजिद, जाकिर, हामिद, जाबिर, कादिर अली, अब्दुल सलाम आजादबाट मोहम्मद साबिर अली, दिलावर हुसैन, दिलकस, अब्दुल गफर, गान्धी चौक रोपर पञ्जाबबाट हरदेव मिका, बलविन्दर विरक, जैतेक विरक अनि मिका विरक।

यस गीतको अन्त साथै अहिलेलाई भने कार्यक्रम तपाईँको अनुरोधमा यतिमै पूरा हुँदछ र अबको अघिल्लो क्रममा प्रस्तुत छ पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम।

यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् 1 बजेको मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले उद्धम सिंह शहीदी दिवसमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा संस्कृतको उदाहरण साझा गर्नुहुँदै श्री मोदीले भन्नुभयो, शहीद उद्धम सिंहको जीवनले प्रत्येक पिँढीलाई देशको सम्मान अनि सम्प्रभुताको रक्षाको लागि प्रेरित गरिरहनेछ। रक्षा मन्त्री राजनाथ सिंहले स्वतन्त्रता सङ्ग्रामको अमर योद्धा उद्धम सिंहलाई शहीदी दिवसमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उपराष्ट्रपति सिपी राधाकृष्णनले ग्लास्गो राष्ट्रमण्डल खेल 2026 रजत पदक विजेता भारोत्तोलक लवप्रीत सिंह अनि रजत पदक विजेता एथलिट सीमा कलिरामनालाई बधाई दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पेपर लिक निवारण विधेयक संसदमा पारित भएकोमा स्वागत जनाउनु भएको छ। उहाँले यस विधेयकले परीक्षा प्रणालीलाई अझ सशक्त बनाउने बताउनु भएको छ। प्रधानमन्त्री मोदीले सरकारले विश्वसनीय शिक्षा प्रणाली स्थापित गर्न कदम उठाइरहेको बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले भन्नुभयो, लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 पारित हुनु परीक्षा प्रणालीलाई अधिक निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउने दिशामा महत्वपूर्ण कदम हो। भुटानका राजा जिग्मे खेसर नामगेल वाङचुकले आज विदेश सचिव विक्रम मिश्रीसित भेटवार्ता गर्नुभयो। दुवै पक्षले भारत भुटान विकास सहयोगको प्रगतिको समीक्षा गरेका छन्। जम्मू कश्मीरमा रजौरी जिल्लामा चलिरहेको आतंकरोधी अभियानमा सुरक्षा बलहरूले भङ्गाई जंगलमा एक संदिग्ध आतंकवादी ठेगानाको पत्तो लगाएका छन्। लोकसभा अध्यक्ष ओम बिरलाले आज भारतीय साहित्यका अमर प्रवर्तक मुन्शी प्रेमचन्दलाई उहाँको जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। दिल्लीको जन्तर मन्तरमा 20 जुलाईमा भएको छात्रहरूको विरोध प्रदर्शन अवधि घाइते पुलिसकर्मीहरूका परिवारले प्रदर्शन अवधि पुलिस अधिकारीहरूलाई जानी जानी लक्षित गरिएको आरोप लगाएका छन्। मुख्य समाचार अहिलेलाई पूरा भयो। 2:40 मा अर्को समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय यस बेला दिउँसोको 2:30 भइरहेछ। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र यहाँहरूको साथमा छु म उद्घोषिका रेबिना। अब प्रस्तुत गर्न लागिरहेछौँ आधुनिक अनि लोकगीतको कार्यक्रम। त प्रथममा स्वीकार्नुहोस् हिरण दर्नालको स्वरमा यो प्रथम साङ्गीतिक कोसेली।

0: यस लोकगीतपछि अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा पेपर लिक निवारण विधेयक पारित भएकोमा स्वागत गर्नुभएको छ। संसदको दुई सदनको कार्यवाही, नीट मुद्दामाथि छात्रहरूको विरोध प्रदर्शनको अवधि, कथित पुलिस कार्यवाही सहित अन्य मुद्दाहरूमाथि विपक्षको हङ्गामाको कारण दिनभरिको लागि

0: स्थगित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि आन्ध्र प्रदेश अनि कर्नाटकको एक दिनै भ्रमणमा रहनुहुनेछ। उहाँले भोगपुरम स्थित अल्लुरी सीताराम राजु अन्तर्राष्ट्रिय हवाई अड्डाको उद्घाटन गर्नुहुनेछ। वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले भन्नुभएको छ कि वैश्विक औषधि विनियामक सम्मेलन 2026 अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउनेछ र उपराष्ट्रपति सिपी राधाकृष्णनले ग्लास्को राष्ट्रमण्डल खेल 2026 रजत पदक विजेताहरूलाई बधाई दिनुभएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा पेपर लिक निवारण विधेयक पारित भएकोमा स्वागत गर्नुभएको छ। यसले परीक्षा प्रणालीलाई थप बलियो बनाउने उहाँले बताउनुभयो। सोसियल मिडिया पोस्टमा एक भिडियो सन्देशमा प्रधानमन्त्रीले भन्नुभयो, विश्वसनीय शिक्षा प्रणाली स्थापना गर्न सरकारले निरन्तर कदम चलिरहेको छ। श्री मोदीले भन्नुभयो, विगत धेरै दशकदेखि हरेक राज्य र केन्द्र सरकारले प्रश्नपत्र लिक समस्याको सामना गरिरहेको छ, जसले विद्यार्थीहरूको भविष्यलाई प्रभावित गरेको छ। यसलाई मध्यनजर गर्दै राज्य र केन्द्र दुवै तहमा शिक्षा र परीक्षा प्रणालीमा सुधार आवश्यक भएको छ। यसका लागि कडा कानुनी व्यवस्था सहितको विधेयक संसदले पारित गरेको प्रधानमन्त्रीले बताउनुभयो। उहाँले भन्नुभयो, पारदर्शी र प्रविधिमा आधारित परीक्षा प्रणाली पेपर लिक रोक्नका लागि कडा कानुन र परीक्षा माफियाहरू विरुद्ध कडा कारवाही विद्यार्थीहरूको कडा परिश्रमको रक्षा गर्न र विकसित भारत को आधारलाई बलियो बनाउनका लागि महत्त्वपूर्ण छन्। विदेश मन्त्री डाक्टर एस जयशंकरले भन्नुभयो, लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 पारित हुनु परीक्षा प्रणालीलाई अधिक निष्पक्ष, पारदर्शी अनि विश्वसनीय बनाउने दिशामा महत्त्वपूर्ण कदम हो। सोसियल मिडिया पोस्टमा आफ्नो विचार साझा गर्नुहुँदै उहाँले भन्नुभयो, यस विधेयकले समयबद्ध जाँच, विशेष न्यायालय र त्वरित अपिलीय व्यवस्था जस्ता प्रावधानहरूको माध्यमबाट नकल रोक्ने कानुनी ढाँचालाई अझ बलियो बनाउनेछ। संसदको दुवै सदनको कार्यवाही, निट मुद्दामाथि छात्राहरूको विरोध प्रदर्शनको अवधि, कथित पुलिस कार्यवाही सहित अन्य मुद्दाहरूमाथि विपक्षको हङ्गामाको कारण दिनभरिको लागि स्थगित गरियो। पहिले स्थगनपछि लोकसभाको बैठक पुनः सुरु भएपछि पीठासीन अधिकारी दिलीप सौकियाले जन्म अनि मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 विचार अनि पारित गर्न चर्चा सुरु गर्नुभयो। गृह राज्य मन्त्री नित्यानन्द रायले विपक्षको हङ्गामा बीच विधेयक पेश गर्नुभयो। सदनमा कुनै चर्चा नगरी हङ्गामा बीच विधेयक पारित गरियो। संसदीय कार्यमन्त्री किरेन रिजिजूले चर्चामा भाग नलिएकोमा विपक्षको आलोचना गर्नुभयो। उहाँले भन्नुभयो, यो एक महत्त्वपूर्ण विधेयक हो अनि सरकार चाहन्छ कि चर्चामा सबैको भागीदारी होस्। श्री रिजिजूले कार्य सल्लाहकार समितिमा चर्चाको लागि समय अघिबाटै निर्धारित गरिएको बताउनुभयो। विपक्षको हङ्गामाको कारण सदनको कार्यवाही दिनभरिको लागि स्थगित गरियो। सदनको अघिल्लो बैठक 3 अगस्तको दिन बिहान 11 बजे हुनेछ। हाम्रो संवाददाताले बताएअनुसार जन्म अनि मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 उद्देश्य जन्म अनि मृत्यु पञ्जीकरण अधिनियम 1969 संशोधन गर्नु हो। यसभन्दा पूर्व आज बिहान सदनको बैठक सुरु हुन साथै अध्यक्ष ओम बिरलाले प्रश्नकाल सुरु गर्ने प्रयास गर्नुभयो, तर विपक्षी सदस्यहरूले छात्राहरूको विरोध प्रदर्शनको अवधि, कथित पुलिस कार्यवाहीलाई लिएर नारेबाजी सुरु गरे। उनीहरूले यस मुद्दामाथि केन्द्रीय गृहमन्त्री अमित शाहबाट बयानको माग गरिरहेका थिए। श्री बिरलाले सबै विपक्षी सदस्यहरूसित प्रश्नकालको अवधि सदनको कार्यवाहीमा बाधा उत्पन्न नगर्ने अपिल गर्नुभयो। केही विपक्षी सदस्यहरूद्वारा जानी जाने बाधा उत्पन्न गरेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो। राज्यसभाको कार्यवाही पनि यसै मुद्दामाथि हङ्गामाको कारण आगामी सोमबारसम्मको लागि स्थगित गरिएको छ। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले विपक्षी सदस्यहरूको आलोचना गर्दै उनीहरूले मुद्दामाथि व्यवधान उत्पन्न गरिरहेको अनि चर्चाबाट बाँचिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, विपक्षले सदनको गरिमालाई ठेस पुर्याइरहेको छ अनि लोकतन्त्रको खिल्ली उडाइरहेको छ।
1: सदन की गरिमा के साथ खेलवाड़ किया जा रहा है, लोकतंत्र की धज्जियां उड़ाई जा रही है। ये प्रतिपक्ष केवल अराजकता फैलाना चाहता है, हंगामा खड़ा करना चाहता है। चर्चा से इनको कोई लेना देना नहीं है। हम इनकी घोर निंदा करते हैं माननीय सभापति महोदय। सदन की गरिमा को तार तार करना ये इनका स्वभाव हो गया है। देश इनको देख रहा है और देश की जनता इनको कभी माफ नहीं करेगी।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि आन्ध्र प्रदेश अनि कर्नाटकको एक दिनै भ्रमणमा रहनुहुनेछ। प्रधानमन्त्रीले आन्ध्र प्रदेशमा

0: भोगपुरम स्थित अल्लुरी सीतारमण राजु अन्तर्राष्ट्रिय हवाई अड्डाको उद्घाटन गर्नुहुनेछ। यस ग्रिनफिल्ड हवाई अड्डालाई सार्वजनिक निजी भागीदारीद्वारा निर्मित गरिएको हो। 5,600 करोड रुपियाँभन्दा अधिकको लागतले विकसित यस हवाई अड्डालाई प्रतिवर्ष 60 लाख यात्रीहरूलाई सम्हाल्नको लागि डिजाइन गरिएको छ। यो हवाई अड्डाले आन्ध्र प्रदेशमा पर्यटन, व्यापार, निवेश अनि रोजगार सृजन गर्न साथै हवाई सम्पर्कलाई दरिलो बनाउनेछ। प्रधानमन्त्रीले विशाखापट्टनममा 460 करोड रुपियाँभन्दा अधिकको निवेशले विकसित भइरहेको एएसआईपी सेमिकन्डक्टर परियोजनाको आधारशिला पनि राख्नुहुनेछ। यो भारत सेमिकन्डक्टर मिशन अन्तर्गत स्वीकृत आन्ध्र प्रदेशको पहिलो सेमिकन्डक्टर विनिर्माण केन्द्र हो। यस केन्द्रमा प्रतिवर्ष लगभग 9,60,00,000 सेमिकन्डक्टर चिपको निर्माण हुनेछ अनि रोजगारको अवसर उत्पन्न हुनेछ। श्री मोदीले कुर्नुल चार नवीकरणीय ऊर्जा क्षेत्रको एकीकरणको लागि 4.5 गिगावाट क्षमता भएको ट्रान्समिसन सिस्टमको प्रथम चरणको आधारशिला पनि राख्नुहुनेछ। यसलाई पावर ग्रिडद्वारा एक विशेष प्रयोजन वाहनद्वारा लगभग 5,550 करोड रुपियाँको निवेशद्वारा कार्यान्वित गरिँदैछ। प्रधानमन्त्रीले लगभग 3,550 करोड रुपियाँको लागतमा कार्यान्वित कुर्नुल पावन ऊर्जा क्षेत्र अनि सौर ऊर्जा भाग ए अनि भाग बीको लागि ट्रान्समिसन सिस्टमको उद्घाटन गर्नुहुनेछ। उहाँले अनन्तपुरममा 2,500 मेगावाट अनि कुर्नुलमा 1,000 मेगावाटको सौर ऊर्जा क्षेत्रको लागि पावर ग्रिडद्वारा 800 करोड रुपियाँभन्दा अधिकको लागतमा कार्यान्वित ट्रान्समिसन सिस्टमको पनि उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्रीले 1,880 करोड रुपियाँभन्दा अधिकको लागत रहेको राष्ट्रिय राजमार्ग परियोजनाको आधारशिला पनि राख्नुहुनेछ अनि राष्ट्रलाई समर्पित गर्नुहुनेछ। प्रधानमन्त्रीले राष्ट्रिय राजमार्ग 565 को पेस्ला कोना एयरपुटा खण्डमा लिङ्ग समुद्रमा उच्च स्तरीय पुलको आधारशिला पनि राख्नुहुनेछ। आन्ध्र प्रदेशपछि प्रधानमन्त्री कर्नाटकको मैसूर जानुहुनेछ, जहाँ उहाँले स्वामी विवेकानन्द सांस्कृतिक युवा केन्द्र विवेक स्मारकको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्रीले यस अवसरमा सभालाई पनि सम्बोधन गर्नुहुनेछ। वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले भन्नुभएको छ कि वैश्विक औषधि विनियामक सम्मेलन 2026 अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउनेछ। सम्मेलनले वैश्विक औषधि नवाचार केन्द्रको रूपमा भारतको स्थितिलाई पनि सुदृढ बनाउनेछ। सोसियल मिडिया पोस्टमा श्री गोयलले भन्नुभयो, 2 दिवसीय सम्मेलन हिजोदेखि नयाँ दिल्लीको भारत मण्डपममा सुरु भएको छ। ओडिसामा तटबन्ध भत्किएको र नदीको जलस्तर बढेको कारण राज्यका धेरै भाग प्रभावित भएको छ। वर्षा कम हुँदै जाँदा अवस्था बिस्तारै सामान्य हुँदै गए पनि वैतरानी नदी र यसका सहायक नदीहरूको बारेमा नयाँ चिन्ताहरू उत्पन्न भएको छन्। हाम्रो संवाददाताले बताएअनुसार 57 ब्लकहरूमा लगभग 8 लाख मानिसहरू प्रभावित भएका छन्।
1: गुजरात में सुबह से ही कई हिस्सों में हो रही मूसलाधार बारिश के कारण सूरत, खेड़ा और आनंद जिलों में कई जगहों पर गंभीर जलभराव देखने को मिला है। व्यापक जलभराव को देखते हुए आज सुबह से ही वडोदरा, सूरत, आनंद और नर्मदा जिले के निचले इलाकों में रहने वाले 720 से अधिक लोगों को सुरक्षित स्थानों पर स्थानांतरित किया जा चुका।
0: उपराष्ट्रपति सीपी राधाकृष्णनले ग्लास्को राष्ट्रमण्डल खेल 2026 रजत पदक जितेकोमा भारोत्तोलक लवप्रीत सिंह अनि रजत पदक विजेता एथलेट सीमा कलिरामनालाई बधाई दिनुभएको छ। सोसियल मिडिया पोस्टमा उहाँले दुवै खेलाडीहरूको उपलब्धिले देशलाई गौरवान्वित बनाएको अनि उनीहरूको सफलता युवा खेलाडीहरूको लागि प्रेरणा बन्ने बताउनुभयो। सरकारले स्पष्ट गरेको छ कि एथनोल मिश्रित पेट्रोल कार्यक्रमले भारतको खाद्य सुरक्षासित सम्झौता गर्ने छैन। यसको उद्देश्य देशको ऊर्जा सुरक्षालाई बलियो बनाउनु, आयातित काँचो तेलमाथि निर्भरता कम्ती गर्नु अनि कृषकहरूलाई उचित प्रतिफल प्रदान गर्नु हो। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा पेपर लिक निवारण विधेयक पारित भएकोमा स्वागत गर्नुभएको छ। संसदको दुवै सदनको कार्यवाही, निट मुद्दामाथि छात्रहरूको विरोध प्रदर्शनको अवधि, कथित पुलिस कार्यवाही सहित अन्य मुद्दाहरूमाथि विपक्षको हङ्गामाको कारण 20 दिनभरिको लागि स्थगित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि आन्ध्र प्रदेश अनि कर्नाटकको एक दिने भ्रमणमा रहनुहुनेछ। उहाँले भोगपुरम अनि स्थित अल्लुरी सीताराम राजु अन्तर्राष्ट्रिय हवाई अड्डाको उद्घाटन गर्नुहुनेछ र वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले भन्नुभएको छ कि वैश्विक औषधि विनियामक सम्मेलन 2026 अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउनेछ। समाचार अहिलेलाई पुरा भयो। अघिल्लो समाचार लिएर 3:15 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: समाचार पछि पुनः यहाँहरू समक्ष राखिरहेछौ समूह स्वरमा लोकगीत।

आइसक्रीम विश्वव्यापी बन्दै पहिलो पटक पूर्वी खेप भूटानमा पुग्यो। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। उत्तर पूर्वी भारतका दुग्ध किसानहरूले नयाँ आयका अवसरहरू प्राप्त गर्न र अन्तर्राष्ट्रिय बजारहरूमा बढी पहुँच प्राप्त गर्न तयार छन्। केन्द्रीय वाणिज्य मन्त्री पीयूष गोयलले असमको पूर्वी आइसक्रीम भूटानमा प्रवेश गरेसँगै भन्नुभयो। आफ्नो आधिकारिक एक्स अकाउन्टमा श्री गोयलले भन्नुभयो, यो उपलब्धिले अन्तर्राष्ट्रिय बजारहरूमा पहुँच विस्तार गर्दै र उत्तर पूर्वी क्षेत्रका दुग्ध किसानहरूको जीविकोपार्जनलाई सुदृढ पार्दै नयाँ आयका अवसरहरू सिर्जना गर्ने सम्भावना छ। @APEDADOC द्वारा सहजीकरण गरिएको यो उपलब्धिले हाम्रा दुग्ध किसानहरूका लागि नयाँ बाटो खोल्दै भारतको दुग्ध क्षेत्रको बढ्दो शक्ति र विश्वव्यापी प्रतिस्पर्धात्मकतालाई प्रतिबिम्बित गर्दछ। यो पहलले नयाँ आयका अवसरहरू सिर्जना गर्नेछ, अन्तर्राष्ट्रिय बजारहरूमा पहुँच विस्तार गर्नेछ र उत्तर पूर्वी क्षेत्रका हाम्रा दुग्ध किसानहरूको जीविकोपार्जनलाई सुदृढ पार्नेछ, गोयलले भन्नुभयो। मुख्यमन्त्री हेमन्त विश्व शर्माले मंगलबार भूटानमा पूर्वी डेरीको 5627 लिटर पूर्वी आइसक्रीमको पहिलो निर्यात खेपलाई झण्डा देखाउँदै उद्घाटन गर्नुभयो। यो आसामको दुग्ध क्षेत्र र उत्तर पूर्वी क्षेत्रको प्रशोधित खाद्य निर्यातको लागि एक महत्वपूर्ण कोषे ढुङ्गा हो। यो आसामबाट भूटानमा निर्यात गरिएको पूर्वी आइसक्रीमको पहिलो अन्तर्राष्ट्रिय खेप थियो, जसले यस क्षेत्रबाट मूल्य अभिवृद्धि दुग्ध निर्यातको लागि नयाँ बाटो खोल्यो। नर्थ इस्ट डेरी एण्ड फुड्स लिमिटेडद्वारा निर्यात गरिएको यो डुवानीले थिम्पू, पारो, फुएन्सोलिङ र वाङडु लगायत भूटानका प्रमुख बजारहरूमा पूर्वी आइसक्रीम आपूर्ति गर्नेछ, जसले छिमेकी अन्तर्राष्ट्रिय बजारहरूमा असम र उत्तर पूर्वी क्षेत्रका दुग्ध उत्पादकहरूको उपस्थितिलाई बलियो बनाउनेछ। पश्चिम आसाम दुग्ध उत्पादक सहकारी संघ लिमिटेडद्वारा निर्मित र उत्तर पूर्व डेरी एण्ड फुड्स लिमिटेडद्वारा बजारीकरण गरिएको पूर्वी आइसक्रीम आसामभरि पूर्वी डेरीको दुग्ध किसानहरूको व्यापक सहकारी नेटवर्क मार्फत खरिद गरिएको दूध प्रयोग गरेर उत्पादन गरिन्छ। उद्घाटन खेपमा कप, फ्यामिली प्याक, कोन र ग्यालन प्याकहरू सहित विभिन्न प्रकारका उत्पादनहरू समावेश छन्, जसले भूटानमा खुद्रा उपभोक्ताहरू र संस्थागत खरिदारहरू दुवैलाई सेवा प्रदान गर्दछ। भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणले निर्यातकर्ताहरूलाई अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न र विदेशी बजारहरूमा पहुँच पुर्याउन सहजीकरण गरेर उत्तर पूर्वी क्षेत्रबाट कृषि तथा प्रशोधित खाद्य उत्पादनहरूको निर्यातलाई निरन्तर प्रवर्धन गरेको छ। निर्यातले यस क्षेत्रबाट मूल्य अभिवृद्धि उत्पादनहरूलाई प्रवर्धन गर्न र तिनीहरूको विश्वव्यापी बजार पहुँच विस्तार गर्न एपीईडीए को निरन्तर प्रयासहरूलाई प्रतिबिम्बित गर्दछ। एपीईडीएले निर्यात कागजात, नियामक अनुपालन, बजार पहुँच सहजीकरण र सरोकारवाला समन्वयमा समर्थन विस्तार गरेर डुवानीको सुविधा प्रदान गर्यो। उत्तर पूर्वी क्षेत्रबाट प्रशोधित दुग्ध उत्पादनहरूको लागि निर्यात पारिस्थितिक प्रणालीलाई बलियो बनाउँदै भूटानमा कन्साइनमेन्टको निर्वाध आवागमन सुनिश्चित गर्यो। भूटानको भौगोलिक निकटताले असमबाट दुग्ध निर्यात विस्तार गर्न प्राकृतिक फाइदा प्रदान गर्दछ र छिमेकी अन्तर्राष्ट्रिय बजारहरूमा मेड इन आसाम दुग्ध उत्पादहरूको उपस्थिति बढाउनका लागि महत्वपूर्ण प्रवेशद्वारको रूपमा काम गर्दछ। भविष्यमा एनईडीएफएलले बजारको माग अनुरूप लामो समयसम्म टिक्ने र निर्यातको मात्रा बढाउँदै थप पूर्वी डेरी उत्पादनहरू प्रस्तुत गरेर आफ्नो निर्यात पोर्टफोलियोलाई विविधीकरण गर्ने योजना बनाएको छ। यो पहलले उत्तर पूर्वी क्षेत्रबाट दुग्ध उत्पादनहरूको अन्तर्राष्ट्रिय उपस्थिति सुदृढ पार्ने, दुग्ध उद्योगको लागि दिगो निर्यात अवसरहरू सिर्जना गर्ने र आसामको सहकारी दुग्ध नेटवर्कसँग सम्बन्धित हजारौं दुग्ध किसानहरूको आय सम्भावना बढाउने अपेक्षा गरिएको छ। एपीईडीएले भारतको कृषि र प्रशोधित खाद्य उत्पादनहरूको विश्वव्यापी प्रतिस्पर्धात्मकता बढाउन राज्य सरकारहरू, निर्यातकर्ताहरू, किसान उत्पादक संगठनहरू, सहकारीहरू र अन्य सरोकारवालाहरूसँग नजिकबाट काम गरिरहेको छ र देशभरका किसानहरू र कृषि उद्यमहरूका लागि दिगो निर्यात नेतृत्व विकास अवसरहरू सिर्जना गरिरहेको छ।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र अब यहाँहरूलाई केही क्षण मनोरञ्जन गराउनेछौँ विविध हिन्दी चलचित्रका गीतहरू सुनाएर। त प्रथममा स्वीकार्नुहोस् चलचित्र रहना है तेरे दिल में बाट सोनू माफ गर्नु।

श्रोतालाई विविध हिन्दी चलचित्रका गीतहरू सुनाउने क्रममा अब दोस्रो सांगीतिक कोसेली राखिरहेछौ चलचित्र सलामे इश्कबाट अदनन सामीको स्वरमा शब्द छ समीरको अनि संगीत रहेको छ शङ्कर ईशान अनि लोयको

श्रोतालाई विविध हिन्दी चलचित्रका गीतहरू सुनाएर मनोरञ्जन गराउँदा गराउँदै हामी कार्यक्रमको अन्त्यतिर आइसकिसकेका छौँ। त स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति चलचित्र सलामे इश्कबाट कैलाश खेरको स्वरमा, संगीत छ शंकर एसन अनि लोईको, शब्द रहेको छ समीरको।

0: अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। संसदको दुवै सदनको कार्यवाही नीट मुद्दामाथि विद्यार्थीहरूको विरोध प्रदर्शनको क्रममा कथित पुलिस कार्यवाही लगायत अन्य मुद्दाहरूमाथि विपक्षको हंगामाको कारण दिनभरिको लागि स्थगित गरिएको छ। पहिलो स्थगनपछि लोकसभाको

पिठक पुनः शुरू हुँदा पीठासीन अधिकारी दिलीप सैकियाले जन्म अनि मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026माथि विचार अनि पारित गर्न चर्चा शुरू गर्नुभयो। गृह राज्यमन्त्री नित्यानन्द रायले विपक्षको हंगामाका बीच विधेयक पेश गर्नुभयो। सदनमा कुनै चर्चा नभई हंगामा बीच विधेयक पारित गरियो। असममा बाढ़ीको स्थिति भयावह बनेको छ। राज्यमा सबैभन्दा प्रभावित शिवसागर जिल्लामा देखिएको छ। धेरै गाउँहरू जलमग्न रहेका छन्। घरहरूमा माटो भरिएको छ। बाढ़ीमा धेरै परिवारका मानिसहरू बेपत्ता भएका छन्। यद्यपि यस्ता मानिसहरूको हालसम्म कुनै आधिकारिक डेटा प्राप्त भएको छैन। बाढ़ीको सबैभन्दा अधिक प्रभाव माथिल्लो असमका चार जिल्लाहरू शिवसागर, चराइदेव, जोरहाट अनि गोलाघाटमा परेको छ, जहाँ सरकारी एवं निजी स्तरमा राहत र उद्धार कार्य जारी छ। असम राज्य आपदा प्रबन्धन प्राधिकरणले 30 जुलाईमा जारी गरेको आँकडा अनुसार धनसिरी नदी खतराको निशानभन्दा माथि बगिरहेको छ। यसैबीच शिवसागर जिल्लामा दुईवटा शव फेला परेको छ। राज्यमा मृतकहरूको कुल संख्या 80 पुगेको छ। आकाशवाणीका महानिदेशक राजीव कुमार जैनले भन्नुभएको छ, परिवर्तनशील समयमा पनि आकाशवाणी आइजोल मिजोरमका मानिसहरूको लागि सूचनाको एक विश्वसनीय स्रोत अनि मार्गदर्शक बनेको छ। आकाशवाणी आइजोलको हीरक जयन्तीको अवसरमा आफ्नो सन्देशमा श्री जैनले भन्नुभयो, आकाशवाणीले एक विश्वसनीय सार्वजनिक प्रसारकको रूपमा पहिचान बनाएको छ। उहाँले भन्नुभयो, आकाशवाणीले राष्ट्रको विविध सांस्कृतिक विरासतलाई संरक्षित राख्न अनि यसको समृद्ध परम्पराहरूलाई प्रदर्शित गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ। महानिदेशकले आकाशवाणी आइजोलको 60 वर्ष पूरा भएकोमा बधाई दिँदै भन्नुभयो, लोकसेवा प्रसारणमा यस स्टेशनको योगदान अनुकरणीय रहेको छ अनि समाजमा यसको सकारात्मक प्रभाव परेको छ। आइजोलका सूचना तथा जनसम्पर्क मन्त्री पुबी लालछन जोवाले भन्नुभएको छ, आकाशवाणी आइजोलले मिजो पहिचानलाई बलियो बनाउनमा महत्वपूर्ण भूमिका निभाएको छ। उहाँले आकाशवाणीले जो समुदायबीच एकतालाई बढ़ावा दिन महत्वपूर्ण मञ्चको रूपमा कार्य गरेको बताउनुभयो। आकाशवाणी आइजोलको हीरक जयन्तीको अवसरमा आफ्नो सन्देशमा श्री लालछन जोवाले भन्नुभयो, सन् 1966 आफ्नो स्थापनापछि यो स्टेशन मिजोरमका मानिसहरूको लागि सूचनाको एक विश्वसनीय स्रोत बनेको छ। मेघालय सरकारले बनिहाटमा वायु प्रदूषण कम गर्नका लागि आधुनिक वायु शुद्धिकरण उपकरण लगाउने निर्णय गरेको छ। यसबारेमा राज्यका मन्त्री अनि जिराङका विधायक सोस्ते निज सोहो तुनले स्थानीय मानिसहरूसित बैठक गर्नुभयो। बैठकमा मेघालय राज्य प्रदूषण नियन्त्रण बोर्डका अधिकारीहरूले योजनाको जानकारी दिए। अधिकारीहरूले बताए अनुसार वारो C6 नामको यो उपकरणले प्रदूषित हावालाई सफा गर्नेछ। यो तकनिक नयाँ दिल्ली सहित देशका धेरै राज्यमा अघिदेखि नै प्रयोगमा छन्। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आज महान रंगकर्मी एवं फिल्म अभिनेता नट सूर्य फनी शर्माको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। मुख्यमन्त्रीले सोशल मीडियामा भन्नुभयो, फनी शर्मा असमिया रंगमञ्च अनि फिल्म जगतका उज्जवल नक्षत्र हुनुहुन्थ्यो। असमिया संस्कृति, रंगमञ्च र सिनेमा क्षेत्रमा उहाँको अतुलनीय योगदान सदैव स्मरणीय रहनेछ। 135 दुरन्तकप प्रतियोगिता आजदेखि सिलङमा शुरू भइरहेको छ। टुर्नामेन्टको ग्रुप ईको म्याच सहरमा खेलिनेछ, जसमा मेघालयका 3 फुटबल क्लब सिलङ लाजोङ, नोङ केसह स्पोर्ट्स एण्ड सोशल कल्चरल क्लब अनि ल्याङनिङ फुटबल क्लबले भाग लिएका छन्। मुम्बई फुटबल क्लब पनि ग्रुपको म्याचमा सामेल छ। उद्घाटन समारोह आज 3 बजे शुरू भयो। मेघालयका मुख्यमन्त्री कनराड के संगमा उद्घाटन समारोहमा उपस्थित हुनुहुन्थ्यो। यसका साथै आकाशवाणीबाट समाचार अहिलेलाई पूरा भयो।

पुनः स्वागत छ यहाँहरु सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी र भर्खरै प्रस्तुत यो सुन्दर गीतको यहाँहरुले अवश्य पनि आनन्द लिनुभयो होला। यो सुन्दर गीत सजिएको थियो एक प्रसिद्ध हिन्दी पार्श्व गायिका कृष्ण नारायण शान्ति कुमारी चित्रा वा भनौ के एस चित्राको आवाजमा। उनी भारतीय पार्श्व गायिका औ कर्नाटक संगीत गायिका हुन्। आजको विश्वमा हामी कार्यक्रममा आउनुहोस् हामी यिनै सुमधुर स्वरकी धनी लोकप्रिय पार्श्व गायिका के एस चित्रा बारे नै चर्चा गरौं।

श्रोता, आफ्नो असाधारण गायन प्रतिभाको निम्ति प्रसिद्ध के एस चित्रालाई व्यापक रूपले भारतको स्वर्णिम आवाजको रूपमा मान्यता प्राप्त छ। उनले लगभग 5 दशकको आफ्नो लामो करियरमा विभिन्न भारतीय भाषाहरू जस्तै तमिल, कन्नड, हिन्दी, तेलुगु, मलयालम, ओडिया, बंगाली, पंजाबी, राजस्थानी, अवधि, मराठी, तुलु, बज्र, उर्दू, असमिया, गुजराती, मणिपुरी औ संस्कृतमा समेत 25,000 भन्दा पनि धेर गीतहरू रेकर्ड गरिसकेकी छिन्। भारतको स्वर्णिम आवाजको रूपमा उनलाई 2001 लन्डनको प्रतिष्ठित रोयल अल्बर्ट हलद्वारा मान्यता प्रदान गरेको थियो। साल 2016 टाइम्स ग्रुपले उनलाई भारतीय सिनेमाको मधुर रानीको रूपमा सम्मानित गरेको थियो, जसले उद्योगमा उनको अपार योगदानलाई दर्शाउँदछ। उनलाई भारतीय सिनेमामा दक्षिण भारतको कोकिला

रूपमा पनि चिनिन्छ। अब विभिन्न क्षेत्रमा उनलाई विभिन्न स्नेही उपाधिहरूले सम्बोधन गरिन्छ। तिनलाई एआर रहमान, इलियाई राजा, एमएम किरावानी, हमसलेखा जस्ता संगीतकारहरूसित आफ्नो व्यापक सहयोगको इतिहासको निम्ति पनि चिनिन्छ। उनको गायन जोडी केएस यशुदास औ एसपी बालसुब्रमण्यमको साथमा अति नै प्रसिद्ध छ। यी प्रसिद्ध गायिका केएस चित्रालाई उनको सुमधुर स्वर एवं उनको गायन प्रतिभाको निम्ति 6 राष्ट्रिय फिल्म पुरस्कार प्राप्त भएको छ। 10 फिल्मफेयर पुरस्कार दक्षिण औ भारतको 8 राज्यहरूबाट 43 राज्य सरकार पुरस्कार प्राप्त भइसकेको छ, जसमा केरलबाट 18, आन्ध्र प्रदेशबाट 12, तमिलनाडुबाट 5, कर्नाटकबाट 4 औ उडिसा, पश्चिम बङ्गाल, मध्य प्रदेश औ महाराष्ट्र सरकारहरूबाट 1-1 पुरस्कार प्राप्त भइसकेको छ। उनलाई भारतीय संगीतमा उनको बहुमूल्य योगदानको निम्ति 2021 भारतको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्मभूषण औ 2005 पद्मश्रीले पनि सम्मानित जनाएको थियो। साल 2003 युनाइटेड किङडमको हाउस अफ कमन्समा ब्रिटिस संसदद्वारा सम्मानित हुने उनी पहिलो भारतीय महिला थिइन्। भारतीय संगीतमा उनको विशिष्ट योगदान औ 5 लामो करियरको सम्मानमा संयुक्त अरब अमिरतका शरजाह सरकारद्वारा उनलाई लाइफटाइम अचिभमेन्ट पुरस्कारले पनि सम्मानित गरेको थियो। लता मङ्गेशकर अतिरिक्त उनी भारतको दोस्रो महिला पार्श्व गायिका पनि हुन्, जसलाई साल 2001 लन्डनको प्रतिष्ठित रोयल अल्बर्ट हलमा प्रस्तुति दिइन्। यसरी हिन्दी सिने जगतमा स्वरको जादुले लाखौं करोडौं श्रोताहरूलाई प्रभावित पार्ने यी प्रसिद्ध गायिकाको जन्म भने 27 जुलाई 1963 केरल राज्यको त्रिवेन्द्रम वा भनौ तिरुवनन्तपुरममा भएको थियो। उनको पिता कृष्णन नायर एक स्कूलका शिक्षक औ संगीत प्रेमी थिए। उनकी आमा शान्ता कुमारी पनि संगीत शिक्षिका थिइन्। केएस चित्राको दिदी केएस वीणा हुन्, जो पूर्व गायिका हुन्, औ उनको भाइ केएस महेश जो संगीतकार हुन्। कुल मिलाएर हामी भन्न सक्छौँ कि गायिका केएस चित्रा एक संगीत परिवारसित सम्बन्ध राख्छिन्। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ हिन्दी सिने जगतका एक अति लोकप्रिय पार्श्व गायिका केएस चित्रा बारे। उहाँ बारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, उहाँकै स्वरमा सुसज्जित यो मिठो गीत यहाँहरू समक्ष राखिरहेछु। आनन्द लिनुहोला।

चित्राले तिरुवनन्तपुरमको कटन हल गभर्मेन्ट हाई स्कुलबाट आफ्नो स्कुली शिक्षा पूरा गरेकी थिइन् र यही समयमा नै शिक्षकहरूद्वारा संगीतमा उनको प्रतिभालाई चिनिएको थियो। उनले ओमान कुट्टीसित 7 वर्षसम्म कर्नाटक संगीतको प्रशिक्षण प्राप्त गरे। केरल विश्वविद्यालयबाट संगीतमा प्रथम श्रेणी औ तृतीय र्याङ्कको साथमा उनले स्नातकको उपाधि प्राप्त गरिन्। साल 1978-1984 अवधि भारत सरकारले राष्ट्रिय प्रतिभा खोज छात्रवृत्तिको निम्ति तिनलाई चुनेको थियो। साल 2079 एमजी राधाकृष्णनले मलयालम पार्श्वगायनसित केएस चित्राको परिचय गराए, जसले चलचित्र एवं निजी एल्बमको निम्ति उनको आवाज रेकर्ड गरे। उनले भारत औ विदेशमा केजे यसुदाससित कैयन लाइभ कन्सर्टहरू पनि गरेकी छिन्। दक्षिण कोकिला नामले प्रसिद्ध यी गायिकाले मलयालम भाषामा कैयन सफल गीतहरू रेकर्ड गरेकी छिन् र उनले संगीतकार एसपी वेङ्कटेशको निम्ति पनि कैयन गीतहरू रेकर्ड गरेका थिए। यसरी उनको पार्श्वगायनको करियर सुरुवात भएको थियो। त्यसपछि उनले हिन्दी लगायत अन्य धेरै भाषाहरूमा गीत गाएकी छिन्। साल 2085 उनले हिन्दी फिल्म संगीतमा आफ्नो पाइला टेकेकी थिइन्। 1991 हिन्दी चलचित्र लभको निम्ति संगीतकार आनन्द बिरेनसित उनले एसपी बाला सुब्रमण्यमको साथ युगल गीत गाएकी थिइन्। त्यसपछि उनले बलिउडमा अन्य सैकडौं गीतहरू गाइन्। चलचित्रहरूमा आवाज दिन अतिरिक्त चित्राले निजी एल्बमहरूमा पनि काम गरिन्, जसमा पिया बसन्ती, सनसेट पोइन्ट अति नै लोकप्रिय भएको थियो, जसलाई एमटिभी म्युजिक भिडियो अवार्ड सहित अन्य कैयन पुरस्कारहरू प्राप्त भएको थियो। गायिका केएस चित्राले केरल स्थित सेटेलाइट च्यानलसित मिलेर संगीत उद्योगमा बदलावको कारण आफ्नो करियर अन्त भइसकेको सेवानिवृत्त संगीतकारहरूको कल्याणको निम्ति धन जुटाउन हेतु स्नेहा नन्दना नामक एक संस्थाको शुभारम्भ पनि गरेकी छिन्। उनले संगीत पार्श्वगायन उद्योगमा आफ्नो 3 दशक पूरा भए बापत यो संस्थाको शुभारम्भ गरेको थियो। यसको मूल उद्देश्य भने आर्थिक रूपले कमजोर एवं स्वास्थ्य समस्याहरूसित जुझिरहेका संगीतकारहरूलाई सहायता गर्नु थियो। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं भारतको एक अति प्रसिद्ध एवं लोकप्रिय पार्श्व गायिका केएस चित्राबारे। उहाँबारे यसरी यहाँहरूसँग चर्चा गर्दा गर्दै एवं उहाँकै स्वरमा मिठा मिठा गीतहरू सुन्दा सुन्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोतागण, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म हुँ यहाँहरूकै सञ्चालिका मोना तामाङ। र आउनुहोस् आजको हाम्रो वार्ताको कार्यक्रम सुरु गरौँ, जसमा वार्ताको विषय रहनेछ ज्ञानको नगर बुद्ध गया।

करिब 500 ईसा पूर्व भगवान गौतम बुद्ध फाल्गु नदीको तटमा पुगे औ एक बोधि वृक्ष मुनि तपस्या गर्न बसे। तीन दिन औ रातको तपस्या बाद उनलाई ज्ञानको प्राप्ति भयो, जसपछि उनी बुद्ध नामले चिनिन थाले। त्यसपछि उनले त्यहाँ 7 हप्तासम्म अलग अलग ठाउँहरूमा ध्यान गर्दै बिताए र पछि सारनाथ गएर धर्मको प्रचार सुरु गरे। बुद्धका अनुयायीहरू पछि त्यस जग्गामा जान सुरु गरे जहाँ बुद्धले वैशाख महिनाको पूर्णिमाको दिन ज्ञानको प्राप्ति गरेको थियो। बिस्तारै बिस्तारै यो ठाउँलाई बुद्ध गयाको नामले चिनिन थालियो। हालमा बुद्ध गया बिहारको एक प्रमुख धार्मिक स्थल हो, जहाँ भगवान गौतम बुद्धले आफ्नो बुद्धको प्राप्ति गरेका थिए। यो स्थान बौद्ध धर्मावलम्बीहरूको निम्ति पवित्र मानिन्छ र यहाँ एक महाबोधि मन्दिरको पनि निर्माण रहेको छ, जसको धार्मिक एवं पर्यटकीय महत्व रहेको छ। यो स्थानले बौद्ध यात्राको महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। पुरानो समयमा यो स्थान मगध नामक राज्यको राजधानी थियो। बिहारको राजधानी पटनादेखि लगभग 101 किलोमिटर दक्षिण पूर्वमा स्थित बोधगया एक सानो सहर हो र वर्ष 2002 यो स्थानलाई युनेस्कोद्वारा विश्व विरासत स्थल पनि घोषित गरिएको छ। विश्वास यो रहेको छ कि बुद्धगयामा स्थित महाबोधि मन्दिरमा स्थापित बुद्धको मूर्तिको सम्बन्ध स्वयं बुद्धसित छ। भगवान बुद्धको यो मूर्ति बौद्ध जगतमा सर्वाधिक प्रतिष्ठा प्राप्त मूर्ति हो। बुद्ध गयालाई बौद्ध धर्ममा सबैभन्दा पवित्र स्थल मानिन्छ, किनभने यहाँ भगवान बुद्धले ज्ञान प्राप्ति गरे।

भएका थिए। त्यस समयमा यो ठाउँलाई उर्वेल नामले चिनिन्थ्यो र यो स्थानमा पहिलो मन्दिर मौर्य सम्राट अशोकद्वारा बनाइएको थियो। हजुरहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ भारतको एक अति पवित्र धार्मिक स्थल बुद्धगया बारे। यस बारेहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैक्षण विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ बुद्ध ज्ञान प्राप्तिको स्थल बुद्धगया बारे। बुद्धगया घुम्नको निम्ति पर्यटकहरूलाई दुई दिनको समय पर्याप्त हुँदछ। यहाँ केही पवित्र मन्दिरहरू छन् जसलाई हेर्न पर्यटकहरू रुचाउने गर्छन्। बुद्धगयाकै परिसरभित्र अन्य महत्त्वपूर्ण ऐतिहासिक स्थलहरू छन्, जस्तै नालन्दा, राजगीर आदि आदि। यी क्षेत्रहरू पनि बुद्धगयाको भ्रमण गर्न सकिन्छ। अप्रेल मई महिनामा पर्ने बुद्ध जयन्तीको समयमा बुद्धगया घुम्न सबैभन्दा उचित समय मानिन्छ। यो समय महाबोधि मन्दिरलाई विशेष रूपले सजाइएको देखिन्छ। यो दृश्य आफैमा एक अनौठो अनुभव प्रदान गर्दछ। बुद्धगयामा नै मगध विश्वविद्यालयको क्याम्पस पनि रहेको छ। बुद्धगयाको अति महत्त्वपूर्ण एवं प्रमुख धार्मिक पर्यटन स्थल हो महाबोधि मन्दिर। यो मन्दिरको बनावट सम्राट अशोकद्वारा स्थापित स्तूपको समान रहेको छ। यो मन्दिरमा भगवान बुद्धको एउटा ठूलो मूर्ति स्थापित छ, जसमा भगवान बुद्ध पद्मासनको मुद्रामा रहेका छन्। यहाँ यो अनुश्रुति प्रचलित छ कि यो मूर्ति त्यस जग्गा नै स्थापित छ जहाँ भगवान बुद्धलाई ज्ञानको प्राप्त भएको थियो। यो मन्दिरको चारैतिर ढुङ्गाको नक्कासीदार रेलिङ बनिएको छ। यो रेलिङ बुद्धगयामा प्राप्त सबैभन्दा पुरानो अवशेष हो।

मन्दिर परिसरको दक्षिण पूर्व दिशामा प्राकृतिक दृश्यहरूले समृद्ध एक पार्क पनि रहेको छ, जहाँ बौद्ध भिक्षुहरू ध्यान साधना गर्ने गर्छन्। बुद्धगयामा स्थित महाबोधि मन्दिर, जसको जीर्णोद्धार पाल व सेन कालमा पनि भएको थियो, तर पछि ब्रिटिस पुरातत्वविदहरूद्वारा यसको व्यापक जीर्णोद्धार कार्य गरिएको थियो। 19 शताब्दीको उत्तरार्धमा यसको जीर्णोद्धार गरिएको थियो। यो मन्दिरको केन्द्रीय शिखर जमिनबाट 180 फिट उच्च रहेको छ। यहाँ एक संग्रहालयमा विभिन्न बौद्ध अवशेषहरू पनि राखिएको छ। महाबोधि मन्दिरको पश्चिमोत्तर भागमा एक छानाविहीन भग्नावशेष रहेको छ, जो रत्नधाराको नामले प्रचलित छ। यो स्थानमा भगवान बुद्धले ज्ञान प्राप्तिपछि 14 हप्ता व्यतीत गरेका थिए। दन्तकथाहरूको अनुसार बुद्ध यहाँ गहन ध्यानमा लीन बस्दथे र उनको शरीरबाट एक प्रकाशको किरण निक्लिदथ्यो। सिद्धार्थ गौतम वृद्धावस्था, रोग, मृत्यु औ तपस्याको चार दृश्यहरूलाई देखेर राजकुमारको जीवन त्याग गरी बोधगया क्षेत्र प्रवेश गरेका थिए। चौथो दृश्यले उनलाई घोर तपस्या औ ध्यानको अभ्यास शुरू गर्न प्रेरित गरेको थियो। यसरी यो बुद्धगया भगवान बुद्धद्वारा ज्ञान प्राप्त गरेका एक विशेष स्थान हो। यहीबाट नै धार्मिक क्षेत्रमा व्यापक परिवर्तन शुरू भयो। धार्मिक सहिष्णुता, प्रेम, सद्भावको ज्ञान हामीलाई प्राप्त भयो। त्यसैले यो स्थानको महत्व धेरै ठूलो रहेको छ।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं बिहार राज्यको गया जिल्लामा स्थित बुद्ध गया बारे। यसरी भगवान बुद्धको यो ज्ञान प्राप्तिको स्थल बारे हामीले चर्चा गर्दा गर्दै अब पनि हाम्रो कार्यक्रमको समाप्ति यही नै पुरा हुँदछ श्रोता। र अब म पनि यहाँबाट विदा चाहन्छु। हवस् त, नमस्ते।

0: अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब समाचार मनिषा छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। लोकसभामा जन्म अनि मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 पारित भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि आन्ध्र प्रदेशमा भोगपुरम स्थित अल्लुरी सीताराम राजु अन्तर्राष्ट्रिय हवाई अड्डाको उद्घाटन गर्नुहुनेछ। पश्चिम बंगालको वर्धमान जिल्ला स्थित रेनेसा टाउनशिपमा बंगाल एसटीएफले एक संदिग्ध आतंकवादीलाई पक्राउ गरेको छ। समग्र राष्ट्रले आज क्रान्तिकारी स्वतन्त्रता सेनानी शहीद उधम सिंहको 87 शहीद दिवसमा उहाँलाई श्रद्धाञ्जली अर्पण गरिरहेको छ र मौसम विभागले गुजरात अनि मध्य महाराष्ट्रमा मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। संसदको दुवै सदनको कार्यवाही नीट मुद्दामाथि छात्रहरूको विरोध प्रदर्शनको अवधि कथित पुलिस कार्यवाही सहित अन्य मुद्दाहरूमाथि विपक्षको हंगामाको कारण दिनभरिको लागि स्थगित गरियो। पहिलो स्थगनपछि लोकसभाको बैठक पुनः शुरू भएपछि पीठासीन अधिकारी

0: आज ही के दिन फांसी दे दी गई थी। पंजाब के संगरूर जिले में उनके पैतृक स्थान सुनाम में उनकी स्मृति में एक राज्य स्तरीय कार्यक्रम आयोजित किया जा रहा है। राजेश बाली, आकाशवाणी समाचार, जलंधर।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले आज महान साहित्यकार मुन्सी प्रेमचन्दको जयन्तीमा उहाँलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो। प्रधानमन्त्रीले सोशल मीडिया पोस्टमा भन्नुभयो, प्रेमचन्दका रचनाहरूले मानवीय भावनाहरू अनि सामाजिक समानतालाई प्रभावशाली ढंगमा प्रस्तुत गर्नुभयो। उहाँले भन्नुभयो, प्रेमचन्दको साहित्य आज पनि प्रासंगिक छन् अनि आगामी पीढ़ीहरूलाई प्रेरणा दिइरहनेछ। दिल्लीको जन्तर मन्तरमा 20 जुलाईमा भएको विद्यार्थी विरोध प्रदर्शनका क्रममा घाइते भएका पुलिस कर्मीका परिवारले प्रदर्शनका क्रममा पुलिस अधिकारीहरूलाई जानी जानी निशाना बनाएको आरोप लगाएका छन्। आज नयाँ दिल्लीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनीहरूले भीड़का हिंसात्मक तत्वहरूले अग्रिम पंक्तिमा तैनात कर्मचारीहरूलाई घेरेर ढुङ्गा हानेको र आक्रमण गरेको दावी गरेका छन्। ओडिसामा तटबन्ध भत्किएको र नदीको जलस्तर बढ़ेको कारण राज्यका धेरै भाग प्रभावित भएका छन्। वर्षा कम हुँदै जाँदा अवस्था विस्तारै सामान्य हुँदै गए पनि बैतरानी नदी र यसका सहायक नदीहरूको बारेमा नयाँ चिन्ताहरू उत्पन्न भएका छन्। केन्द्रीय श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मान्डवियाले सतत आर्थिक विकास र रोजगारी सिर्जनाका लागि सरकार, उद्योग, रोजगारदाता, कर्मचारी र ट्रेड युनियनहरूबीच सौहार्दपूर्ण औद्योगिक सम्बन्ध र घनिष्ठ समन्वय आवश्यक रहेको बताउनु भएको छ। नयाँ दिल्लीमा अखिल भारतीय नियोक्ता संगठन र अन्तर्राष्ट्रिय श्रम संगठनसँगको सहयोगमा फिक्कीले चौथो वैश्विक औद्योगिक सम्बन्ध शिखर सम्मेलन आयोजना गरेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लासगो राष्ट्रमण्डल खेलमा भारोत्तलक लवप्रीत सिंहलाई रजत अनि डिस्कस थ्रो खेलाड़ी सीमा कलिरामनालाई काश्य पदक जितेकोमा बधाई दिनुभएको छ। सोशल मीडिया पोस्टमा प्रधानमन्त्रीले उहाँहरूलाई बधाई दिँदै उहाँहरूको प्रशंसा गर्नुभयो। मौसम विभागले गुजरात अनि मध्य महाराष्ट्रमा मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ। विभागले अरूणाचल प्रदेश, पूर्वी राजस्थान, कर्नाटक, केरलम, माहे, पंजाब अनि पश्चिमी मध्य प्रदेशका केही भागहरूमा पनि आज मुसलधारे वर्षाको सम्भावना व्यक्त गरेको छ। आगामी 3-4 दिनसम्म पश्चिम बंगाल, सिक्किम, बिहार अनि ओडिसामा भारी वर्षा हुने अनुमान गरिएको छ। यो समाचार युट्युबमा 8AR न्यूज कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। र अन्तमा मुख्य समाचार पुनः एकचोटि। लोकसभामा जन्म अनि मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 पारित भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि आन्ध्र प्रदेशमा भोगपुरम स्थित अल्लुरी सीताराम राजु अन्तर्राष्ट्रिय हवाई अड्डाको उद्घाटन गर्नुहुनेछ। पश्चिम बंगालको वर्धमान जिल्ला स्थित रेनेसा टाउनशिपमा बंगाल एसटीएफले एक संदिग्ध आतंकवादीलाई पक्राउ गरेको छ। समग्र राष्ट्रले आज क्रान्तिकारी स्वतन्त्रता सेनानी शहीद उद्धम सिंहको 87 शहीद दिवसमा उहाँलाई श्रद्धाञ्जली अर्पण गरेको छ। र मौसम विभागले गुजरात अनि मध्य महाराष्ट्रमा मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको थियो। सुन्नु हुँदै थियो समाचार पूरा भयो।
2: समाचारपछि अब यहाँहरू समक्ष राखिरहेछौ समूह स्वरमा देशभक्ति गीत।

एफएमएसी 3.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज साथै न्यूज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। यसको साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ। समय यस बेला बेलुकीको 4 बजिसकेको छ र अब सुनाउन लागिरहेछौ विविध कलाकारको स्वरमा आधुनिक गीतहरू। त प्रथममा स्वीकार्नुहोस् थुप्देन भुटियाको स्वरमा।

श्रोताले यतिखेर सुन्दै हुनुहुन्छ विविध कलाकारको स्वरमा आधुनिक गीतहरू। त अघिल्लो प्रस्तुति राखिरहेछौ उदय सोताङको स्वरमा, शब्द छ गणेश थापा मङ्गरको अनि सङ्गीत रहेको छ उदय सोताङकै।

कार्यक्रमको अघिल्लो प्रस्तुति राखिरहेछौ कर्म शेर्पाको स्वरमा, शब्द छ कमल रेग्मीको अनि संगीत रहेको छ प्रसाद रणपहेलीको।

विविध कलाकारको स्वरमा आधुनिक गीतहरू सुनाउने क्रममा अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकिसकेका छौँ। त स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति प्रकृति गिरीको स्वरमा।

आदरणीय श्रोतागण नमस्कार। हाम्रो देश आज स्वतन्त्र छ। हामीले चाहेको सबै कुरा स्वतन्त्र रूपले गर्न सक्छौ, बोल्न सक्छौ। यसरी हामी स्वतन्त्र भएको मुख्य कारण हो हाम्रा वीर वीरङ्गनाहरूको बलिदानले हो। यदि हाम्रा पूज्यनीय माननीय पूर्वजहरूको बलिदान नभएको भए आज हामी यसरी स्वतन्त्र हुने थिएनौँ। यसैले ती हाम्रा पूर्वजहरूको बलिदानलाई सम्झनामा राख्दै शिक्षा ज्योति कार्यक्रममा राखिरहेछु। यो एउटा देश

0: श्रोता आज शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत गर्न लागिरहेका छौं दार्जिलिङका स्वतन्त्रता संग्रामी हेलेन लेप्चाको जीवनी बारेमा। यस कार्यक्रमलाई प्रस्तुत गर्नुहुनेछ घुम बोइज हायर सेकेन्डरी स्कुलका शिक्षक विशाल छेत्रीज्यूले।
1: नमस्कार, आकाशवाणी खरसाङका सम्पूर्ण श्रोताबृन्दमा न्यानो अभिवादन एवं कार्यक्रम सञ्चालक र प्राविधिक मित्रहरूमा पनि मेरो न्यानो अभिवादन। साथै यो कार्यक्रम सुनिरहेका हाम्रा ससाना विद्यार्थी नानीहरू माझमा पनि

म आकाशवाणी खरसाङका श्रोता वृन्दलाई विशाल छेत्री गुम्बाल उच्चतर माध्यमिक विद्यालयको नेपाली भाषा विषयका एकजना सहशिक्षकको रूपमा आज दार्जिलिङको स्वतन्त्र सङ्ग्रामी श्रीमती हेलेन लेप्चाको बारेमा केही कुराहरू साझा गर्न पाउँदाखेरि हार्दिक आनन्द अनुभूति भइरहेको छ। हामी भारतीय स्वतन्त्र सङ्ग्रामलाई सर्वप्रथम आफ्ना इतिहासका पाठ्य पुस्तकहरूमा अध्ययन गर्छौँ, त्यसपछि बाल्यकालदेखि मनाउँदै आएका पर्वहरू 15 अगस्त, 26 जनवरी, 23 जनवरी, 2 अक्टोबर, 14 नोभेम्बर आदिमा भारतीय स्वतन्त्र सङ्ग्राम र यसका सहभागी देशका सपूत वीर बलिदानीहरूको सम्झना गर्छौँ। उहाँहरूको बलिदानप्रति आभार व्यक्त गर्दै श्रद्धा सुमनहरू अर्पण गर्छौँ। आफैलाई त्यस पावन दिनहरूका कार्यक्रमहरूमा भाग लिन पाउँदा र त्यो वीर बलिदानीहरूको गाथाहरू सुन्न पाउँदा उनीहरूमाथि बनिएको नाटकहरू, चलचित्रहरू, उनीहरूको बलिदानहरू देख्न पाउँदाखेरि, उनीहरूका फोटोमा पुष्प अर्पण वा माल्य अर्पण गर्नु पाउँदाखेरि, देशभक्तिका गीतहरू गाउनु पाउनु, त्यो गीतहरूमा नाच्नु पाउनु, 15 अगस्त र 26 जनवरीको परेडहरूमा भाग लिनु, टिभीमा लाल किल्लाबाट प्रधानमन्त्रीले दिएको भाषण सुन्नु, यस्तै होइन, हाम्रोमा देशभक्ति जगाउने साधनहरू, जनगण गाउनु, छाती गर्वले फुलाएर वन्दे मातरम गाउनु, बङ्किम चन्द्र चट्टोपाध्याय र रविन्द्रनाथ टेगोरलाई सम्झिँदै, तर यसबाहेक पनि आफ्नै आफ्ना जातिका धेरै यस्ता सपुतहरू हुँदा रहेछन् जसलाई हामीले चिन्ने प्रयास गरेका छैन रहेछौँ। नानीहरू, अस्ति 15 अगस्तमा मैले विद्यालयबाट एउटा स्वरचित कविता पाठ गर्दै गर्दाखेरि त्यति बेला मैले भनेको थिएँ कि हेलेन लेप्चा, शहीद दुर्गामल्ल, लालबहादुर, गागा छिरिङ लेप्चा सुनेका छौँ यिनीहरूका नामहरू भनेर मैले भनेको थिएँ कि। अनि त्यति बेला मैले अन्यासै हेलेन लेप्चाको नाम मैले मेरो कविताको पङ्क्तिमा लेखेको थिएँ। अनि त्यो लेख्दै गर्दाखेरि र मैले त्यो कविता पाठ गर्दै गर्दाखेरि मैले हेलेन लेप्चालाई त्यति नजिकबाट चिन्न सकिरहेको थिएन। तर आज म तपाईँहरूको समक्षमा, यी विशेष गरी हाम्रा विद्यार्थी नानीहरूको समक्षमा, म हाम्रा वीर सेनानी वीरङ्गना हेलेन लेप्चाको विषयमा केही कुराहरू साझा गर्नु लागिरहेको छु। हेलेन लेप्चालाई हामी यस माटोको सुपुत्री भनेर पनि भन्दछौँ। अनि हेलेन लेप्चालाई हाम्रा राष्ट्रपिता महात्मा गान्धीले यो हेलेन लेप्चा भन्ने नाम त यो त अङ्ग्रेजी नाम भयो भनेर उहाँको नाम परिवर्तन गरेर सावित्री देवी राखिदिएका हुन्। र उनी हेलेन लेप्चाको विषयमा केही कुराहरू भन्न पर्दाखेरि, हेलेन लेप्चाको जन्म 14 जनवरी 1902 दक्षिण सिक्किमको नाम्चीको सङ्मु भन्ने गाउँमा भएको थियो। दक्षिण सिक्किमको हामी नाम्चीमा पुगेका छौँ, सायद नाम्चीको त्यो सङ्मु भन्ने गाउँमा पनि तपाईँहरू कतिजना पुग्नु भएको छ होला। यो एउटा अभेक जग्गामा, त्यहीमाथि एउटा ट्राइबल लाप्चे समुदायमा जन्मिएको हेलेन लेप्चा, उहाँको पिताको नाम अङ्मु लेप्चा थिएछ है, उसको तेस्रो सन्तानको रूपमा जन्म भएको। तर पछिबाट चाहिँ उहाँहरू सपरिवार दार्जिलिङको खरसाङमा आएर बसोबासो गर्नुभएछ। किन भन्दाखेरि त्यति बेलाको समयमा दार्जिलिङ खरसाङ यो एउटा शिक्षाको केन्द्र थियो, अनि यहाँ स्वरोजगार गर्नुको लागि पनि धेरै सुविधा थियो। त्यसो हुनाले चाहिँ हेलेन लेप्चाको परिवार पनि स्वरोजगारको निम्ति अनि आफ्नो नानीहरूलाई शिक्षा दिनुको निम्ति खरसाङ आएर बसेको रहेछ। तर हेलेन लेप्चाको घर परिवारको आर्थिक अवस्था त्यति असल थिएन, त्यसैले हेलेन लेप्चाले आफ्नो शैक्षिक उन्नतिलाई धेरै परसम्म लानु पाएन रहेछ। केवल 14 वर्षको कलिलो उमेरमा उनी स्कुल छोड्नु पर्यो, अनि स्कुल छोडिसकेपछि चाहिँ अब स्वरोजगारको लागि पर्नुपर्ने अवस्था। तर त्यति बेला के भएछ भन्दाखेरि चाहिँ भारतमा महात्मा गान्धीको नेतृत्वमा स्वतन्त्र सङ्ग्राममा पनि विशेष गरी स्वदेशी मुभमेन्ट चलिरहेको थिएछ, अनि स्वदेशी मुभमेन्टमा त्यो चर्खाबाट बुनाइ गर्ने कामहरूले यो कुराले हेलेन लेप्चालाई धेरै आकर्षित बनाएछ। उनी चर्खामा धागो काट्ने, अनि त्यसको साथसाथैमा यो चर्खा चाहिँ के हो भन्दाखेरि, चर्खा चाहिँ एउटा भारतीय स्वतन्त्र सङ्ग्रामको प्रतीक। त्यति बेला नानीहरू, हामी यदि हेर्यो

भने हाम्रो भारतीय झण्डामा चाहिँ पहिला त्यो चक्र नभएर त्यसको जग्गामा चाहिँ चर्खा थिए नि है, अनि यही चर्खामा बुनाई गर्ने अनि यो चर्खाप्रति उसलाई आकर्षित भएको हुनाले चाहिँ उनी 1916 भारतीय स्वतन्त्र सङ्ग्रामका एकजना स्वतन्त्र सङ्ग्रामी नै जो ईश्वरचन्द्र विद्यासागरको नातिनी थिएछ उनीसँग भेट भएछ, अनि उनीसँग भेट भएर चाहिँ हेलेन लेप्चा त्यो चर्खामा बुनाई सिक्नुकै निम्ति भनेर उनीसित कलकत्ता गइन्। र यसरी उनी कलकत्ता जाने जुन चाहिँ निर्णय गरे यो चाहिँ हाम्रो गोर्खा इतिहासमा एउटा ऐतिहासिक निर्णय भयो। हुन त भारतको विभिन्न जग्गाहरूबाट अरू जातिहरू सँगसँगै हाम्रो गोर्खे जातिहरू पनि भारतीय स्वतन्त्र सङ्ग्राममा विभिन्न प्रकार भाग लिइरहेको है, जसमा हाम्रो शहीद दुर्गा मल्लको हामी कुराहरू सुन्छौँ, अनि इन्द्रेनी र सावित्री थापाहरू, गागा छिरिङ, पुतली माया देवीहरू, तर यसको साथसाथमा हेलेन लेप्चा जब उनी कलकत्ता गइन् अनि कलकत्ता गएर उनी ईश्वरचन्द्र विद्यासागरको नातिनीसँग चर्खामा बुनाईको काममा लागिन्, उनी एकदमै निपुण बुनकरको रूपमा अघि आएछन्। कहाँसम्म भने उनले बिहारको मुजफ्फर नगरमा आयोजित खादी र चर्खा प्रदर्शनीमा कलकत्ताको त्यति बेला प्रतिनिधित्व पनि गरेछन् र स्वदेशी प्रतिको तिनको समर्पणले महात्मा गान्धीलाई प्रभावित बनाए, अनि हेलेनलाई गुजरातको अहमदाबादमा स्थित साबरमती आश्रममा आउने निमन्त्रणा गरिन्। हेलेन लेप्चा यसरी चर्खामा बुन्दा बुन्दै उनी भारतीय स्वतन्त्र सङ्ग्राममा जोडिन पुगे, अनि यसको साथसाथै 1920 बिहारमा आएको बाढ र अकाल पीडितहरूलाई गरेको निस्वार्थ सेवाले यिनको ख्याति अझ बढेछ। जब यिनी साबरमती आश्रममा पुगे तब महात्मा गान्धीले भनेछन्, तिम्रो नाम के हो भन्दाखेरि, मेरो नाम हेलेन लेप्चा। यो हेलेन एउटा स्वतन्त्र सङ्ग्रामीको नाम पनि कहिले हेलेन लेप्चा हुन्छ, आजदेखि तिम्रो नाम चाहिँ सावित्री देवी भयो। यसरी महात्मा गान्धीले हेलेन लेप्चाको नाम बदलेर सावित्री देवी राखिदिन्। अनि उनी एउटा काङ्ग्रेसी कार्यकर्ताको रूपमा पनि त्यसपछि उनलाई त्यहाँनिर राखिने काम भयो, अनि त्यसपछि उनलाई बिहार मुजफ्फर धनबाद अनि उत्तर प्रदेश क्षेत्रको कोइला खानीमा कार्यरत मजदुरहरूको समर्थन गर्ने र उनीहरूको नेतृत्व गर्ने भार पनि सुम्पिए। यस कार्यलाई कुशलतापूर्वक निर्वाह गर्दै उनले 1921 यी मजदुरहरूको नेतृत्वमा कलकत्तामा हजारौँको संख्यामा रैली निकाले र राष्ट्रिय स्तरको नेतृत्वको रूपमा ख्याति कमाए र त्यसपछि उनी पहाड फर्के। उनी पहाड फर्किनु किन जरुरी भयो उनको निम्ति भन्दाखेरि, उनको आमा अलिकति बिसन्चो थिएछ अनि खरसाङमा उनको पिताको देहान्त भइसकेपछि आमालाई हेरचाह गर्नुको निम्ति उनी खरसाङमा आए, तर खरसाङमा आइसकेपछि पनि उनी चुपचापसँगले बसेनन्। उनले दार्जिलिङ, खरसाङ अनि सिलगढीका घर दैलोमा गएर दलबहादुर गिरी, त्यति बेलाका प्रख्यात काङ्ग्रेसी नेता जसलाई पहाडी गान्धी पनि भनिन्थ्यो, उनीसित घर घरमा गएर स्वदेशी आन्दोलनको महत्त्व र विदेशी वस्तुहरूको बहिष्कारबारे जनसाधारणलाई जागरूक तुलाउने कार्य गरे। यसको फलस्वरूप अङ्ग्रेज सरकारले उनलाई गिरफ्तार गरे र 3 महिना घरमा बन्दी बनाए। यसको साथै कति दिन दार्जिलिङ सदर जेलमा पनि बिताए। तर नानी हो, यसरी जेलमा बसेर निस्किँदाखेरि अनि 3 महिना घरमै बन्दी हुँदाखेरि पनि उनले हरेस खाएन। जब उनी दार्जिलिङ, खरसाङ र कालेबुङ, सिलगढीका जनसाधारण मानिसहरूको घर घरमा जान्थे, स्वतन्त्रता आन्दोलन के हो, यसमा हामीले कसरी योगदान पुर्याउनुपर्छ त भन्ने कुराहरू जब उनले जनतालाई जागरूक तुल्याउँथे, अनि यसको साथसाथै उनले सभाहरू गर्थे, यसरी उसका दिनहरू बितिरहेका थिए। सन् 1924 महात्मा गान्धी चित्तरञ्जन दाससित दार्जिलिङ आएका रहेछन्, अनि त्यस समयमा अब एउटा काङ्ग्रेसी कार्यकर्ता त्यही पनि साबरमती आश्रममा बसेकी हेलेन लेप्चा, र हेलेन लेप्चाले यसरी महात्मा गान्धी दार्जिलिङ आउँदाखेरि उनीसित भेट गर्न गए। यसरी भेट गर्न जाँदाखेरि चाहिँ हेलेन लेप्चाले एउटा लेप्चा सांस्कृतिक गहनाहरू हुन्छ नि है, हाम्रो त्यति बेला बाजे बोजूहरूले, विशेष गरी हाम्रो बोजूहरूले, नेपाली बोजूहरूले पनि ढुङ्ग्री मुन्द्री बुलाकीहरू लाउने गर्थे भने लेप्चा समुदायका हाम्रो

गोर्खे चेलीहरूले पनि यसरी नै आफ्नो एउटा सांस्कृतिक गहनाहरू लगाएको हुन्थ्यो। अनि हेलेन लेप्चाले पनि यस्तै गहनाहरू लगाएको थिएछ, अनि त्यो गहनाहरू चाहिँ सुनको थिएछ। अनि त्यो सुनको गहना देखेर चाहिँ महात्मा गान्धीले उसलाई हेरेर व्यङ्ग्यात्मक मुसुक्क हाँसे हेरे। अन्त सायद हेलेन लेप्चाले सोधिन होला कि तपाईँ यसरी किन मलाई हेरेर हाँस्नुभयो, किन मलाई हेरेर यसरी व्यङ्ग्यात्मक रूपमा हाँस्नुभयो भन्दाखेरि चाहिँ, हन एउटा काङ्ग्रेसी कार्यकर्ता भएर त तिमी त सुनको गहनामा छौ त भनेर सायद भन्नुभयो होला। अनि यो चाहिँ सैद्धान्तिक रूपमा शोभा दिँदैन है भन्दाखेरि चाहिँ हेलेन लेप्चाले तत्काल आफ्नो गहनाहरू फुकालेर स्वराज कोषमा दान दिए। त्यसपछि उनले कहिले पनि कुनै गहनाहरू लगाएनन् र जीवनभर सादा खादी धारण गरे र एउटा समर्पित काङ्ग्रेस कार्यकर्ताको रूपमा देशभक्ति कार्यमा लागिरहन्। यसरी कार्यमा लागिरहँदा जब ब्रिटिस सरकारले यिनलाई बारम्बार सताउँथे, यिनी भागेर एक जग्गादेखि अर्को जग्गा एउटी भूमिगत कार्यकर्ताको रूपमा कार्य गरे। यसै क्रममा यिनी केही दिन अलाहाबादमा आनन्द भवन जवाहरलाल नेहरूको घरमा पनि बसेको हुनाले नेहरू परिवारसित यिनको घनिष्ठ सम्बन्ध थिएछ। पछिबाट जब इन्दिरा गान्धी भारतको प्रधानमन्त्री भइन् अनि जब उनी दार्जिलिङ आउँदाखेरि चाहिँ साइली दिदी कहाँ छ भनेर खोज्थे अरे, भनेपछि उनले हेलेन लेप्चालाई साइली दिदी भनेर सम्बोधन गरेबाट हामी के थाहा पाउँछौँ भन्दाखेरि चाहिँ जवाहरलाल नेहरूको परिवारसित पनि यिनको घनिष्ठ सम्बन्ध थिएछ। यति मात्रै होइन, 1939-40 सालतिर नेताजी सुभाषचन्द्र बोस खरसाङको गिद्धे पहाडमा नजरबन्द भएको थियो अनि यिनलाई यहाँबाट भगाउनुमा हेलेन लेप्चाको महत्त्वपूर्ण भूमिका रहेछ। क्या हेलेन लेप्चा आफ्नो पति इसान अहमदको बेकरीबाट रोटीसितै गुप्त सन्देशहरू बोकेको चिठीहरू लुकाएर पठाउने गर्थे अरे। जब सुभाषचन्द्र बोस भागेर काबुल जाने तयारीमा थिए, किनभने त्यति बेला सुभाषचन्द्र बोसलाई चाहिँ यहाँनिर गिद्धे पहाडमा नजरबन्द अवस्थामा राखेको थियो, अनि जब उनी भागेर काबुल जान्छु भन्ने कुराहरू भयो अनि त्यति बेला चाहिँ हेलेन लेप्चाले आफैले बनाएको नक्कली दाढी जुङ्गा र पठानको जुन चाहिँ पहिरन पहिरेर सुभाषचन्द्र बोस भाग्नुभयो त्यो पनि हेलेन लेप्चाले नै बनाएको थिएछ। पछिबाट नेताजीले आफै ती कुराहरूको उजगार गरेका थिए। र हेलेन लेप्चा भारतीय स्वतन्त्रता पछि सन् 1958 सालमा खरसाङ म्युनिसिपालिटीको अध्यक्षको रूपमा निर्वाचित भइन्। उनको साहसिक वीरता र स्वतन्त्रता आन्दोलनमा सहभागिताको कदर गर्दै भारत सरकारले 15 अगस्त 1972 सालमा ताम्रपत्र र स्वतन्त्रता सेनानी पेन्सन दिएर उनको सम्मान गरे।

र यसरी हेलेन लेप्चाले भारतीय इतिहासमा एउटा अमेट छाप छोडे तापनि, तर हाम्रो दुर्भाग्य भनौँ कि उनको नाम भारतीय इतिहासको पन्नाहरूमा लेखिएको छैन। मेरा प्यारा विद्यार्थी नानीहरू, हामीले माध्यमिकको कक्षा दसौँमा एउटा कथा पढ्नुपर्छ नि है, कालो झोला भन्ने समीरन प्रियदर्शीले लेख्नुभएको कथा। अनि त्यस कथामा एउटा थाङ्ने मान्छेले त्यो स्यालदाबाट चाहिँ उसले त्यो मैला झोला यसरी उठाउँदै भनेको हुन्छ नि, छैन छैन तिमीहरूको नाम इतिहासको पातामा छैन, यिनीहरूको नाम इतिहासको पातामा लेख्नै भुलिएछ भनेर भन्थ्यो नि। त्यसरी नै हाम्रो भारतीय इतिहासमा पनि भारतीय गोर्खे सन्तानहरूमा अझै भनौँ भारतीय स्वतन्त्र सङ्ग्रामको विरङ्गनाहरूको इतिहास लेख्नमा अलिकति लोभीपना गरेको जस्तो भएको छ। हाम्रो भारतीय स्वतन्त्र सङ्ग्रामको इतिहास हेर्दाखेरि पनि यो इतिहासहरूमा पनि प्रायः हामी के देख्छौँ भन्दाखेरि चाहिँ प्रायः पुरुष पात्रहरू नै बेसी छन्, अनि पुरुष पात्रहरूले गरेको कार्यहरूलाई नै वर्णन गरेको छन्। धेरै कम्ती पात्रहरू जस्तै झाँसीको रानी है, यस्ता पात्रहरू जो वीरङ्गनाहरू थिए उनीहरूको धेरै कम्ती चर्चा भएका छन् भने, हाम्रा दार्जिलिङे माटोको माटो पुत्री हेलेन लेप्चा उनको कथा पनि धेरै कम चर्चा भयो। हिजोअस्ति मात्रै दार्जिलिङका हाम्रा सांसद श्रीमान राजु विष्टले संसद भवनमा हेलेन लेप्चाको विषयमा कुरा निकाले, तर त्योभन्दा अगाडि नै सिक्किम सरकारले हेलेन लेप्चाको सम्मानमा धेरै कार्यहरू गरेका छन्। उनको नाममा ग्रन्थकार भवनहरू निर्माण गरेका छन् भने उनको नाममा नामकरण गरेर बाटोहरू बनिएको छ। तर मलाई लाग्छ सिक्किम सँगसँगै दार्जिलिङले पनि हेलेन लेप्चाको विषयमा अझै थप कार्यहरू गर्नुपर्ने आवश्यकता छ। यस्ता महान वीरङ्गनाको मृत्यु 18 अगस्त 1980 दार्जिलिङमा भयो, अनि उनका साथसाथै थुप्रै हाम्रा वीरङ्गनाहरू हुनुहुन्छ जसको चर्चा गर्न हामीले बाँकी नै छ। जस्तै पुतली मायादेवी पोद्दार, उनी पनि एउटा काङ्ग्रेसी कार्यकर्ता थिए, उनको पनि भारतीय स्वतन्त्र सङ्ग्राममा ठुलो भूमिका छ। अनि यसको साथसाथै ती 7-8 वर्षको बालिकाहरू इन्द्रेणी र सावित्री थापाहरू, जसले आफ्नो शरीरमा बम बाँधेर ट्याङ्कको मुनि सुतेर विस्फोट भएर शहीद भइन् आजाद हिन्द फौजमा, यिनीहरूको पनि चर्चा गर्नु बाँकी नै छ। अनि यसको साथसाथै हाम्रो दार्जिलिङ, खरसाङ, कालेबुङ, सिलगढी, सिक्किम, आसाम, देहरादुन, बाक्सु आदि आदि स्थानहरूबाट ती गोर्खा वीरहरू जसले भारतीय स्वतन्त्र सङ्ग्राममा आफ्नो महत्त्वपूर्ण भूमिकाहरू निभाए, जस्तै शहीद दुर्गामल्ल, दलबहादुर गिरी, जङ्गवीर सापकोता क्याप्टन रामसिंह ठकुरी, गागा छिरिङ डुक्पा, जङ्गवीर सापकोता कृष्णबहादुर मुखिया, दम्बर गुरुङ, अरिबहादुर गुरुङ, अझ कति छन् कति जसको विषयमा हामीले अझै खोज्न र उनीहरूको विषयमा चर्चा गर्न आवश्यक छ भन्ने मलाई लाग्छ। अनि आज आकाशवाणी रेडियोको यस कार्यक्रममा यसरी हामीले एउटा वीर भारतीय स्वतन्त्र सङ्ग्रामीमा दार्जिलिङको स्वतन्त्र सङ्ग्रामी श्रीमती हेलेन लेप्चा भनौँ, अनि उनको योगदानहरूको चर्चा गर्न पाउँदाखेरि धेरै खुसी लागिरहेछ। अनि म रेडियो खरसाङका सम्पूर्ण प्राविधिक मित्रहरूलाई यसको निम्ति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। धन्यवाद।

अहिले भर्खरै शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत थियो दार्जिलिङका स्वतन्त्रता संग्रामी हेलेन लेप्चाको जीवनी बारेमा केही जानकारीहरू र यस कार्यक्रमलाई प्रस्तुत गर्नुभयो शिक्षक विशाल छेत्रीज्यूले। हवस् श्रोता, यस कार्यक्रमको अन्त साथै अब शिक्षा ज्योति कार्यक्रमबाट म सञ्चालिका शर्मिष्ठा लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राईलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: अहिले श्रोताहरूले सुन्दै हुनुहुन्छ फौजी श्रोताहरूको निम्ति फिल्मी गीतको कार्यक्रम जय जवान। यसै क्रममा सुन्नुहोस् देशी बोय फिल्मबाट मिक्का सिंह अनि शिफाली अल्वरिजको स्वरलाई।
1: To service man.

अहिले सुन्दै हुनुहुन्थ्यो दम्मा र दम फिल्मबाट एस्किङ अनि सुनिधि सबाङको स्वरलाई। अब सुन्दैछौँ कार्यक्रमको अन्तिम गीत 1942 लभ स्टोरीबाट कुमार सानुको स्वरलाई।

0: अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: यो आकाशवाणी हो, साँझ 6 बजेको मुख्य समाचार मनिषा छेत्रीबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा अटल नवचार मिशनका नवप्रवर्तकहरूसँग भेट गरेर एक प्रदर्शनीमा उनीहरूको नवचारको अवलोकन गर्नुभयो। केन्द्रीय मन्त्रीमण्डलले ऊर्जा भण्डारण प्रणाली सहित तैरने सौर्य फोटोभोल्टिक परियोजनाहरूको विकासका लागि प्रधानमन्त्री सूर्य सरोवर योजनालाई अनुमोदन गरेको छ। सर्वोच्च न्यायालयले आज अस्पष्ट जमानत आदेशहरूमा पुनर्विचार गर्न आवश्यक भएको बताएको छ। सर्वोच्च न्यायालयले व्यक्तिको स्वतन्त्रता अदालतको गल्तीमा निर्भर नभई अभियोजन पक्षको मुद्दामा निर्भर हुने बताएको छ। पाकिस्तान अधीनस्थ जम्मू कश्मीरबाट विस्थापित 100 मानिसहरूले आज जम्मूमा पाकिस्तानी सेनाले कथित रूपमा गरेको अत्याचारको विरोधमा विरोध प्रदर्शन गरे। महाराष्ट्रको भिवण्डी शहरमा हिजो राति 4 तले भवन भत्किँदा 9 जनाको मृत्यु भएको छ। दमकल विभाग, पुलिस अनि नगर निगम युद्धस्तरमा उद्धार र राहत कार्यमा लागि परेका छन्। केन्द्रीय आवास एवं शहरी कार्य मन्त्री मनोहर लालले हिजो शहरी योजना सम्बन्धी संसदीय परामर्श समितिको बैठकको अध्यक्षता गर्नुभयो। उहाँले शहरी योजनाको क्षेत्रमा मन्त्रालयको पहलले बस्न योग्य, लचिलो र नागरिक केन्द्रित शहरहरू सिर्जना गर्ने लक्ष्य राखेको बताउनुभयो। क्याबिनेटले समुद्र मन्थनलाई स्वीकृति दिएको छ। यस अन्तर्गत वित्त वर्ष 2030-31 यसलाई लागू गर्नका लागि 84,084 करोड़को बजट स्वीकृत भएको छ र मौसम विभागले गुजरात र मध्य महाराष्ट्रमा अत्याधिक वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। सुन्नु हुँदै थियो मुख्य समाचार, पूरा भयो।
0: श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा। फिल्मी गीतको कार्यक्रममा सुनाइरहेछौँ कयामत से कयामत तक फिल्मबाट उदित नारायण अनि अल्का यत्नीको आवाजलाई।

मैले श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो विविध हिन्दी फिल्मी गीतहरू। यो प्रसारण हो आकाशवाणी खरसाङको। अब सुन्नुहोस् गाउँले सभा।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुनिहाल्यौँ नि
1: हजुर आनन्द भयो नि अब काम कुरोको मेलो पनि पो सर्छ होला जस्तो लाग्यो धनमाया बहिनी
2: हजुर ठिकै पक्का कुरा हो नि कान्छीमाई दिदी
1: ज्यू ज्यू र धनमाया बहिनी के सोचेर आउनु भयो तपाईँले आज
2: मैले के सोचेर आएको छु भन्दा नि तपाईँहरूलाई अब सभामा गएर के कुराकानी गर्नुपर्ने भन्दा अब हुन त यो पशुपालनको कुरा गर्दा नि अब बाख्रा पालन सम्बन्धी नै कुराकानी गर्नु पर्यो आज भनेर आएको नि पहिला पनि अब तपाईँहरूले यो बाख्रा पालन सम्बन्धी त अब जानकारी दिनुभएको छ र पनि अब सबै कुरो अब बुढाबुढी भएर त मनमा याद राख्नु सक्दैन रहेछ
1: सबै कुरो एकैचोटि बुझिँदैन
2: हजुर हजुर पठाउँदो रहेछ नि त भाइ र पनि अब आधुनिक ढङ्गले यो बाख्रा पालन कसरी गर्नुपर्ने त्यो सम्बन्धी नै आज कुराकानी गर्नु पर्यो भनेर आएको नि
1: घरबाट सम्झेर
2: हजुर हजुर सधैँ अब घरबाट नै सम्झेर आउँछु नि त
0: ठिकै विचार गर्नुभएछ किनभने अब समय परिवर्तन भयो है हामीले अब पुरानै तरिकाले खेतीपाती पशुपालन गर्नु हुँदैन यसलाई अलिकति परिवर्तन गरेर आधुनिक ढङ्गमा गर्ने चाहिँ प्रयास गर्नु पर्यो
2: हजुर हजुर यही नै सोचेर आएको नि बिरे भाइ
0: अनि कुनै पनि पशुपालन गर्दाखेरि विशेष अब हामीले चार कुरामा चाहिँ ध्यान दिनु पर्यो
2: के कुरा होला नि बिरे भाइ
0: विशेष अब पशुपालन गर्दाखेरि नसलको ध्यान दिनु पर्यो अनि यसलाई अब व्यवस्थापन कसरी गर्नुपर्ने यो विषयमा ध्यान दिनु पर्यो रोग अनि रोगको रोकथाम गर्ने कुरामा पनि जानकारी लिनुपर्छ है धनमाया दिदी
2: ज्यू ज्यू हजुर
0: अब तपाईँलाई थाहै छ अब बाख्रा पालन एक फाइदाजनक पशुपालन
2: हो
0: कम खर्च अनि ज्यादा लाभ हुने पशुपालन मध्ये यो एक हो नि धनमाया
2: हजुर हजुर ठिकै हो
1: यो मध्ये पनि अब कुरा के छ भन्दा धनमाया बहिनी यो चार कुरा भनेर त यहाँ बिरे भाइले भन्नुभयो बाख्रा पालन गर्दा है र बाख्रा पालन विशेष गरेर मासुको लागि पनि गरिन्छ तर अब मासु बाहेक पनि जुन चाहिँ यसको छाला हुन्छ नि यो छाला दुधको माग पनि एकदम बजारमा धेरै नै छ कति गाउँतिर मानिसहरूले बाख्राको दुध पनि मन पराउँछ है
2: पाउनु पनि साह्रो छ
1: पाउनु पनि साह्रो छ धेरैवटा बिमारहरूमा पनि यसले काम गर्छ भनेको सुनेको पनि छ र बाख्राको दुध चाहिँ एकदम पौष्टिक आहार पनि हो अब यसमा चाहिँ यो बोसो भन्छ नि यो चाहिँ सजिलैसँग पच्ने हुनाले चाहिँ यो शिशुदेखि बुढाबुढीसम्मको लागि पनि एकदम उत्तम हुन्छ भनिन्छ नि होइन बिरे भाइ
0: हो त
2: भनेपछि बाख्राको दुध खानाले चाहिँ सजिलैसँग पचाउन
1: सकिन्छ अनि यसमा जुन चाहिँ बोसो हुन्छ नि फ्याट भन्छ नि त्यसलाई त्यो पनि कम्ती हुन्छ नि त त्यसले गर्दाखेरि अब जुन चाहिँ यसको मल हुन्छ यसको मलमा चाहिँ यो नाइट्रोजन उच्च परिमाणमा साथै यो फस्फरस अनि पोटासियम पनि पाइने हुनाले यो खेतीपाती

0: गर्दा चाहिँ एकदमै लाभदायक हुन्छ। यो बाख्रा पाल्दाखेरि गाई कम्ती नै थियो त्यति बेला, बाख्रा पालिन्थ्यो, बाख्रा पाल्दाखेरि चाहिँ त्यसको जुन चाहिँ त्यो बडकुला हुन्छ नि मल, त्यो चाहिँ एकदम काँचै चाहिँ केही चिजमा पनि हाल्नु चाहिँ भएन, तर त्यो अलिक पचिसकेपछि, अलिक पुरानो भइसकेपछि चाहिँ यसो सागसब्जीमा हाल्दा साह्रै राम्रो हुँदो रहेछ भाइ।
1: हजुर हजुर, यो बाख्राको बडकुला चाहिँ नि,
0: हजुर हजुर, अहिले पनि छ मेरोमा 4-5 वटा त बाख्रा।
1: हजुर हजुर।
2: अनि अर्को कुरो तपाईँले याद गर्नु भएकै कुरो होला कि बाख्राले बच्चा 11 देखि 12 महिना भित्रमा दिन्छ भनेर है, अनि यसले चाहिँ 145 देखि 150 दिन भित्रमा बच्चा ब्याउने गर्दछ।
1: ज्यू ज्यू। र बिरे भाइ, अघि तपाईँले यो बाख्रा पालन सम्बन्धी कुरा गर्दा चाहिँ नसलको कुरा पनि गर्नु हुँदै थियो, र हाम्रो यो पहाडी क्षेत्रमा चाहिँ कुन नसलको बाख्रा पालन गर्दा चाहिँ राम्रो हुन्छ होला?
2: अब हाम्रो पहाडी क्षेत्रमा हेर्नु हो भने, हुन त मधेस खण्डको पनि कतिवटा बाख्राहरू हाम्रो पहाडी इलाकामा सजिलैसँग गर्न सकिन्छ, तर अलिकति 1-2 वटा कुरामा चाहिँ ध्यान दिनु पर्यो।
1: ज्यू ज्यू।
2: अनि हाम्रो पहाडी इलाका गरिने जुन बाख्राको नसलहरूमा राम्रोसँग हस्टाउनेहरूमा चाहिँ जमुनापारी, बिटल, ब्ल्याक बेङ्गल, सिरोही भन्ने जातहरू चाहिँ छन्।
1: यो चाहिँ पहाडी क्षेत्रमा हामीले सहजै पाल्न सक्छौँ।
2: अनि तपाईँलाई म जमुनापारी सम्बन्धी केही जानकारी गराउँछु।
1: हुन्छ हुन्छ, बताउनुहोस् न।
2: यो विशेष गरेर भारतको उत्तर प्रदेश राज्यमा पाइने बाख्राको नसल हो। यसको शरीर ठुलो लामो खुट्टा भएको हुनाले यसलाई अल्गो देख्छ, यसको कान पनि लामो हुन्छ है। वयस्क नर बाख्राको ओजन 65 केजीदेखि 85 केजीसम्म पनि हुने गर्दछ।
1: धेरै निकै हुँदो रहेछ। हजुर।
2: अनि मादा बाख्राको ओजन 45 देखि 60 केजीसम्म हुने गर्दछ। यो जातको बाख्राको थुन ठुलो हुनाले यसले 280 लिटर दुध 274 दिनसम्म पनि दिने गर्दछ।
1: निकै दुध दिँदो रहेछ।
0: एकदमै निकै दिन्छ।
2: अनि कोही बाख्राले भने दिनमा 2 देखि 2.5 लिटरसम्म दिने गर्दछ। अनि यो जमुनापारी जुन नसल छ, यो जुनसुकै वातावरणमा पनि हुने हुनाले हाम्रो पहाडी इलाकामा पनि राम्रोसँगले गर्न चाहिँ सकिन्छ है।
0: भनेपछि यो जमुनापारी चाहिँ हाम्रो जग्गामा पनि फस्टाउन चाहिँ सकिन्छ राम्रोसँगले। त्यो बाहेक पनि जुन चाहिँ यो बिटल पनि भन्नुभयो
1: होइन,
0: यसमा चाहिँ के हुन्छ भने, यो बाख्रा चाहिँ उत्तर पन्जाब राज्यमा पाइने नसल हो। अनि यो विशेष गरेर दुध अनि मासुको लागि चाहिँ पालिन्छ यो बाख्रा बिटल चाहिँ। अनि अघि यहाँ बिरे भाइले भनेको जस्तै यो जमुनापारी बाख्रा भन्दा चाहिँ अलिक सानो चाहिँ हुन्छ। अनि वयस्क बर र बाख्राको वजन चाहिँ 50 देखि 70 केजी, अनि माउ बाख्राको वजन चाहिँ 40 देखि 50 केजीसम्म हुने गर्दछ। र यो सामान्यमा चाहिँ कति हुन्छ भने, अब 150 केजीसम्म चाहिँ यसले दुध दिन्छ। एकदमै राम्रो दुध दिन्छ नि, पाल्नु सक्यो भने त। अब यस्तै पालेको राम्रो भाइ, अब त्यो सानो सानो बाख्राहरू पाल्यौँ पहिलाकै पाराले, खटाइ पनि त्यही भयो, दाना पानी पनि त्यही भयो, दुःख पनि त्यही भयो, अन्त कम्ती दुध दिन्छ, मासु पनि हुँदैन, आफूलाई फाइदा पनि हुँदैन, भनेपछि त पाल्नु पर्यो त यही जमुनापारी, यो बिटल भन्ने नै पाल्नु भन्ने राम्रो हुन्छ। अनि ज्यादामा चाहिँ 590 केजी दुध चाहिँ 177 दिन भित्रमा चाहिँ यसले दिन सक्छ।
1: निकै दुध दिने
0: ज्यू, एकदमै बेसी दिन्छ यसले। र यस्तै प्रकारले यो जुन चाहिँ ब्ल्याक बेङ्गल भन्नुभयो, त्यो पनि कुरा गर्नुभयो यहाँ हाम्रो बिरे भाइले। यसमा चाहिँ के छ भने, जातको बाख्रा चाहिँ भारतको सबैभन्दा उत्पादक बाख्रा मानिन्छ।
1: हजुर हजुर।
0: अनि यसको ओजन चाहिँ 12 देखि 15 केजीसम्म हुने गर्दछ। र यसले चाहिँ एक पल्टमा चाहिँ 2 देखि 3 वटासम्म बाख्रा चाहिँ जन्माउन सक्छ। त्यसै गरी विशेष गरेर उच्च स्तरीय अब जुत्ताहरू बनाइन्छ है, के बनाइन्छ, र विशेष गरेर उच्च स्तरीय जुत्ता बनाउनमा पनि यसको छालाको माग चाहिँ एकदमै ज्यादा छ।
1: हजुर हजुर। भनेपछि यो बाख्राको त धेरै कुरोमा पो फाइदा रहेछ बाख्रा पाल्नु चाहिँ है।
0: बाख्रा पालेपछि त्यसको मल पनि काम लाग्ने भयो, त्यसको मूत्र पनि काम लाग्ने भयो होइन बिरे भाइ,
1: दुध दिन्छ, दुध धेरै नै दिन्छ,
0: त्यसको छाला पनि काम लाग्ने भयो, फ्याँक्ने कुरो त केही पनि छैन। त्यसले गर्दा हाम्रो जति पनि बाख्रा पालक दाजुभाइ दिदी बहिनीहरू हुनुहुन्छ, अब उहाँहरूले चाहिँ यही खालके बाख्रा जुन चाहिँ भने हामीले जमुनापारी भने, बिटल भने, यो ब्ल्याक बेङ्गल भने, यस्तै खालके बाख्राहरू पाल्नु सक्यो भने चाहिँ आफूलाई पनि फाइदा, बेच्दा पनि रकम राम्रो आउने होइन बिरे भाइ,
1: यसको ओजन पनि धेरै हुन्छ।
2: यो बाहेक नि धनमाया दिदी, अङ्गारो, अल्पाइन, बोयर भन्ने जातको बाख्राहरू पनि पाल्न सकिन्छ।
1: हजुर।
2: अनि यो जातको बाख्राहरू चाहिँ शङ्कर जातको बाख्रा हुन्।
1: ए ज्यू ज्यू।
2: अनि एउटा खुसीको कुरो चाहिँ के छ भन्दाखेरि धनमाया दिदी, आजकल कृत्रिम गौ प्रजनन जस्तै बाख्राको पनि कृत्रिम

0: बिरे भाइ धनमय बहिनी, साह्रै रमाइलो गीत सुन्न पायो, आनन्दै आनन्द भयो
1: हो नि।
0: यसरी गीत सुन्दै गर्दा त नाचुङ नाचुङ मन लागेर आउँछ, खुट्टाहरू त एकदम उठी पो हाल्छ त बिरे भाइ।
1: तपाईँ त नाच्नुमा एकदमै रौसी हुनुहुन्छ हौ
0: कान्छीमाई दिदी। गीत सुनेपछि यस्तै हुन्छ हौ,
1: अब समय छ भने फेरि पनि सुन्नु पर्छ नि।
2: हुन्छ, सुन्नु पनि पर्छ। तपाईँहरूलाई मैले कालो चिया ल्याएको थिएँ नि, ब्ल्याक टी।
1: ब्ल्याक टी
2: कस्तो लाग्यो? राम्रै लाग्यो होला,
0: एकदम राम्रो मिठो भएको रहेछ,
1: साह्रै मिठो।
0: घाँटी त खुल्यो पो त हौ।
2: अनि अघि यहाँले बाख्रा पालन गर्दाखेरि अरू के कुराहरूमा ध्यान दिनुपर्छ भन्ने कुरा सोध्नु भएको थियो।
1: हजुर हजुर।
2: अब यो प्रश्नको उत्तरमा चाहिँ म के भन्छु भन्दाखेरि, बाख्रा पालन गर्दाखेरि खोरमा पनि विशेष ध्यान दिनुपर्छ है धनमाया दिदी।
1: हजुर हजुर। अब खोरमा ध्यान दिनुपर्छ भन्दा चाहिँ खोर चाहिँ कस्तो हुनुपर्ने हो त बिरे भाइ?
2: बाख्रा चाहिँ सुखौरो जन्तु भएकोले यसको खोर बनाउँदा विशेष हामीले ध्यान दिनु पर्यो। यसको खोर भुइँदेखि कमसे कम 2 फिट अग्लो चाहिँ हुनुपर्छ, सकेसम्म मुनि छिरेर सफा गर्न सक्ने अल्गो चाहिँ बनाउनु पर्छ। यसो गर्दा चाहिँ आफूलाई पनि सजिलो हुन्छ नि त। अनि यसको पट्टाई खुट्टा नछिर्ने फराकिलो हुनुपर्छ। अनि पट्टाई चाहिँ अलिक फरक फरकमै राख्नु पर्यो, जसमा चाहिँ यो मल हुन्छ नि त्यो मलमूत्र चाहिँ सजिलै तल झरोस्।
0: त्यति मात्र पनि होइन बिरे भाइ, अब साह्रै फराकिलो पनि राख्नु हुँदैन, साह्रै
1: भन्नुहुँदैछ नि बिरे भाइले, खुट्टा छिर्छ,
0: खुट्टा छिरेर भाँचिने डर हुन्छ
1: है।
2: ठिकै हो। अनि खोर बनाउँदा ध्यान दिनुपर्ने कुराहरू चाहिँ के छ भन्दाखेरि, घाँस खाने टाट्नो पूर्व दिशापट्टि बनाउनु पर्यो। यसो गर्नाले चाहिँ घामको किरण सोझै खोरभित्र पस्न सक्छ। अनि खोर चाहिँ बाख्राको संख्या अनुसार फराकिलो, अल्गो अनि हावा लाग्ने हुनु पर्यो। सकियो भने चाहिँ टिनको दरिलो छप्पर बनाउनु पर्छ। अनि अर्को ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि, पिनो बाख्राको लागि चाहिँ खोर चाहिँ अलग्गै जग्गामा हुनु पर्यो,
1: अलग्गै बनाउनु पर्यो गाभिनो बाख्रा।
2: हजुर
1: हजुर।
2: अनि त्यस्तै प्रकारले मल राख्ने व्यवस्था पनि राम्रो हुनु पर्छ। खोरको दैरो दरिलो हुनु पर्यो, जसमा चाहिँ जङ्गली जनावरहरूबाट चाहिँ बाख्रालाई जोगाउन सकिन्छ। यो कुराहरू चाहिँ हामीले विशेष बाख्राको खोर बनाउँदा चाहिँ ध्यान दिनुपर्छ हौ धन्यवाद।
1: हजुर हजुर। अब तपाईँहरूलाई वैज्ञानिक ढङ्गले कसरी गर्नुपर्ने भनेर त सोधिहाले, त्यही अनुसारले नै त बताउनु हुँदैछ।
0: हजुर हजुर। त्यो बाहेक पनि अब यहाँ बिरे भाइले भनेको जस्तै त्यसमै म अलिकति कुरा थप्नु पर्यो, हामीले अब खोर बनाउँदा चाहिँ अलिक घाम लाग्ने जग्गा, जुन जग्गामा चाहिँ घाम पर्छ त्यो जग्गामा खोर

0: आउनु सक्यौँ भने चाहिँ घाम पनि भेट्ने, बाख्रालाई न्यानो पनि हुन्छ, त्यसले गर्दाखेरि अलिकति घाम लागेको जग्गामा बनाउनु पर्छ।
1: अब यो ठुलो खालको बाख्रा पालन सम्बन्धी कुराकानी गर्नुभयो है, राम्रो जातको भनौँ न,
0: हजुर,
1: अब त्यस्तो खालको बाख्रालाई चाहिँ अब कस्तो प्रकारको चाहिँ आहार चाहिँ दिनुपर्ने?
0: हजुर हजुर, यो नेबारा भयो, दुधिलो भयो, अम्लिसो, हाम्रो गाउँ घरमै पाइने यो नर्कट भयो, गगुन है,
1: हजुर हजुर,
0: कटहरको रुखको पात भयो, यो हामीले आहारमा दिनु सक्छौँ। त्यो बाहेक पनि हाम्रो डाले घाँसहरू छँदैछ गाउँघरमा, त हामी अब यो बर्खाको समयमा त जान सकिँदैन जङ्गल गएर घाँस दाउरा ल्याउन सकिँदैन,
1: बारी खेतीकै घाँसहरू काम लाग्छ नि त,
0: ज्यू ज्यू डाले घाँस नै दिनु पर्यो, दुधिलोहरू छ, यही नर्कटहरू रोपेको छौँ त्यही दिनु पर्छ। त्यसरी नै यो हाई ब्रिड नेपियर भन्छ नि त्यो दिँदा पनि भयो, अन्त यो काउपी दिँदा पनि भयो, यसले खान्छ मजाले, त्योहरू दिन पर्छ। साथै दानामा चाहिँ हामीले यो फुड सप्लिमेन्ट भन्छ नि त्यो पनि दिनु पर्यो, जस्तै क्याल्सियम भयो, मिनरल भयो, मिक्सचर भयो, सबै दिन सक्यो भने चाहिँ बाख्राले राम्रोसँग मोटाएर जान्छ, अनि बजारमा पनि यसो बेच्दाखेरि यसको भाउ पनि हामीले राम्रै पाउँछौँ
1: होइन।
0: तर अब त्यो घरकै दाना पानी हामीले अलिअलि दियौँ, त्यो डाले घाँसहरू अलिअलि, यो अब इस्कुसको समयमा इस्कुसको त्यो छिल्काहरू भयो, सब्जीको छिल्का,
1: घरमा त अब साग सब्जीको छिल्का निस्किहाल्छ नि,
0: निस्किहाल्छ, अनि त्यो बाहेक पनि हामीले यो दुधिलोहरू दिउँ भने त्यसले खानु त सक्छ, मलाई यो मन पर्यो त्यो मन पर्यो भन्ने त छैन, गाई बस्तुले खानु त खान्छ, तर अलिकति राम्रो खालके दाना दिनु सक्यौँ भने चाहिँ बजार भाउमा पनि हामीले राम्रो पैसा पाउँछौँ, निकै मासु त्यसलाई लाग्छ पनि शरीरमा, त्यसले गर्दा चाहिँ हामीले खानपानमा पनि हामीले याद गर्नुपर्छ, ए बाख्रा पालेको छु भनेर जस्तो सुकै दाना पानी दिएर पनि
1: भएन नि,
0: होइन, त्यो अनुसारले चाहिँ गर्नु पर्यो।
2: अरू पशुहरूलाई जस्तै बाख्रालाई पनि विभिन्न रोगहरूले सताउँछ, एन्थ्रेक्स भन्ने छ, फुट र ठुनेलो रोगहरू लाग्छ है, अनि यस्तो हुँदा चाहिँ हामीले के गर्ने भन्दाखेरि चाहिँ नजिकैको पशु कार्यालयमा गएर त्यहाँका डाक्टरहरूसँग हामीले जोगाजोग गर्नु
0: पर्यो, ए मेरो बाख्रालाई बिमार लागेको छ भनेर घरमै बसिरहनु गरेर भएन, किनभने पशुलाई बचाउनुको लागि हो भने डाक्टर साहेबहरू हुनुहुन्छ, उहाँहरूकोमा गएर सरसल्लाह गरेर यस्तो रोग लागेको छ है भनेर समयमा लानु पायौँ भने त हामीले हाम्रो पशुलाई बचाउन सक्छौँ न त है भाइ।
2: हो नि हो नि, यस्तो प्रकारले चाहिँ हामीले बाख्रा पालन गर्नु पर्यो। त्यो सँगसँगै अरू जान्नुपर्ने कुराहरूमा चाहिँ के छ भन्दाखेरि धनमाया दिदी, अब कतै हामीले बाख्रा है ल्याउँदैछौँ भने है, नयाँ बाख्रा खोरमा हाल्दैछौँ भने चाहिँ झट्टै त्यो पशुलाई अरू पशुहरूसँग मिसाइहाल्नु हुँदैन, किनभने कतिवटा रोगहरूको कीटाणुहरू चाहिँ त्यो बोकेर लिएर आएको हुन्छ, त्यो भएर त्यसमा पनि ध्यान दिनु पर्यो। अनि हामीले नियमित यो खोरको सरसफाइमा ध्यान दिनुपर्छ, किनभने कतिवटा चाहिँ रोगहरू चाहिँ यस्तै फोहोर मैलाले गर्दा नै हुने गर्दछ।
0: हजुर हजुर, अब कतिले त बाख्रा पालेर पनि खोर सरसफाइ गर्दैन, अन्त त्यही क्याच्याक क्याच्याक बिचराको खोरहरूमा पनि त्यो बडकुलाहरू लागिरहेको हुन्छ, त्यहीबाट कतिबाट त यो बिरे भाइले भनेको जस्तै यो घाउहरू हुन्छ नि, यो खुरमा लाग्ने,
1: हजुर,
0: त्यसले गर्दा पुरै, हजुर, पशुलाई पालेपछि चाहिँ राम्रोसँगले त्यसलाई स्याहार सुसार गर्नु सक्यौँ भने चाहिँ हामीलाई पशुले पनि धेरै नै आमदामी चाहिँ हुन्छ,
1: पशुबाट पनि हामीलाई धेरै सहायता
0: हुन्छ नि।
2: त्यस्तै प्रकारले ठिक समयमा बाख्रालाई घाँस दाना दिनु पर्यो है, एउटा समय निर्दिष्ट समय चाहिँ राख्नुपर्छ है धनमाया दिदी। त्यस्तै प्रकारले बच्चाहरूलाई भिन्दै प्रकारले, अनि ठुला ठुलाहरूलाई चाहिँ भिन्दै प्रकारले राख्नुपर्छ, एकैचोटि लाग्दाखेरि चाहिँ तिनीहरू अब आपस्तमा झगडा पर्ने डर हुन्छ नि त, त्यसो गर्दाखेरि अब आफ्नै नोक्सानी हुन जान्छ, त्यो कुराहरूमा ध्यान दिनु पर्यो।
0: कोही बेला त आफै आप यसरी सिङ हानाहान गरेर पनि लडाइँ गरेको हामीले देखेको छौँ, त्यसो हुँदा पनि कतिलाई यसो चोटपटक लाग्छ, अब सिङले हानाहान गर्ने जग्गामा झन् यो गाभिनो बाख्रालाई त राख्नै भएन, भुँडीतिर लाग्यो भने त्यसको पेटमा भएको बच्चा पनि तुने डर हुन्छ, त्यसले गर्दा हामीले अलग्गै गाभिनोलाई चाहिँ अर्कै ठाउँमा राखेको राम्रो लागेको छ।
2: त्यो सँगसँगै अब पशुहरूलाई रोग नलागोस् भन्न खातिर चाहिँ टिकाकरणहरू पनि गरिन्छ धनमाया दिदी, अनि यो टिकाकरण चाहिँ हामीले अवश्य नै गर्नुपर्छ, डराउनु हुँदैन, यो टिकाकरण लाउँदाखेरि यो आफ्नो पशुलाई कुनै पनि हानि हुँदैन, कतिजनाको चाहिँ भूल धारणा छ कि यो टिकाकरण गरेपछि चाहिँ बाख्राहरू पशुहरू राम्रोसँगले बढ्दैन, राम्रो दुध दिँदैन भन्ने भूल धारणा छ,
1: एकदमै
2: भूल धारणा हो, त्यो भएर चाहिँ हामीले टिकाकरण पनि गरेकै
1: हुन्छ,
2: आफ्नो पशुलाई जोगाएकै राम्रो नि त होइन, यो सब कुराहरूमा ध्यान दिनुहोस् है धनमाया दिदी, म चाहिँ यही सुझाव दिन्छु हामी।

0: अब केही कथिङ्गले बिमारी भयो अथवा बाख्रालाई केही बिमार लाग्यो भन्यो भने पशु चिकित्सकमा समयमै जानु पर्यो. अरूको कुरा कति सुनिरहनु भएन. अब कतिले त भन्छ यो खाऊ त्यो यो गर त्यो गर भन्ने हुन्छ, तर अब त्यसो गर्दा गर्दा समय पनि जान्छ, फेरि आफ्नो यता बाख्रा पनि झन् अझै बिमार भएर झन् कमजोरी हुँदै जान्छ. त्यसले गर्दाखेरि समयमा नै हामीले पशुलाई चाहिँ डक्टरकोमा लगेर सरसल्लाह गरेर के रहेछ कसो रहेछ बिमार
1: जाँच गरिहाल्नु पर्यो.
0: हामीले पशुधनबाट पनि धेरै नै आमदानी गर्न सक्छौँ जस्तो लाग्छ है बिरे भाइ. र यहाँ धनमाया बहिनीको त चित्त बुझ्यो होला.
1: र आज तपाईँहरूले वैज्ञानिक ढङ्गले यो बाख्रा पालन सम्बन्धी पनि धेरै राम्रोसँगले जानकारी दिनुभयो. अब कतिवटा बिर्सेको पहिला पनि बताउनै भएको कुरो हो, कतिवटा त बिर्स्यो नि त मनमा राख्न सकिँदैन है. र आज चाहिँ छर्लङ्ग पारेर त बुझ्न पाए.
0: अझै पनि तपाईँलाई कति मनमा लागेको कुरा नबुझेको छ भने हामीलाई सोद्धा हुन्छ, फोन गरेर सोद्धा पनि भयो. फेरि पछि अझै नजानेको कुरा बताउँला कि कसो बिरे भाइ.
1: हजुर मलाई त ढुक्कै छ नि. अब यसो नबुझेको नजानेको बिर्सेको कुराहरू सभामा आएर तपाईँहरूलाई सोद्धा सबै कुरोको जानकारी पाइहाल्छ.
2: हजुर अब चाहिँ यसो गरौँ न, एकछिन विश्राम गरेर अर्को गीत सुनौ न ल.
0: ए आनन्द लिनुपर्छ नि,
1: समय छ भने लु सुनौ.

0: Baklas! Baklas! Baklas! Baklas! Baklas! Baklas!
1: आहा बिरे भाइ धनमय बहिनी गीत सुन्दा सुन्दा हन जाने समय पो भयो जस्तो लाग्यो त मलाई त यसो याद गर्नुहोस् त
2: ए हो नि
3: भनेपछि बिरे भाइ हामी सँगै जाउँ सबैजना
2: हुन्छ
1: ए चियाको बोतल बिरे भाइ लु बोक्नुहोस्
4: अब सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति प्राप्त विज्ञप्ति अनुसार पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल अनि सिक्किमका विभिन्न स्थानहरूमा आगामी 48 घन्टाभित्रसम्ममा भारी वर्षा हुने सम्भावना छ।

0: आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। लोकसभामा जन्म तथा मृत्यु पञ्जीकरण विधेयक 2026 पारित भएको छ। सार्वजनिक परीक्षामा पेपर लिक र अन्य अनियमिततासँग सम्बन्धित मुद्दाहरूको सुनवाईमा तीव्रता ल्याउन कलकत्ता उच्च अदालतमा विशेष फास्ट ट्र्याक कोर्ट गठन गरिएको छ। पहाडी विकास राज्य मन्त्री विशाल लामाले जिटिए अन्तर्गत सञ्चालन भइरहेका विकास परियोजनाहरूको प्रगति समीक्षा बैठकमा भाग लिनुभयो। खरसाङ कोर्टले आज लङभ्यू चियाबारीको मालिक गोविन्द गर्गको बेल रद्द गर्दै 7 दिनको न्यायिक हिरासतमा पठाइएको छ। अनि मौसम विभाग उत्तर बङ्गालको पार्वतीय क्षेत्रहरूमा घना वर्षा हुने चेतावनी जारी गरेको छ। लोकसभामा जन्म तथा मृत्यु पञ्जीकरण विधेयक 2026 पारित भएको छ। पीठासीन अधिकारी दिलीप सैकियाले विधेयकमाथि विचार र पारितको लागि चर्चा सुरु गर्नुभयो। विपक्षीको हो हल्लाका बीचमा गृह राज्य मन्त्री नित्यानन्द रायले विधेयक पेश गर्नुभयो। कुनै चर्चा बिना नै हो हल्लाको बीचमा विधेयक सदनमा पारित भयो। जन्म तथा मृत्यु पञ्जीकरण विधेयक 2026ले जन्म तथा मृत्यु पञ्जीकरण अधिनियम 1969 संशोधन गर्नु हो। कार्य मन्त्री किरेन रिजिजूले विधेयक माथिको चर्चामा भाग नलिएकोमा विपक्षीको आलोचना गर्नुभयो। उहाँले भन्नुभयो, चर्चाको समय पहिला नै कार्य सल्लाहकार समितिले तोकेको थियो। उहाँले यस्तो महत्वपूर्ण विधेयकमा उचित चर्चा सुनिश्चित गर्न काङ्ग्रेस लगायत विपक्षीहरूलाई बारम्बार अपील गर्नुभएको थियो।
1: यो नयाँ विधेयक जन्म र मृत्यु दर्तामा ढिलाइ रोक्न र समयमै दर्तालाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको हो। यसको प्रावधान अन्तर्गत यदि जन्म अथवा मृत्यु सम्बन्धित जानकारी 1 वर्षपछि तर 2 वर्षभित्र रिपोर्ट गरिएको छ भने दर्ता जिल्ला म्याजिस्ट्रेट, उपविभागीय म्याजिस्ट्रेट अथवा डिएमद्वारा अधिकृत कार्यकारी म्याजिस्ट्रेटबाट अनुमति लिएर मात्र हुनेछ। अनुमति दिनुअघि अधिकारीले प्रदान गरिएको जानकारी सही हो भनेर प्रमाणित गर्नुपर्छ। यदि जन्म अथवा मृत्यु सम्बन्धित जानकारी 2 वर्षभन्दा बढी अवधिपछि रिपोर्ट गरिएको छ भने दर्ता प्रथम श्रेणीको न्यायिक म्याजिस्ट्रेटको आदेशमा मात्र गरिनेछ। जन्म र मृत्यु दर्ता गर्नु सबैको लागि अनिवार्य छ र परिणाम स्वरूप प्रमाण पत्रले व्यक्तिको कानुनी पहिचान स्थापित गर्ने महत्वपूर्ण दस्तावेजको रूपमा काम गर्दछ। नयाँ दिल्लीबाट दिपेन्द्र कुमारको रिपोर्टका साथ समाचार कक्षबाट म मनिषा छेत्री।
0: सार्वजनिक परीक्षामा पेपर लिक र अन्य अनियमिततासँग सम्बन्धित मुद्दाहरूको सुनवाईमा तीव्रता ल्याउन कलकत्ता उच्च अदालतमा विशेष फास्ट ट्र्याक कोर्ट गठन गरिएको छ। यो कदम सार्वजनिक परीक्षा कानूनमा भइरहेको संशोधन अनुरूप उठाइएको हो, जसको उद्देश्य पेपर लिक जस्ता मुद्दाहरूको समयबद्ध समाधान सुनिश्चित गर्नु हो। नयाँ व्यवस्था अन्तर्गत पेपर लिक र परीक्षामा संगठित धोखाघडीसँग सम्बन्धित मुद्दाहरूको प्राथमिकताका आधारमा सुनवाई गरिनेछ। तोकिएको समय सीमाभित्र अनुसन्धान पूरा गर्ने प्रावधान पनि गरिएको छ। पश्चिम बङ्गालका पञ्चायत तथा ग्रामीण विकास मन्त्री दिलीप घोषले भन्नुभएको छ, विद्यार्थी

0: सरकारले पहिले नै घोषणा गरिसकेको छ र अदालतले पनि स्पष्ट पारिसकेको छ, 18 वर्ष भन्दा कम आयुका कुनै पनि विद्यार्थी माथि कुनै कारवाही गरिने छैन। यद्यपि यदि कसैले जानी जानी अपराध गर्छ भने कानूनले आफ्नो काम गर्नेछ। राज्यमा पक्राउ गरिएका तृणमूल कांग्रेसका नेता तथा पूर्व विधायक अनि पूर्व मेयर सब्यसाची दत्तका लागि समस्या बढ्दै गएको छ। राज्य पुलिसको कारवाही पछि अब प्रवर्तन निदेशालय ईडीले पनि उनी विरुद्ध अनुसन्धानलाई तीव्र बनाएको छ। आज बिहान ईडीले पार्क स्ट्रीट, खिदिरपुर र शहरका अन्य क्षेत्रहरू सहित कलकत्ताका कुल 11 स्थानमा एकैसाथ छापा मार्यो। सूत्रहरू अनुसार सब्यसाची दत्त र उनका नजिकका मानिसहरूसँग सम्बन्धित परिसरमा ईडीको कारवाही भइरहेको छ। एजेन्सीले वित्तीय लेनदेन र अवैध सम्पत्ति सम्बन्धी कागज पत्रहरूको जाँच गरिरहेको छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन जीटीए अन्तर्गत सञ्चालन भइरहेका विकास परियोजनाहरूको प्रगति समीक्षा गर्न आज दार्जिलिङ स्थित लाल कोठीमा समीक्षा बैठक सम्पन्न भएको छ। प्रस्तुत छ एक रिपोर्ट।
1: यस बैठकमा पहाडी विकास राज्यमन्त्री विशाल लामा, जीटीएका मुख्य सचिव, दार्जिलिङ तथा खरसाङका विधायकहरू, दार्जिलिङका जिल्ला अधिकारी तथा जीटीएका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकमा पहाडी क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न विकास परियोजनाहरूको प्रगतिबारे विस्तृत समीक्षा गरिएको थियो। जनकल्याण तथा पूर्वाधार विकाससित सम्बन्धित योजनाहरूलाई निर्धारित समयभित्र प्रभावकारी रूपमा कार्यान्वयन गर्न विभागहरूबीच समन्वय बलियो बनाउने विषयमा पनि चर्चा भयो। बैठकपछि राज्यमन्त्री विशाल लामाले मुख्यमन्त्री शुभेन्दु अधिकारीले दार्जिलिङ पहाडको विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले भन्नुभयो, अब जीटीएको कानूनमा पूर्ण पारदर्शिता कायम गरिनेछ र विकासका योजनाहरू जनता समक्ष स्पष्ट रूपमा पुर्याइनेछ। श्री लामाले पहाडको विकासका लागि सरकार तथा जीटीए बीच समन्वयलाई थप प्रभावकारी बनाउँदै जनताको हितमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। समाचार कक्षबाट म रोशनी छेत्री।
0: खरसाङको लङ्भ्यू चियाबारीको मालिक गोविन्द गर्गले आज पनि बेल पाएनन्। उनलाई खरसाङको कोर्टमा प्रस्तुत गरिएको थियो, जहाँ गर्गलाई सुनवाईपछि बेल रद्द गर्दै 7 दिनको न्यायिक हिरासतमा पठाइएको छ भने अझ अर्को मुद्दामा 3 दिनको पुलिस हिरासतमा पठाइएको छ। अब लङ्भ्यू चियाबारीको मालिक गोविन्द गर्गलाई आगामी 3 अगस्तमा र 7 अगस्तको दिन कोर्टमा पुनः प्रस्तुत गरिने भएको छ। प्रस्तुत गरिँदा हिल प्लान्टेसन एम्प्लोइज युनियनको नेतृत्वमा लङ्भ्यू चियाबारीको श्रमिकहरूले खरसाङ कोर्ट बाहिर बिहानदेखि विरोध प्रदर्शन गरेका थिए। युनियन र श्रमिकहरूले मालिक गोविन्द गर्गको बेल हुनुहुँदैन भन्ने नाराको साथमा अन्य विभिन्न विषयमा नाराबाजी गरे। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। पश्चिम बंगालमा मनसुन सक्रिय भएको छ। उत्तर बंगालको पर्वतीय क्षेत्रहरूमा कतै कतै घना वर्षा हुने चेतावनी जारी गरिएको छ भने दक्षिण बंगालमा हल्कादेखि मध्यम वर्षासितै आर्द्रतापूर्ण मौसम बनिरहने अनुमान छ। उत्तर बंगालको दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार अनि कुचबिहार जिल्लामा बादल लाग्ने तथा केही स्थानहरूमा घना वर्षा हुने सम्भावना छ। पर्वतीय क्षेत्रहरूमा पहिरो जाने आशंकालाई ध्यानमा राख्दै मानिसहरूलाई सतर्क रहने सल्लाह दिएको छ। उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर अनि मालदामा मध्यम वर्षासितै मेघगर्जन तथा 30-40 किलोमिटर प्रति घण्टाको गतिले हावा चल्न सक्नेछ। पाकिस्तानको ब्रोड पिकमा हिजो गएको हिम पहिरोपछि नेपालका अनुभवी पर्वतारोही निर्मल पूर्जा लगायत 10 पर्वतारोही लापत्ता छन्। यसमा नेपालका 5 जना, अमेरिका, चीन, ओमान अनि पाकिस्तानका 1-1 पर्वतारोही सामेल छन्, जबकि 1 पर्वतारोहीको राष्ट्रियता बारे अझ पुष्टि भएको छैन। नेपालका पर्वतारोहण अधिकारीहरू अनुसार हिम पहिरो हिजो बिहान स्थानीय समय अनुसार लगभग 9 बजी 7000 मिटरको उचाइमा भएको थियो। खराब मौसमको कारण जारी राहत अनि बचाउ अभियानमा बाधा आइरहेको छ। नेपालका पर्यटन, संस्कृति अनि नागर विमानन मन्त्री खड्ग प्रसाद पौडेलले सरकार पाकिस्तानी अधिकारीहरूसित सम्पर्कमा रहेको बताउनुभयो। पश्चिम बंगालको वर्धमान जिल्ला स्थित रेनेसा टाउनसिपमा एक नाटकीय अभियानमा बंगाल एसटिएफले जयसका

0: संदिग्ध आतंकवादी हामिद मण्डललाई पक्राउ गरेको छ। पक्राउ परेका आतंकवादी सज्जाद भट्ट गुटसँग संलग्न रहेको अनुमान लगाइँदैछ। अधिकारीहरूले हामिद मुख्यमन्त्रीमाथि हमलाको षड्यन्त्रमा सामेल रहेको आरोप लगाएका छन्। उसलाई आज अदालतमा पेश गरिनेछ। यो समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। लोकसभामा जन्म तथा मृत्यु पञ्जीकरण विधेयक 2026 पारित भएको छ। सार्वजनिक परीक्षामा पेपर लिक र अन्य अनियमिततासँग सम्बन्धित मुद्दाहरूको सुनवाईमा तीव्रता ल्याउन कलकत्ता उच्च अदालतमा विशेष फास्ट ट्र्याक कोर्ट गठन गरिएको छ। पहाडी विकास राज्य मन्त्री विशाल लामाले जिटिए अन्तर्गत सञ्चालन भइरहेका विकास परियोजनाहरूको प्रगति समीक्षा बैठकमा भाग लिनुभयो। खरसाङ कोर्टले आज लङ्भ्यू चियाबारीको मालिक गोविन्द गर्गको बेल रद्द गर्दै 7 दिनको न्यायिक हिरासतमा पठाइएको छ। अनि मौसम विभागले उत्तर बङ्गालको पार्वतीय क्षेत्रहरूमा घना वर्षा हुने चेतावनी जारी गरेको छ। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।
1: यो प्रसारण हो आकाशवाणी खरसाङको। लोकलहरीमा आज सुनाइरहेछौँ मङ्गलसिंह लामा अनि साथीहरूको स्वरमा तामाङ सेलो। त्यसभन्दा कि सुन्नुहोस् यो छोटो सन्देश।
2: के तपाईँको दृष्टि धमिलो छ?
3: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: 2nd माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090। के तपाईँको दृष्टि धमिलो छ?
2: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटल।

अहिले सुरसङ्गमा सुन्दै हुनुहुन्थ्यो एकै कलाकार शङ्कर राईगाईको स्वरमा केही आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणी खरसाङको। अब समय भएको छ हृदय गरी सुनाउने आकाशवाणीको समाचार।

कहानी हो, समाचार कृष्ण कौशिकबाट सुन्नुहोस्। सुरु गरौं आजका मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूद्वारा जरा स्तरका नवर प्रवर्तकहरूको योगदानको प्रशंसा। परीक्षा प्रणालीलाई विश्वसनीय बनाउन सरकारका सुधार जारी। प्रधानमन्त्री मोदी भोलि आन्ध्र प्रदेश र कर्नाटक भ्रमणमा। तीन महत्त्वपूर्ण योजनामा मन्त्री परिषदको हरियो झण्डा। अनि महाराष्ट्रको भवन दुर्घटनामा 9 जनाको मृत्यु। समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा अटल इनोभेसन्स मिसनका जरा स्तरका नवर प्रवर्तकहरूसँग भेटघाट गर्नुभयो र उनीहरूले विकास गरेका नवीन आविष्कारहरूको प्रदर्शनी अवलोकन गर्नुभयो। भेटका क्रममा राष्ट्रपति मुर्मूले स्थानीय अनुभव, वैज्ञानिक सोच, व्यक्तिगत सृजनशीलता र सामाजिक उत्तरदायित्वको भावना आधारित यस्ता नवर प्रवर्तन समाजका आवश्यकता पूरा गर्न निकै उपयोगी हुने बताउनुभयो। उहाँले चुनौतीका बीच पनि दृढ विश्वासका साथ काम गर्दै व्यक्ति, परिवार र समुदायको जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याएका नवर प्रवर्तकको प्रयासको प्रशंसा गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा प्रणालीलाई विश्वसनीय बनाउन सरकारले निरन्तर सुधारका कदम चालिरहेको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश दिँदै उहाँले प्रश्नपत्र चुहावटको समस्यालाई वर्षौँदेखि विद्यार्थीको भविष्य प्रभावित हुँदै आएको उल्लेख गर्नुभयो। त्यसैले शिक्षा र परीक्षा प्रणालीमा सुधार आवश्यक रहेको उहाँको भनाइ छ। प्रधानमन्त्री मोदीले प्रश्नपत्र चुहावट रोक्न कडा कानुनी व्यवस्था गरिएको र प्रविधिमा आधारित पारदर्शी परीक्षा प्रणाली तथा परीक्षा माफिया विरुद्ध कडा कारवाही गरिने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि एक दिने भ्रमणका क्रममा आन्ध्र प्रदेश र कर्नाटक जानुहुनेछ। आन्ध्र प्रदेशमा उहाँले भोगमपुरम अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुका साथै विशाखापट्टनममा राज्यकै पहिलो सेमी कन्डक्टर उत्पादन केन्द्रको शिलान्यास गर्नुहुनेछ। साथै नवीकरणीय ऊर्जा सम्बन्धित प्रसारण परियोजना र करिब 1,880 करोड रुपियाँ बराबरका राष्ट्रिय राजमार्ग परियोजनाको उद्घाटन तथा शिलान्यास पनि गर्नुहुनेछ। त्यसपछि प्रधानमन्त्री मोदी कर्नाटकको महीसुर पुगेर स्वामी विवेकानन्द सांस्कृतिक युवा केन्द्र विवेक स्मारकको उद्घाटन गर्नुका साथै कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ। केन्द्रीय मन्त्री परिषदले सन् 2026-27 2030-31 लागि विस्तारित खेलो इन्डिया योजना, प्रधानमन्त्री सूर्य सरोवर योजना र प्रधानमन्त्री किसान सम्मान निधि योजनालाई स्वीकृत दिएको छ। नयाँ दिल्लीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले खेलो इन्डिया योजनाका लागि 36,441 करोड रुपियाँ

0: छुट्याइएको बताउनुभयो। उहाँले यस योजनाले आधारभूत तहदेखि ओलम्पिक तयारीसम्म खेल पूर्वाधार विकास गरी प्रतिभावान खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि अवसर उपलब्ध गराउने जानकारी दिनुभयो। उहाँले थप भन्नुभयो,
1: कम्प्लिट एक कम्प्रिहेन्सिभ भ्यू लिया जाएगा, स्टेडियम हो, इन्फ्रास्ट्रक्चर हो, ट्रेनिङ का प्रोग्राम हो, न्यूट्रिशन प्रोग्राम हो, मेन्टोरशिप हो, उन सबके ऊपर एक बहुत केयरफुली क्राफ्टेड प्रोग्राम बनाया गया है। 29,000 करोड़ रुपीज की ये स्कीम है 5 ईयर्स के लिए और ये सीधा वीविन करेगी ओलंपिक, पैरा ओलंपिक और आगे कॉमनवेल्थ गेम्स को होस्ट करने वाले है 2030 में भारत में, उन सबके साथ ये वीविन।
0: मन्त्री परिषदले 5,070 करोड रुपियाँ लगतका प्रधानमन्त्री सूर्य सरोवर योजना पनि स्वीकृत गरेको छ। यस अन्तर्गत 5,000 मेगावाट क्षमताका तैरिने सौर्य ऊर्जा परियोजना विकास गरिनेछ। यसै गरी प्रधानमन्त्री किसान सम्मान निधि योजना आगामी 5 वर्ष निरन्तर सञ्चालन गर्न 3,15,000 करोड रुपियाँ स्वीकृत गरेको छ। सरकारले प्रत्यक्ष लाभ हस्तान्तरण प्रणाली मार्फत किसानलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको जनाएको छ। महाराष्ट्रको भवानी देवी गैराती चारतले कोहिनूर भवन भत्किँदा कम्तीमा 9 जनाको मृत्यु भएको छ। घाइतेहरूको उद्धार र राहत कार्य तीव्र रूपमा जारी छ। राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई 2,00,000 रुपियाँ र घाइतेलाई 50,000 रुपियाँ राहत दिने घोषणा गर्नुभएको छ। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले भवनलाई यसअघि नै जीर्ण घोषणा गरेको र केही परिवारले खाली नगरेको बताउनुभयो। भवनमा मानिस बसिरहेकै अवस्थामा मर्मत गर्ने ठेकादार विरुद्ध मुद्दा दर्ता गरिने पनि उहाँले जानकारी दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। रक्षा मन्त्री राजनाथ सिंहले भारतीय सेनाका पूर्व प्रमुख जनरल विश्वनाथ शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले जनरल शर्मालाई राष्ट्रपति समर्पित साहसी र सम्मानित सैनिक नेतृत्वका रूपमा स्मरण गर्नुभयो। रक्षा मन्त्री सिंहले जनरल शर्माले परमवीर चक्रका पहिलो प्रत्यापक आफ्ना दाजु मेजर सोमनाथ शर्माको गौरवशाली परम्परालाई पनि उच्च सम्मानका साथ अगाडि बढाएको बताउनुभयो। उहाँले जनरल शर्माले भारतीय सेनाप्रतिको योगदान भावना पुस्ताका लागि प्रेरणाको स्रोत रहने उल्लेख गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्नुभयो। नीट परीक्षा सम्बन्धित विद्यार्थी प्रदर्शनमा प्रहरी कारवाही भएको आरोप लगायतका विषयमा विपक्षी दलको विरोधपछि संसदका दुवै सदन आज दिनभरका लागि स्थगित भएका छन्। लोकसभाले हङ्गामाकै बीच जन्म तथा मृत्यु दर्ता संशोधन विधेयक 2026 पारित गरेको छ। विधेयकले ढिलो गरी जन्म वा मृत्यु दर्ता गर्ने प्रक्रियालाई थप कडा बनाउने व्यवस्था गरेको छ। सांसदीय कार्य मन्त्री किरण रिजिजूले महत्त्वपूर्ण विधेयकमाथि छलफलमा सहभागी नभएको भन्दै विपक्षीको आलोचना गर्नुभयो। उहाँले थप भन्नुभयो, यसैबीच राज्यसभाको बैठक पनि विपक्षीको अवरोधका कारण अगस्त 3 सम्मका लागि स्थगित गरिएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारतले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा सुदृढ बनाउन संयुक्त राष्ट्र संघलाई निरन्तर सहयोग गर्दै आएको बताउनु भएको छ। लोकसभामा लिखित जवाब दिँदै उहाँले भारतले सन् 2027-29 लागि संयुक्त राष्ट्र सुरक्षा परिषदको सदस्य पदका लागि उम्मेदवारी दिएको जानकारी दिनुभयो। उहाँले हाल 4,200 भन्दा बढी भारतीय शान्ति सैनिक संयुक्त राष्ट्रसङ्घका 9 वटा शान्ति मिसनमा कार्यरत रहेको बताउनुभयो। जयशंकरले आतंकवाद विरुद्ध शून्य सहनशीलताको नीति र विवाद समाधानका लागि संवाद तथा कूटनीतिलाई भारतले सधैँ प्राथमिकता दिएको पनि उल्लेख

0: अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। केन्द्रीय मन्त्रीमण्डलले प्रधानमन्त्री सूर्य सरोवर योजना तथा राष्ट्रिय अपतटीय अन्वेषण योजना समुद्र मन्थनलाई अनुमोदन गरेको छ। मन्त्रीमण्डलले वर्ष 2026-27 2030-31 प्रधानमन्त्री किसान सम्मान निधि योजनालाई जारी राख्न स्वीकृति दिएको छ। लोकसभामा जन्म एवं मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 पारित। दुवै सदनको कार्यवाही सोमबारसम्मका लागि स्थगित। भारतले भनेको छ पाकिस्तानको कब्जामा रहेको जम्मू कश्मीर पीओजेकेमा भएको तथाकथित चुनाव पाकिस्तानी सत्ता प्रतिष्ठानको लागि एक अपमानजनक अस्वीकृति हो। दिल्लीको एक अदालतले आम आदमी पार्टीका पूर्व पार्षद ताहिर हुसेन र अन्य चारलाई 2020 दिल्ली दंगाको क्रममा आईबीका अधिकारी अंकित शर्माको हत्याको मुद्दामा आजीवन कारावासको सजाय सुनाएको छ। र ग्लास्गोमा जारी राष्ट्रमण्डल खेलमा भारतीय बक्सरहरू प्रीति पवार र अंकुश पंगल आफ्नो प्रतियोगिताको फाइनलमा पुगेका छन्। अब समाचार विस्तारमा। केन्द्रीय मन्त्रीमण्डलले ऊर्जा भण्डारण प्रणाली सहित तैर्ने सौर्य फोटोभोल्टिक परियोजनाहरूको विकासको लागि प्रधानमन्त्री सूर्य सरोवर योजना पीएमएसएसवाईलाई अनुमोदन गरेको छ। नयाँ दिल्लीमा मन्त्रीमण्डलको बैठकपछि सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो यस योजनालाई 5,070 करोड़ रुपियाँको कुल परिव्ययका साथ स्वीकृत गरिएको छ। वहाँले भन्नुभयो यस योजना अन्तर्गत 5,000 मेगावाटका तैर्ने सौर्य फोटोभोल्टिक परियोजनाहरू विकास गरिनेछ, जसमा ऊर्जा भण्डारण प्रणालीहरू पनि सामेल हुनेछन्।
2: सोलर कैपेसिटी पर कैपिटा के हिसाब से देखें तो वर्ल्ड हाईएस्ट देश में लगी है। वाटर बॉडीज हैं, डैम्स हो, लेक्स हो, कैनाल्स हो, उन सब का उपयोग करके जो सोलर पावर जनरेशन कैपेसिटी क्रिएट करना है उसका अप्रूवल लिया गया है। आज 102 गीगावाट यानी 1,00,000 मेगावाट की कैपेसिटी पोटेंशियल है भारत में। टोटल 5,000 मेगावाट फ्लोटिंग सोलर पीवी फोटोवोल्टेक कैपेसिटी भारत में क्रिएट की जाएगी। 5 साल की स्कीम है, 1 करोड़ पर मेगावाट का इसका सपोर्ट दिया जाएगा। स्कीम में प्रोजेक्ट्स विल बी सिलेक्टेड थ्रू टैरिफ बेस्ड कॉम्पिटेटिव बिडिंग। 10 मिलियन टन्स ऑफ CO2 एमिशंस को ये प्रिवेंट करेगा।
1: मन्त्रीमण्डलले राष्ट्रिय अपतटीय अन्वेषण योजना समुद्र मन्थनलाई पनि अनुमोदन गरेको छ। यसका लागि वित्त वर्ष 2030-31 84,084 करोड़ रुपियाँको स्वीकृत परिव्यय निर्धारित गरिएको छ। नयाँ दिल्लीमा सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो यो योजनाले अपतटीय अन्वेषण मूल्य श्रृङ्खलामा हस्तक्षेपहरूको एक व्यापक समूह समाहित गर्दछ। केन्द्रीय मन्त्रीमण्डलले वर्ष 2026-27 2030-31 अवधिको लागि 36,441 करोड़ रुपियाँको संयुक्त परिव्ययका साथ विस्तारित खेलो इण्डिया योजना र राष्ट्रिय खेल संघहरूलाई प्रदान गरिने सहायतामा वृद्धिलाई पनि अनुमोदन गरेको छ। नयाँ दिल्लीमा सूचना तथा प्रसारण मन्त्रीले भन्नुभयो यो निर्णयले युवाहरूको विकास र राष्ट्रप्रति खेलको शक्तिलाई उपयोग गर्न सरकारको प्रतिबद्धतालाई पुष्टि गर्दछ। मन्त्रीमण्डलले वर्ष 2026-27 प्रधानमन्त्री किसान सम्मान निधि योजनालाई जारी राख्न स्वीकृति दिएको छ। सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले 5 वर्षको अवधिमा यस योजनाको लागि कुल 3,15,000 रुपियाँको वित्तीय आवंटन स्वीकृत भएको बताउनुभयो। श्री वैष्णवले भन्नुभयो यो स्वीकृतिले किसानहरूको समृद्धि राष्ट्रको समृद्धि को जग हो भन्ने कुराको सरकारको प्रतिबद्धतालाई दोहोर्याउँदछ। संसदका दुवै सदनको कार्यवाही नीट मुद्दामा विद्यार्थीहरूको विरोध प्रदर्शनको क्रममा कथित पुलिस कार्यवाही सहित धेरै मुद्दाहरूमा विपक्षहरूले गरेको हो हल्लाका कारण दिनभरिको लागि स्थगित गरियो। पहिलो स्थगनपछि

0: लोकसभाको कार्यवाही फेरि शुरू हुँदा संविधान 130 संशोधन विधेयक 2025, जम्मू कश्मीर पुनर्गठन संशोधन विधेयक 2025 र केन्द्र शासित प्रदेश सरकार संशोधन विधेयक 2025 बारे संयुक्त समितिको रिपोर्ट प्रस्तुत गर्नका लागि समयलाई संसदको आगामी शीतकालीन सत्रको अन्तिम साताको पहिलो दिनसम्म बढाउने मंजूरी दिएको छ। हो हल्लाका बीच सदनले जन्म तथा मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 पारित गर्यो। विभिन्न मुद्दाहरूमा विपक्षी दलको हो हल्लाका कारण सदन सोमबारसम्मका लागि स्थगित गरिएको छ। जन्म तथा मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026ले जन्म तथा मृत्यु पञ्जीकरण अधिनियम 1969 संशोधन गर्नु हो। यो नयाँ विधेयक जन्म र मृत्यु दर्तामा ढिलाइ रोक्न र समयमै दर्तालाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको हो। यसको प्रावधान अन्तर्गत यदि जन्म अथवा मृत्यु सम्बन्धी जानकारी एक वर्षपछि तर दुई वर्षभित्र रिपोर्ट गरिएको छ भने दर्ता जिल्ला मेजिस्ट्रेट, उपविभागीय मेजिस्ट्रेट अथवा डीएमद्वारा अधिकृत कार्यकारी मेजिस्ट्रेटबाट अनुमति लिएर मात्र हुनेछ। अनुमति दिनु अघि अधिकारीले प्रदान गरिएको जानकारी सही हो भनेर प्रमाणित गर्नुपर्छ। यदि जन्म अथवा मृत्यु सम्बन्धी जानकारी दुई वर्षभन्दा बढी अवधिपछि रिपोर्ट गरिएको छ भने दर्ता प्रथम श्रेणीको न्यायिक मेजिस्ट्रेटको आदेशमा मात्र गरिनेछ। जन्म र मृत्यु दर्ता गर्नु सबैको लागि अनिवार्य छ र परिणामस्वरूप प्रमाणपत्रले व्यक्तिको कानूनी पहिचान स्थापित गर्ने महत्वपूर्ण दस्तावेजको रूपमा काम गर्दछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचारलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। भाजपा सांसद अनुराग ठाकुरले लोकसभामा विपक्षी दलका नेता तथा कंग्रेस सांसद राहुल गान्धी विरूद्ध विशेषाधिकार हनन र सदनको अवहेलनाको नोटिस दर्ता गर्नुभएको छ। यो नोटिस पेपर लिक विरोधी विधेयकबारे भएको बहसको क्रममा श्री गान्धीको टिप्पणीसित सम्बन्धित छ। भारतले भनेको छ पाकिस्तानको कब्जामा रहेको जम्मू कश्मीर पीओजेकेमा भएको तथाकथित चुनाव पाकिस्तानी सत्ता प्रतिष्ठानको लागि एक अपमानजनक अस्वीकृति हो। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले आज नयाँ दिल्लीमा भन्नुभयो पाकिस्तानले पीओजेकेमा निर्दोष नागरिकहरू विरूद्ध दमनकारी कार्यवाहीहरू जारी राखेको छ। 40 बढी व्यक्तिको मृत्यु भएको छ र धेरैजना गम्भीर रूपमा घाइते भएका छन्।
1: पिछले कुछ दिनों में पाकिस्तान के तंत्र पाकिस्तान अधिकृत जम्मू कश्मीर में शांतिपूर्ण नागरिकों के खिलाफ लगातार निर्मम बल रूथलेस फोर्स का इस्तेमाल कर रहा है और इस सख्त कार्रवाई में 40 से ज्यादा लोगों की मौत हुई है और कई एक और लोग घायल हुए हैं। एक हिंसक शासन का सामना करते हुए वहां के लोगों ने अंतर्राष्ट्रीय संगठन से गैर कानूनी हत्याओं की स्वतंत्र जांच की मांग की है। हम आग्रह करते हैं कि अंतर्राष्ट्रीय समुदाय को पाकिस्तान की हरकतों की बारीकी से जांच करनी चाहिए और उसके अत्याचारों के लिए जवाबदेह ठहरा जाना चाहिए।
0: दिल्लीको एक अदालतले आज आम आदमी पार्टीका पूर्व पार्षद ताहिर हुसेन र अन्य चारलाई 2020 दिल्ली दंगाको क्रममा इन्टेलिजेन्स ब्युरो आइबीका अधिकारी अंकित शर्माको हत्याको मुद्दामा आजीवन कारावासको सजाय सुनाएको छ। अतिरिक्त सत्र न्यायाधीश प्रवीण सिंहले बहस सुनेपछि पाँचैजना अभियुक्तलाई सजाय सुनाउनुभयो। अदालतले यो अपराधलाई समाजलाई स्तब्ध पार्ने अत्यन्तै गम्भीर घटना रहेको बताएको छ। यस महिनाको 13 अदालतले हुसेन र अन्य चारजनालाई अंकित शर्माको हत्यामा दोषी ठहर गरेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिटेनका प्रधानमन्त्री एन्डी वनहामलाई टेलिफोन वार्तामा ब्रिटेनको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाई दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो दुवै नेताहरूले कुराकानीको क्रममा प्रौद्योगिकी, नवीनता, रक्षा, सुरक्षा, शिक्षा र जनजन बीचको सम्बन्ध जस्ता क्षेत्रहरूमा साथै काम गर्न र भारत ब्रिटेन व्यापक रणनीतिक साझेदारीलाई नयाँ उचाइमा लैजान सहमत भएका छन्। ग्लास्गोमा जारी राष्ट्रमण्डल खेलमा आज भारतीय बक्सरहरू प्रीति पवार र अंकुश पंगल आआफ्नो प्रतियोगिताको फाइनलमा पुगेका छन्। यसले गर्दा भारतको लागि कम्तीमा 2 रजत पदक सुरक्षित भएको छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। केन्द्रीय मन्त्रीमण्डलले प्रधानमन्त्री सूर्य सरोवर योजना तथा राष्ट्रिय अपतटीय अन्वेषण

योजना समुद्र मन्थनलाई अनुमोदन गरेको छ। मन्त्रीमण्डलले वर्ष 2026-27 2030-31 प्रधानमन्त्री किसान सम्मान निधि योजनालाई जारी राख्न स्वीकृति दिएको छ। लोकसभामा जन्म एवं मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 पारित, दुवै सदनको कार्यवाही सोमबारसम्मका लागि स्थगित। दिल्लीको एक अदालतले आम आदमी पार्टीका पूर्व पार्षद ताहिर हुसेन र अन्य चारलाई 2020 दिल्ली दंगाको क्रममा आइबीका अधिकारी अंकित शर्माको हत्याको मुद्दामा आजीवन कारावासको सजाय सुनाएको छ। यसका साथै समाचार पूरा भयो।

नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरू, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। म सञ्चालिका दीक्षा उपस्थित भइसकेकी छु कार्यक्रम कोसेली मैले मन पराएका गीतहरूको साथमा। र कार्यक्रमको यस अङ्कमा म हजुरहरूलाई केही मिठा मिठा सङ्गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। जीवनमा केही सम्बन्धहरू, केही भेटघाटहरू र केही बाटोहरू कुनै योजना बिना नै बन्छन्। हामी भर्खरै अगाडि बढ्न थाल्छौँ र जब हामी पछाडि फर्केर हेर्छौँ, हामीलाई लाग्छ कि यहाँ कोही थियो जसले जीवनको सबै कुरालाई अदृश्य रूपमा ह्यान्डल गरिरहेको थियो। यो गीतले यस्तै केही मायालु भावनाहरू र सुन्दर सम्झनाहरू एक साथ ल्याउँछ। यो सुन्दर गीत सुन्नुहोस् र महसुस गर्नुहोस्। सोनु निगम, श्रेया घोषाल, सलिम मर्चेन्ट अनि श्रद्धा पण्डितको आवाजमा, सङ्गीत रहेको छ सलिम सुलेमान, शब्द जावेद अख्तर।

केही सम्बन्धहरू यस्ता हुन्छन् कि तिनीहरूलाई शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ। मनले चाहन्छ कि हाम्रो अगाडिको व्यक्तिले बुझोस् कि हामी तिनीहरूलाई कति माया गर्छौ। यो गीत जसले यो गहिरो निशर्त भक्तिलाई पूर्ण रूपमा कैद गर्दछ। यो गीतले भावपूर्ण हिन्दी शब्दहरूलाई नरम पन्जाबी न्यानोपनसँग मिसाउँछ। अमाल मलिक, अरिजित सिंह अनि तुलसी कुमारको आवाजमा संगीत रहेको छ। अमाल मलिक, शब्द कुमार।

प्रेममा पर्नु सजिलो छ, तर दिन रात कसैको प्रतीक्षा गर्नु त्यो नै साँचो प्रेमको पहिचान हो। के तपाईँले कहिले नभेटेको व्यक्तिसँग यति गहिरो सम्बन्ध महसुस गर्नुभएको छ? केवल उनीहरूको शब्दहरू, उनीहरूको विचारहरू वा तपाईँको दिमागमा उनीहरूको उपस्थितिले तपाईँको हृदयलाई धड्काउन पर्याप्त छ। विशाल मिश्रा अनि आशिष कोरको आवाजमा संगीत रहेको छ। विशाल मिश्रा, शब्द अक्षय त्रिपाठी।

नमस्कार श्रोतागण, आजको आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा हामीले भारतको प्राचीन समग्र चिकित्सा व्यवस्था आयुर्वेद बारे चर्चा गर्नेछौ र यस चर्चामा भाग लिन हामीसित उपस्थित हुनुहुन्छ डाक्टर प्रसेनजीत दास। उहाँ डाक्टर अफ मेडिसिन नेचुरोप्याथी हुनुहुन्छ।

0: डिप्लोमा नेचुरोपैथी र योगिक साइन्समा डिग्री लिनु भएको छ। उहाँ एमडी अकुप्रेसर पनि हुनुहुन्छ तथा जेनरल प्र्याक्टिस ब्रिटेनबाट डिग्री हासिल गर्नु भएको छ र एकजना भारतको रेजिस्टर्ड मेडिकल प्र्याक्टिसनर हर्बल मेडिसिनमा हुनुहुन्छ। म प्रस्तोता अशोक चौरसिया, डाक्टर साहब आकाशवाणी खरसाङको स्टुडियोमा तपाईँलाई स्वागत छ र नमस्कार।
1: नमस्कार
0: डाक्टर साहब, हामीसँग धेरै प्राचीन कालदेखि नै राम्रो र समग्र चिकित्सा प्रणाली थियो जसको वर्णन वेदमा गरिएको छ, विशेष गरी आयुर्वेदमा। र आयुर्वेदको ज्ञाता वैद्यहरूले जुन उपचार आयुर्वेदद्वारा गर्नुहुन्थ्यो त्यसको विशेष कुनै ठोस साइड इफेक्ट पनि हुन्थेन र रोगको सम्पूर्ण उपचार र निदान गरिन्थ्यो। आयुर्वेद बारे तपाईँ के?
1: तपाईँहरू सबै जान्नुहुन्छ होला, आयुर्वेदको जनक भगवान धन्वन्तरीज्यू हुनुहुन्थ्यो। उनीहरूले चाहिँ आयुर्वेदको विस्तार र भारतसित समग्र विश्वमा यसको चाहिँ प्रसार गर्नुभयो। आजको जीवनधारा, रोग प्रतिरोध क्षमता र सुस्त जीवन शैलीमा ज्ञान प्रदान गर्ने भगवान धन्वन्तरीज्यूले हुनुहुन्थ्यो। विशेष गरी आयुर्वेद एउटा यस्तो मेडिकल सिस्टम हो जसमा कुनै पनि साइड इफेक्ट छैन।
0: 2014 से जब प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आए, उन्होंने आयुष मन्त्रालयको सशक्त किया जिसमें आयुर्वेद, यूनानी, योगा,
1: सिद्धा एंड होम्योपैथी
0: और होम्योपैथी, ये जो पारंपरिक चिकित्सा पद्धति है इसको शामिल किया और को विकसित किया। और आज ऐसी स्थिति देश में देखा जा रहा है कि लोगों का जो एलोपैथी के ऊपर विश्वास था, यानी शॉर्ट रिजल्ट, अभी दर्द हो रहा है, अभी पेन किलर खाओ, अभी आप ठीक हो जाओ, लेकिन उसका साइड इफेक्ट भी है। कोई किडनी के ऊपर साइड इफेक्ट है, कोई लीवर के ऊपर है, कोई शरीर के अन्य ऑर्गन के ऊपर है। लेकिन आज होलिस्टिक उपचार पद्धति में ऐसा देखा जा रहा है कि भारत में ही नहीं विश्व में आयुर्वेद या कहिए पारंपरिक चिकित्सा पद्धति जो साइड इफेक्ट के बिना है उस पर रुचि बढ़ती जा रही है। आयुर्वेदिक दवा लेने के लिए किसी भी व्यक्ति को आयुर्वेदिक डॉक्टर से परामर्श करके ही लेना चाहिए।
1: जी हाँ, एकदम। ये आयुर्वेदिक डॉक्टर हो या फिर जैसे आयुष का कोई भी रिलेटेड पर्सन, वर्कर हो सकता है, डॉक्टर हो सकता है, नर्स हो सकता है, या फिर कोई भी पर्सन हो सकता है जो आयुष रिलेटेड है, मतलब एकदम टोटल उसको मेडिकल नॉलेज उपलब्ध है, तो उसके सुपरविजन पे ही दवा लेना चाहिए। यो कुनै पनि मेडिकल सुपरविजन को ऑब्जर्वेशन बिनै लिदाखेरि आफ्नो जीवलाई हानि पनि
0: हुन सक्छ, माने नचाहिने तत्व हाम्रो शरीरमा आउन सक्छ, चाहिने तत्व चाहिँ नपाउन सक्छ। अच्छा, यो जुन आयुर्वेदिक पद्धति छ, चिकित्सा पद्धति, यसले बिहान उठ्नुदेखि लिएर बेलुका सुत्नुसम्म, बिहान जलपानदेखि लिएर रात्रि भोजनसम्म के लिनुपर्छ, कस्तो लिनुपर्छ, र जसलाई हामी भन्छ आहार विहार, यसमा विशेष जोर दिन्छ, यस बारे हाम्रो श्रोताहरूलाई केही प्रकाश पार्नुहोस् त।
1: जस्तै यो आयुर्वेदिक चिकित्सा प्रणाली एउटा ट्रेडिसनल रोलको हिसाबले काम गर्छ जसमा माइन्ड, बॉडी एन्ड स्पिरिचुअली,
0: मन, शरीर, आत्मा
1: लिएर चाहिँ यो चिज चाहिँ काम गर्छ। पहिलाको जमानामा चाहिँ वैद्यहरू चाहिँ यही चिज लिएर, यो तीनटा चिज लिएर ट्रेडिसनल वाइज, मतलब एक पिढीदेखि अर्को
0: ट्रान्सफर हुँदै जाँदैछ।
1: होलिस्टिक अप्रोच ट्रिटमेन्ट फोकस अन डाइट, हर्बल मेडिसिन, हर्बल रेमेडिज, एक्सरसाइज, योगा, मेडिटेसन एक्सेट्रा, यो चिज लिएर हामीले जुन चाहिँ नेचुरोप्याथहरू हुन्छौँ यिनीहरू पनि काम गरिरहेको।
0: डाक्टर साहब, यस्तो छ आयुर्वेदमा, नेपालीमा एउटा भन्छ तातै खाऊ जली मरू, यानी मलाई अलिकति पेन भयो, काहीँ केही दुख्यो, इमिडिएटली पेन क्लियर खाइहाल्यो, एकछिनमै त्यो रिलिफ पनि हुन्छ, तर त्यसको साइड इफेक्ट हुन्छ। तर आयुर्वेदले उपचार गर्दाखेरि यसले अलिक समय लिन्छ रोगीहरूलाई, होइन, धैर्यता राख्नु पर्यो।
1: हजुर, किन आयुर्वेद एउटा यस्तो मेडिकल सिस्टम हो, यसमा इन्स्टेन्ट पनि काम हुन्छ, इन्स्टेन्ट काम गर्नुको लागि र मेडिसिन लिनु पर्यो, र र मेडिसिन कतिजनाको शरीरको हिसाबले चाहिँ फाप्छ, कतिजनाको शरीरको हिसाबले चाहिँ फाप्दैन।
0: अच्छा डाक्टर साहब, यो प्राचीन प्रसिद्ध वैद्यहरू थिए जसले समग्र उपचारमा निपुण थिए, यहाँसम्म कि आयुर्वेदमा त शल्य चिकित्सा पनि हुन्थ्यो, नि सर्जरी पनि हुन्थ्यो। आजको एउटा यस्तो धारणा छ कि एलोपैथी जुन चिकित्सा पद्धति छ त्यसमा मात्रै सर्जिकल, यानी अपरेसनको व्यवस्था, तर त हाम्रो यहाँ त पहिला आयुर्वेदमा पनि शल्य चिकित्सा हुन्थ्यो। यसबारे केही प्राचीन वैद्यहरूको नाम र शैल्य चिकित्सा बारे केही प्रकाश पार्नुहुन्छ।
1: आयुर्वेद एउटा, मैले पहिला पनि भनेको थियो, एउटा यस्तो मेडिकल सिस्टम हो जो चाहिँ विश्वभरिको चाहिँ मेडिकल सिस्टमको चाहिँ जननी।
0: हजुर,
1: अहिलेको मोडर्न टेक्नोलोजीमा जुन चाहिँ सर्जरीहरू हुन्छ, यो चाहिँ आजभन्दा हजारौँ हजारौँ वर्ष पहिला नै चाहिँ यो सिस्टम चाहिँ प्रसारित भएको थियो।
0: हजुर,
1: यो चिज प्रसारित गर्ने व्यक्ति महर्षि

0: सुश्रुत हुनुहुन्छ जसले चाहिँ शल्य चिकित्सामा मतलब सर्जरिकल ट्रिटमेन्टको चाहिँ जनक पनि हुनुहुन्छ। उनीहरूले सुश्रुत संहिता पनि रचना गर्नुभएको थियो जसमा हामीले शल्य चिकित्साको विषयमा धेरै ज्ञान कुन चाहिँ इन्स्ट्रुमेन्ट त्यति बेला चलाउनु हुन्थ्यो त्यसको पनि नाम त्यहाँ मेन्सन छ। अहिलेको जमानामा चाहिँ जुन चाहिँ इन्स्ट्रुमेन्ट हामीले चलाउँछौँ त्यो इन्स्ट्रुमेन्ट पहिला नै उनीहरूले अवगत गर्नुभएको। नेक्स्ट आचार्य चरक जो चाहिँ चिकित्सा विज्ञानको जनक हुनुहुन्थ्यो फादर अफ मेडिसिन मतलब मेडिसिनको चाहिँ जनक र रोग निरामय उपमा पनि एउटा विशाल संहिता पनि रचना गर्नु भएको छ। हामीले यसलाई चरक संहिता भनेर आजको दिनमा चाहिँ भन्छ। त्यसमा पनि मेडिसिन कुन चाहिँ आयुर्वेद मेडिसिन दिएर कुन चाहिँ ट्रिटमेन्ट हुन्छ त्यो विषयमा पनि विस्तारित वर्णन छ। नम्बर थ्री बाघभट्टजी एकजना प्रख्यात पण्डित हुनुहुन्थ्यो बाघभट्ट। उहाँले चाहिँ चिकित्सा र शल्य चिकित्सा ज्ञानलाई लिपिबद्ध गरेर बादमा चाहिँ एउटा पुस्तकको आकारमा विस्तार वर्णन गरेर चाहिँ समग्र विश्वलाई दिनुभएको छ। आजको दिनमा हामीले जुन चाहिँ आयुषको जुनै पनि पढाइहरू गर्छौँ यो तिनवटा किताब चाहिँ हामीले चाहिँ एकदमै धेरै इम्पोर्टेन्ट पार्ट्स आफ्नो जीवनमा पनि आफ्नो चिकित्सा जगतमा पनि लिएर चाहिँ पढ्नुपर्छ। प्राचीन कालमा जुन चाहिँ शल्य चिकित्साहरू हुन्थ्यो त्यति बेला जति जटिल चिकित्सा थियो आजको दिनमा मान्छेले त्यो सोचेको पनि थिएन किन त्यति बेला प्लास्टिक सर्जरी हुन् हामीले मोडर्न मेडिसिनमा आएर चाहिँ मोडर्न टेक्नोलोजीमा आएर चाहिँ बादमा चाहिँ प्लास्टिक सर्जरीको विषयमा चाहिँ जानेको थियो। यो चिज हजार वर्ष अगाडि नै चाहिँ यो चिज चाहिँ भएको थियो। त्यसको बादमा अझै एउटा विषयमा चाहिँ हामीले जानकारी गर्नु दिनु चाहनुहुन्छु आयुर्वेदको वर्णनमा क्याट्रेक सर्जरी पनि उल्लेख थियो जुन चाहिँ मोतियाबिन्द आजको दिनमा हामीले चाहिँ जुन चाहिँ अब मोतियाबिन्दको जुन चाहिँ अब क्याट्रेक सर्जरी भन्छौँ त्यो चिकित्सा पनि धेरै वर्ष अगाडि चाहिँ प्रारम्भ भएको आयुष मन्त्रालयले चाहिँ आजको दिनमा योगा नेचुरोपथी युनानी सिद्ध र होमियोपथीसित विभिन्न चिकित्सा पद्धतिको प्रचार चाहिँ विस्तार रूपले चाहिँ समग्र विश्वभरि गरिरहेको। यसको लक्ष्य के छ ऐतिह्य बाहित चिकित्सा पद्धति मतलब जुन चाहिँ हिस्टोरिकल चिकित्सा प्रणाली हाम्रो जमानामा थियो यसलाई चाहिँ विस्तार रूप समग्र विश्वमा प्रेजेन्ट गर्नेछ र यसको जुन चाहिँ गवेषणा प्रणाली पनि छ मतलब एडभान्स स्टडी यो विषय लिएर पनि विश्वभरि नै विश्वभरि नै चलिरहेको। आयुर्वेदको जुन चाहिँ चिकित्सा प्रणालीमा चाहिँ कतिजनाको डाउटहरू हुन्थ्यो हाम्रो कन्ट्रीमा फरेन कन्ट्रीमा समग्र विश्वभरि कति एउटा डाउट हुनुहुन्थ्यो आजको दिनमा आयुष मिनिस्ट्रीले यसको प्रमाण सहित हरेक एभिडेन्स प्रेजेन्ट गरिरहेको छ। त्यसले गर्दाखेरि आजको दिनमा त्यही कारण आजको दिनमा हामीलाई पनि
1: डाक्टर साहब पहिला जुन वैद्यहरू हुन्थ्यो वैद्यहरूलाई भगवान भनिन्थ्यो दोस्रो भगवान र त्यसरी डाक्टरलाई पनि आज आधुनिक युगमा पनि दोस्रो भगवान भनिन्छ र यसैले भारतमा प्रत्येक वर्ष 1 जुलाईलाई राष्ट्रिय डाक्टर दिवसको रूपमा पालन गरिन्छ जसको तात्पर्य डाक्टरहरूप्रति सम्मान डाक्टरहरूको कार्यप्रति सम्झना डाक्टरहरूप्रति कृतज्ञता र डाक्टरहरूलाई पनि डाक्टर दोस्रो भगवान हुन् र भगवानले जुन प्रकारले निस्वार्थ भावले सबैको रक्षा गर्छन् त्यसरी नै डाक्टरहरूले बिमारीहरूको रक्षा गरून् त्यो तात्पर्य लिएर राष्ट्रिय डाक्टर्स दिवस यानि राष्ट्रिय वैद्य दिवस भन्दा पनि हुन्छ डाक्टर दिवस पालन गरिन्छ। तर हिजो आज एमबीबीएस डाक्टरहरूले पनि एलोप्याथी उपचार सँगै बिरामीहरूलाई पारम्परिक चिकित्सा पद्धतिमा विशेष गरी योग अभ्यास गर्ने सल्लाह दिन्छ र तपाईँ योगा साइन्समा मास्टर हुनुहुन्छ र एउटा योग प्रशिक्षक पनि हुनुहुन्छ योग कक्षाहरूको पनि सञ्चालन गर्नुहुन्छ र तपाईँलाई लाग्दैन योग एउटा यस्तो चिकित्सा पद्धति हो विश्वलाई भारतको एउटा यस्तो ठुलो देन जसको अभ्यासमा कुनै पैसा लाग्दैन केवल स्वच्छ परिवेश बिहान छिटो उठ्नु र आफ्नो शरीरलाई समय दिनु र यो अमूल्य जुन उपचार पद्धति छ योग यसबारे तपाईँ के भन्नु।
0: योग एउटा प्राचीन देखिने चाहिँ योगको कार्यक्रम स्टार्ट भएको थियो हामीले चाहिँ यो चिज चाहिँ आजको दिनमा चाहिँ जान्दैछौँ योग के हो कसरी हो कतिजनाको कन्सेप्टमा यस्तो छ योग भने हात खुट्टा हलाउने जिउ हलाउने मात्रै एउटा शारीरिक अङ्गी भङ्गीमाको एउटा एक्सर्साइज मात्रै हो योग त्यस्तो होइन योगको मतलबै हो आत्मसित चित्तको मिलन मनको सित
1: शरीर
0: मनसित मन एकदम
1: परमात्मासँग
0: समग्र विश्वसँग चाहिँ आफ्नो शरीरलाई चाहिँ जोड्ने आजको दिनमा मान्छेको

0: को जुन चाहिँ जीवन शैली छ मान्छेले जुन चाहिँ रोबोट भएर जिन्दगी बिताउनु हुँदै रहेछ
1: मशीन
0: भएर
1: सबको लागि फुर्सद छ आफ्नो शरीरको लागि फुर्सद
0: छैन
1: राति 12 बजे उठ्नलाई तयार छ बिहान 4 बजे उठेर अनि नित्य क्रिया गरेर आसन व्यायाम गर्न तयार छैन
0: एकदम एकदम सही बात हो त्यही कारण म सबै श्रोताहरूलाई एउटा चीज अवगत गर्न चाहनुहुन्छु हर योग रह निरोग योगलाई अगर आफ्नो जीवनमा एटलिस्ट 20 मिनट देखि 40 मिनट सम्म रेगुलर बेसिसमा अप्लाई गर्नुहुन्छ भने यो चीज चाहिँ फ्री अफ मेडिसिनको ट्रिटमेन्टको हिसाबले आफ्नो जीवको हरेक डिजिजसँग चाहिँ फाइट गरेर चाहिँ
1: निरोग
0: बनाउँछ
1: रहने एउटा आत्मरक्षा आत्म स्वास्थ्य सुरक्षाको ठूलो एउटा तन्त्र हो एउटा माध्यम
0: हजुर एकदमै सही कुरा हो किन योग खालि एउटा अभ्यास होइन यो आत्मासँग चित्तको मिलन पनि हो यसमा जस्तो अब शारीरिक व्यायामहरू हुन्छ प्राणायाम हुन्छ मेडिटेसन ब्लड सर्कुलेसन सिस्टम देखि नर्भस सिस्टम यति विघ्न पावरफुल हुन्छ कि कुनै पनि बिमारीहरूलाई आफ्नो शरीरमा प्रवेश गर्नै
1: दिँदैन
0: त्यही कारण समग्र श्रोताहरूलाई म एउटा निवेदन गर्न चाहनुहुन्छु तपाईँहरू आजदेखि नै आफ्नो जीवन शैलीमा रेगुलर बेसिसको लागि चाहिँ एटलिस्ट बिहान भयो बिहान या त बेलुका भयो बेलुका पनि आधी घन्टा या एक घन्टा जति पनि टाइम पाउनुहुन्छ योग अभ्यास स्टार्ट गर्नुहोस् र साथै आफ्नो शरीरलाई आफ्नो जीवनलाई एकदमै उन्नत बनाउनुहोस्
1: निरोगी बनाउनुहोस्
0: यस
1: निरोगी डाक्टर साहब तपाईँले अहिले भन्नुभयो कि बेलुका पनि योग गर्न सकिन्छ तर योग त खाली पेटमा गर्नुपर्ने बिहान गर्नुपर्ने अवधारणा छ होइन
0: हेर्नुहोस् बिहान गर्दाखेरि सबभन्दा राम्रो कुरा हो सूर्य उदयको पहिला उठ्नु पर्यो प्रभात कालमा उठ्नु पर्यो आफ्नो क्रियाक्रम गरेर चाहिँ त्यति बेला चाहिँ अब जतिजनाले नहाइ धुवाई गर्नु सक्छ नहाइ धुवाई गरेर त्यसको बादमा चाहिँ योग अभ्यास गर्दाखेरि चाहिँ झन् राम्रो अब नहाइ धुवाई गर्नु सकेन भने चाहिँ योग अभ्यास गरेर पनि नहाइ धुवाई गर्दाखेरि पनि हुन्छ
1: तर पेट चाहिँ क्लियर गर्नु
0: पेट चाहिँ क्लियर गर्नुपर्छ आफ्नो शरीरको हिसाबले चाहिँ त्यो चाहिँ हुन्छ र बेलुका पनि एटलिस्ट दिउँसो तपाईँहरू
1: खाना खाइसकेर 3 घण्टा पछाडि
0: पनि योग अभ्यास गर्न
1: सक्छ डाक्टर साहब तपाईँले हाम्रो आकाशवाणी खरसाङको स्टुडियोमा आएर आयुर्वेद आयुष भारतको प्राचीन समग्र उपचार पद्धति जसलाई हामी भन्छौ कि भारतीय चिकित्सा पद्धतिले केवल रोगको क्षणिक निदान उपचार गर्दैन रोगको निर्मूल यानी जरा देखिने रोगलाई शरीरबाट समाप्त गर्ने पद्धति हो र एउटा वैज्ञानिक पद्धति हो र प्राचीन चिकित्सा विज्ञान हो भारतको र विश्वलाई भारतको यो ठूलो उपहार पनि हो र यस अवसरमा अघि तपाईँले चरक सुश्रुत भट्ट जस्ता महान वैद्यहरूको चर्चा गर्नुभयो उहाँहरूद्वारा लिखित उपचार पद्धति संहिताहरूको कुरा गर्नुभयो हाम्रो जति पनि ज्ञान र विज्ञान छ हाम्रो ऋषि मुनिहरूद्वारा दिएका ती सबै ज्ञानहरू संस्कृत भाषामा छन् र आज संस्कृत भाषा प्राय मानिसहरू पढ्न र बोल्न जान्दैनन् एउटा सीमित संख्यामा मानिसहरूले मात्र संस्कृत पढ्न बोल्न जान्दछन् अध्ययन गर्न जान्दछन् र आज भारत सरकारको जुन मन्त्रालय छ विभाग छ भाषा विभाग छ त्यसले संस्कृत सिक्न अनलाइन व्यवस्था पनि मिलाएको छ र यसरी सामान्य कुराहरू हामीले अनलाइन पोर्टलमा गएर संस्कृत पनि सिक्न सक्छौ त्यो प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा ठूलो र सराहनीय पहल हो र यसरी तपाईँले समग्र रूपमा समग्र चिकित्सा पद्धति प्राचीन विज्ञान हाम्रो आयुर्वेददेखि लिएर योगसम्मको युनानीदेखि लिएर सिद्धासम्म होमियोप्याथीसम्मको आयुष एक शब्दमा भनौँ भने त्यसको विस्तृत जानकारी दिने प्रयास गर्नुभयो यसका निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद र नमस्कार
0: नमस्कार र धन्यवाद आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा राष्ट्रिय डाक्टर डेमा केही जानकारी दिनु मौका दिनुभएकोमा मिस्टर अशोक चौरसिया सरलाई पनि धेरै धेरै धन्यवाद र नमस्कार
1: श्रोतागण हाम्रो यो चर्चा चौतारी कार्यक्रम आकाशवाणी समाचार खरसाङको युट्युब च्यानल @AIR खरसाङ हाम्रो ट्विटर ह्यान्डल @AIR न्युज खरसाङ तथा फेसबुक आकाशवाणी न्युज खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ र तपाईँहरूले यस कार्यक्रम बारे आफ्नो मन्तव्य पनि त्यहाँ दिन सक्नुहुनेछ
2: क्या आप परेशानियों से घिरे हैं मन भारी है और कोई रास्ता नजर नहीं आ रहा याद रखें समाधान आपके पास है टेलीमानस के निशुल्क नंबर 14416 पर कॉल करें कहीं से भी कभी भी 24 घंटे यह सुविधा उपलब्ध है यहां आपकी बात सुनी जाती है समझी जाती है और आपको सही दिशा दी जाती है आप अकेले नहीं है मदद बस एक कॉल दूर है
3: नमस्कार आकाशवाणी से समाचार संध्या के साथ मैं प्रिया

रहेका छौँ। समय रातिको 10:30 भयो। यसको साथै आजको सम्पूर्ण कार्यक्रमहरू यतिमै समाप्त हुन्छ। भोलि बिहान 6:20 विविध कार्यक्रमहरू लिएर तपाईँहरूको सेवामा उपस्थित हुनेछौँ। तबसम्मलाई बिदा दिनुहोस्। शुभरात्रि। जय हिन्द।